0: स्थित प्रोपराइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
0: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 मोबाइल नम्बर 98-480-50-227।
3: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
4: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
5: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
4: यो सोलर बलियो र भरपर्द छ।
3: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
6: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
7: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
7: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198-198।
8: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
2: सूचना।
0: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
8: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56-455।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
1: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
2: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
11: सिटी बिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
12: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
13: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
13: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715। सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ,
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत, सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
14: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के, भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु, भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
15: हजुर, विगत लामो समयदेखि सेवा दिदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
15: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
15: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383590872, सम्पर्क फोन नम्बर 0383521956 र मोबाइल 9848504030।
14: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
14: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
14: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास बैंक मुनि सुर्खेत, फोन नम्बर 0383521179, मोबाइल नम्बर 9858054899 र 9769044443।
16: जिन्दगीले पनि केही लच्छर बाटो लगाउँदा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, हामी घरमा बिता भइसक्यौँ।
17: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
16: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
17: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
16: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
17: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
16: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
17: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
16: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
17: ल टिपिराख, फोन नम्बर 9820-29-93-48, 9820-29-93-48।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
15: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
15: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न्स
17: अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-9066।
4: सबैको मन सुने
18: रेडियो भेरी एफएम।
19: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
18: Extreme energy drink. Taste the difference. Feel the energy.
20: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
21: आज 2083 साल साउन 6 गते बुधबार, सन 2026 जुलाई 22 तारीक, असार शुक्ल पक्षको अष्टमी तिथि।
18: काया कैरन का साथमा
21: किसान पाइप प्रोडक्ट्स प्राली,
18: राष्ट्रको शान किसान,
21: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
20: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
21: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
20: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
21: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च, पहाड़ र शहरी क्षेत्रमा समस्या बढ़दो, क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
22: कुनै पनि समुदायले बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सही सूचना प्राप्त गरेर सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ।
20: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष 1 खर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति।
21: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
23: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
24: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
23: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
24: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: कानूनको स्नातक तह BA LLB मा भर्ना खोल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षे कानून विषय BA LLB मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट +2 पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ।
6: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर हटाएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत घोषणा गर्नुभएको खबर। संविधानमै मौलिक हक अन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको 3% समता शुल्क अर्थात करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत हटाएको हिजो घोषणा गर्नुभएको छ। तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा सो त हट्दैन। मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यस्तो कर खारेज हुन्छ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो। निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन शुरू भइसकेको थियो। अर्थमन्त्रीसँग परामर्श गरेर नै यस्तो कर हटाएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। इन्धनमा परनिर्भरता हटाउन र वार्षिक झण्डै 3 खर्ब बाहिरिनबाट रोक्न देशभित्रै विद्युत उत्पादन बढ़ाउनु पर्ने र आम उपभोक्तालाई गाड़ीदेखि भान्सासम्म विद्युत प्रयोगमा आकर्षित गर्नुपर्ने विज्ञहरू सुझाइरहन्छन्। तर सरकारले उल्टै मासिक 50 युनिट माथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ। सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ। तर सरकारले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट भने अहिलेसम्म यथावत राखेको छ।
7: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रूपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ, जस अनुसार वस्तु तथा सेवा खरीदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 जित्नेछन् भने महिनामा 2 जनाले जनै 10,00,000 रूपियाँ उपहार पाउनेछन्। सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 मार्फत यो कार्यक्रम ल्याएको हो। सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले विधि बनाएर कार्यान्वयनमा ल्याएको हो। यो कार्यक्रम आन्तरिक राजस्व विभागले संचालन गर्नेछ। नेपालभित्र आफैले प्रयोग गर्नका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरीद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछ भने व्यवस्था कार्यविधिमा उल्लेख छ। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरीद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ। डिजिटल भुक्तानी बाहेक नगद वा अन्य माध्यमबाट खरीद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
6: डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धाउन नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपा सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेशन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ। तर सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत, यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग, पालिकाहरूमा अनलाइन प्रणाली अवरूद्ध भइरहने भएकोले सेवागराही समस्यामा पर्ने गरेका छन्। विद्युतीय सुशासन तथा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराई सरकारी अनलाइन प्रणालीमा देखिएको समस्याको मुख्य जड़ प्रणालीको डिजाइनमै रहेको बताउनुहुन्छ। प्रयोगकर्ताको चाप बढ़दा नेटवर्कले धान्न नसक्ने आर्किटेक्चर बनाइएको छ। योजना र व्यवस्थापनमा दक्षताको कमी हुनु अर्को समस्या हो, उहाँले भन्नुभएको छ। घोषणा अनलाइन तर सेवा अफलाइन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काठको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काठ रोकिएको हो। अहिलेसम्म 390 पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको
6: कान्तिपुर दैनिकले छापेको छ।
7: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ।

0: संरक्षण भूपयोग ऐन 2076 मा सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि आवासीय उद्योग वन खानी तथा खनिज व्यवसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा जग्गा किता काट गरेर हुने खरिद बिक्री बन्द भएको छ। तर पूरै किताको खरिद बिक्री अंश बण्डा अंश भरपाई अदालतको आदेश लगत कट्टा लगायत काम नरोकिने मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताउनु भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किता काट ठप्प थियो। त्यति बेला 253 पालिकाले मात्रै पूर्ण वर्गीकरण गरेका थिए। यसअघि भदौ 2081 पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा किता काट लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। 133 पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए। 390 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण। 363 रोकियो किता काट शीर्षकको खबर कान्तिपुरमा छ।
1: कहया खैरनमा बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणका उपाय बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनिसिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाइ अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिसिप पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रम बाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गति दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: MBL सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: It's a good

0: हिमस्टार गोल्ड हर एक वर्ल्ड कप से यो वर्ल्ड कप नहीं करो सेलिब्रेट मेरी सबई जेनरेशन हिमस्टार टीवी खरीद करना पाउन होस 32% सम्मको कैशबैक वर्ल्ड कप 2026 को टीवी सीजन पास र एक वर्ष को नेट टीवी पैक शर्तहरु लागू हुने छन् हिमस्टार टीवी उही सेलिब्रेशन हर एक जेनरेशन
1: हिमस्टार फॉर अ कंप्लीट होम
0: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त Better को बानी लागिसकेको छ Better appliances Better को बानी लाग्छ
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ यतिन्जेल हामीले चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव वस्तु तथा सेवा खरिदमा बिल लिए 1,00,000 देखि 10,00,000 उपहार घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित अहिलेसम्म 390 पालिका ले मात्रै गरे जग्गाको वर्गीकरण लगायतका खबर प्रस्तुत गर्यौं
3: अब बाँकी खबर आज कोशी लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ गैराती कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ पछिल्लो 6 घण्टामा गण्डकीको तनहु र कोशीको संखुवासभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशभर साधनतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ
2: नेपालमा आउने मनसून जन्य विपदका कारणहरूमध्ये बाढ़ी तथा डुबान पनि प्रमुख हुन् गृह मन्त्रालयको विपद पोर्टल अनुसार बितेका 10 वर्षमा बाढ़ीका कारण 615 जनाले ज्यान गुमाएका छन् 251 जना हराइरहेका छन् 10 वर्ष पशु चौपाय भौतिक संरचना लगायतमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको छ हरेक मनसूनमा दोहोरिने यो समस्या पछिल्ला वर्षहरूमा बढ़िरहेको छ बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय समुदायले के गर्न सक्छन् थप जानकारी सहित सुनौ साथी भोजेन्द्र बस्नेतको यो सामग्री
4: बाढ़ी तथा डुबान नेपालमा वर्षेनी दोहोरिने समस्या हो अघिल्लो दशकसम्म तराई मधेसमा बढ़ी हुने यो समस्या अहिले पहाड़तिर पनि फैलिएको छ भने शहरी क्षेत्रमा पनि यसको जोखिम निकै बढ़ेको छ जोखिम बढ़नु र फैलनुमा जलवायु परिवर्तनले पनि केही भूमिका खेलेको छ भने मुख्यतया हामीले बनाएका सड़क लगायतका संरचना बस्ती विस्तार तथा प्राकृतिक स्रोतको जथाभावी प्रयोगले यो समस्या बढ़िरहेको छ यसको व्यवस्थापन तथा क्षति घटाउन सरकारले त काम गर्नुपर्छ नै साथै समुदाय स्तरमा गरिने ससाना कामले पनि निकै राहत मिल्न सक्छ जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली यसका लागि सबैभन्दा पहिले स्थानीय समुदायले सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने बताउनुहुन्छ
5: कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सूचना प्राप्त गर्नासाथ त्यहाँनिर आफूलाई स्थानान्तरित गर्नु पर्यो बाढ़ी भनेको लामो समय रहिराख्दैन त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा 2 दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ
4: विशेष परिस्थिति बाहेक आफ्नो ठाउँमा बाढ़ीको जोखिम छ कि छैन भन्ने कुरा त्यहाँ बस्ने मानिसलाई थाहा हुन्छ यस्तै कुन ठाउँ सुरक्षित छ भन्ने कुरा पनि परम्परागत ज्ञानबाट थाहा पाउन सकिन्छ
5: त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँहरूले अनुभव गर्नुभएको छ ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन कुन ठाउँ सधैँ डुब्यो कुन ठाउँ कहिले कहीँ डुब्यो त्यो अनुभव हुन्छ हामी त्यसलाई परम्परागत ज्ञान पनि भन्छौं त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि तयार भएर रहनु पर्यो
4: सुरक्षित ठाउँको पहिचान पछिको अर्को मुख्य कुरा हो सही सूचना अहिले बाढ़ी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान धेरै जसो मिल्छ महाशाखाबाट पछिल्लो समयमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रभाव हुन थालेका छन् सरकारी संयन्त्र सहित सामाजिक सञ्जाल संचार माध्यम लगायतका माध्यमबाट सूचना प्रभाव हुने गरेको छ यस्ता माध्यममा पहुँच नहुनेले निशुल्क टेलिफोन नम्बर 1155 फोन गरेर पनि 24 घण्टा जानकारी लिन सक्छन् अहिले समुदायमा कोही न कोहीसँग फोन हुन्छ एकले पाएको सूचना अर्कोलाई पनि दिनुपर्छ। यस्तै सूचना पाएपछि सुरक्षित ठाउँमा जाँदा पनि सुरक्षित बाटो प्रयोग गर्नुपर्छ। शहरी क्षेत्र तथा तराई लगायत समथर ठाउँमा आउने कतिपय बाढ़ी तथा डुबानमा यदि आफ्नो घर बलियो छ भने माथिल्लो तलमा बसेर पनि सुरक्षित हुन सकिन्छ। यस्तो बेलामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बाढ़ीविद विनोद पराजुली बताउनुहुन्छ।
5: स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने। विभिन्न संघ संस्था र संघ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले नेता हो। भनेको कुनै पनि विपदको बेला सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
4: बाढ़ीका घटना बढ़नुमा कारण पहिचान गरेर व्यवस्थापन गर्नु, विपदका बेला उद्धार, राहत, पुनर्स्थापना लगायत काममा तीनवटै तहका सरकारले तत्कालै र प्रभावकारी काम गर्नुपर्छ। तर समुदाय स्तरमा गरिने तयारी र प्रयासले जनधनको क्षति घटाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले समुदाय पनि जागरूक हुनु उत्तिकै आवश्यक छ।
2: नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपायबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: Liponia, extreme energy drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क सूर्यनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
3: पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढ़ाउँदै लगेपछि मासिक औसत करिब 1000 नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरियाली रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको ख्या पनि बढ़ेको छ। सन् 2026 को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढ़ाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढ़ाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धरना कार्यक्रम भइरहँदा कोरियाले 81 नयाँ माग खुलाएको हो। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने जनाइएको कारोबार खबर।
4: अब विदेशको खबर। दक्षिण पूर्वी एशियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एशिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्रै सन् 2025 विश्वभर झण्डै 88 अर्ब 30 करोड़देखि 1 खर्ब 14 अर्ब 10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान छ। प्रतिवेदनले दक्षिण पूर्वी एशियामा केन्द्रित अन्तर्राष्ट्रिय अपराध सञ्जाल, लागू औषध, मानव बेचबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, क्रिप्टो करेन्सी, इन्डिक्रिप्ट संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी, रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संगठित अपराध नियन्त्रणका लागि देशहरूबीच सूचना आदान प्रदान, वित्तीय निगरानी, डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव पनि दिएको छ।
3: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेट्टायो। नामिबियाको जीतमा जान फ्राई लिंकले अभिजित 77 रन बनाए भने माइकल भान लिंगेनले 51 रन बनाए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 30 रन जोड़े। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। यो नतिजापछि लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ।
4: अब एउटा खबर संक्षेपमा। सरकारले धान रोप्ने बेला मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढ़ीबाट किनेर ल्याउँदै गर्दा 3 हप्ता अघि भारतीय सशस्त्र प्रहरी बल एसएसबीद्वारा पक्राउ परेका सर्लाही बलरा 5 का किसान दाजुभाइ 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनैतिक पहल गर्दा समेत छुट्न सकिरहेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले धरौटीमा छुट्ने अपेक्षा गरिए पनि अदालती प्रक्रिया बाँकी रहेकोले अझै 1-2 दिन ढिला हुने खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
3: टुप्पाबाट पलाएको मान्छेको बढ्ता तुजुक
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
3: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो। विद्युतमा लगाएको 5% ब्याज पनि फिर्ता लिन दबाव।
4: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित। अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
3: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च। पहाड़ र शहरी क्षेत्रमा पनि समस्या बढ़दो। क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
4: को सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन। अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष 1 खर्ब डलर भन्दा बढ़ीको आर्थिक क्षति।
3: र विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
4: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन विभिन्न शीर्षकमा कर लगाउने र हटाउने विषयसँग सम्बन्धित छ। सरकारको नेतृत्व गरिरहेको रासोपामा दुई धार देखिन्छ। यहाँ सिंहदरबारबाट निस्कँदै गरेको जस्तै देखिने दुईजनाले यही सरकारबारे कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन् कुन चाहिँ सरकारको कुरा गर्नुभा, कर लगाउने चाहिँ कि कर हटाउने चाहिँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौ। नमस्कार।
5: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकायद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णाली प्रदेशमा एक वर्षमा 39,000 बढ़ीमा डेंगू संक्रमण। हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू लार्वा खोज र नष्ट गर अभियान संचालन।
1: बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कमा पहिलो र बाढ़ीको कारण यात्रा थप जोखिम। कालीकोटको सानीघाट सिंहमाखाना सड़क कालोपत्रे गर्ने काम अलपत्र।
0: शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हट्यो। चौतर्फी विरोध र आलोचना पछि सरकारले निर्णय फिर्ता लियो।
1: र आईसीसी विश्वकप लीग 2 अन्तर्गत 8 त्रिकोणात्मक क्रिकेटमा नेपाल नामिबियासँग 8 विकेटले पराजित। हिमाल पहाड़ तराई जोड़छौ सबैलाई। बिहान 6:30 बजेको धेरै खबरबाट दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, संवाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णाली प्रदेशमा गत एक वर्षको अवधिमा करिब 4,000 व्यक्तिमा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 2082-83 साउनदेखि असारसम्म प्रदेशभर कुल 3,979 जनामा डेंगू संक्रमण भेटिएको छ। प्रदेशका 10 जिल्लामध्ये सबैभन्दा बढ़ी प्रभावित सुर्खेतमा 3,542 जनामा संक्रमण देखिएको छ। यस्तै रूकुम पश्चिममा 357, दैलेख र सल्यानमा समान 28 जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै कालीकोटमा 9, मुगुमा 4, जुम्लामा र डोल्पामा 3-3 जना तथा हुम्लामा 2 जनामा डेंगू पुष्टि भएको छ। जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेको लागि अनुकूल वातावरण बन्दै गएकाले ती क्षेत्रमा पनि संक्रमण देखिन थालेको हो। डेंगू संक्रमण नियन्त्रणका लागि प्रदेशभर लार्वा खोज र नष्ट अभियान तीव्र पारिएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सर रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजनन रोक्ने हरेक शुक्रबार सफा शुक्रबार अभियान संचालन भइरहेको बताउनु भएको छ। यसैबीच सुर्खेतमा आयोजित एक कार्यक्रमका सहभागीले पछिल्लो समय बढ़दै गएको मानसिक रोग र मनोसामाजिक समस्या समाधानका लागि सचेतना कार्यक्रम संचालन गर्नुपर्नेमा जोड़ दिएका छन्। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतद्वारा आयोजित सरोकारवाला

0: पत्रकारहरू बीच अन्त्यक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले आत्मदाह लगायतका दुःखद घटनाहरू बढ़दै गएकाले मनोसामाजिक समस्या समाधानमा गम्भीर हुनुपर्ने बताएका छन्। कार्यक्रममा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महासंस्थाका आयुर्वेद चिकित्सक डाक्टर शंकर रिजालले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग जोडेर लैजानुपर्ने बताउनु भएको छ। यस्तै जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख करूणा भट्टराईले समुदाय स्तरमै पुगेर मनोसामाजिक परामर्श र सचेतनाका कार्यक्रमहरू संचालन गर्नुपर्ने बताउनु भएको छ।
1: सरकारले यो साउन महिना यता डेंगू संक्रमणका जोखिम भएकाले यसलाई अभियानका रूपमा सञ्चालन गर्ने बताएको छ। पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न जिल्लामा डेंगू संक्रमण देखिन थालेको छ। यसै सन्दर्भमा हाम्रा साथी टेकराज केसीले डेंगू संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सेवा निर्देशनालयले के कसरी काम गरिरहेको छ भनेर डेंगू फोकल पर्सन श्यामलाल आचार्यलाई सोध्नु भएको छ।
2: खास गरी यो हाम्रो स्वास्थ्य मन्त्रालयबाटै असार 25 गते सम्पूर्ण पालिकाहरूलाई पनि यो आएको छ। यो कसले के काम गर्ने, निर्देशनालयले के गर्ने, पालिकाले के गर्ने, वार्डले के गर्ने भन्ने खालको डेंगू नियन्त्रणको एउटा कार्यविधि बनाएर त्यो अनुसार सबैले गर्नुपर्ने भनेर चाहिँ भएको छ। यसमा चाहिँ खास गरी डेंगू नियन्त्रणको लागि यो 3 महिना बहुतै जोखिम छ। यो असार के सरी साउन भद्र आसिर यो 3 महिनामा पानी पनि हुने गर्मी पनि सँगै हुने भनेपछि यस्तो बेलामा एकदम एक हप्तामा डेंगूको जुन चाहिँ पानीमा फुलपातले एडिज जातको लामखुट्टेले यो सफा पानीमा हाम्रो तपाईँ हामीले खाने ट्याङ्कीका कुलरका गमलाका आकाशबाट परेको एक मुठी पानी जम्मा हुने ठाउँमा एक हप्ता हुने बित्तिकै त्यहाँ फुल पारेर पनि हुर्केर हामीलाई टोक्न आउने रोग सार्ने हुन्छ। फेरि यो डेङ्गुमा कस्तो छ भन्नुहुन्छ भने अब यदि रोगी भाइरस भएको छ भने त्यसको अन्नमा पनि सर्छ भाइरस, भाइरसै भाइरसको जेनेरेसनमा जान्छ अर्को, त्यो भएर यो रोगको लामो समय चाहिँ जोखिन्छ। 5-6 महिनासम्म त्यो बिना पानी पनि अन्न चाहिँ रहिरहन्छ, जब पानी आउँछ फेरि हुर्केर जाने हुने भएको हुनाले यसलाई चाहिँ अहिले सरकारबाटै सबभन्दा राम्रो उपाय डेङ्गुको लार्वा खोजेर नष्ट गर अभियान छ। यसले गर्दाखेरि सबै प्रत्येक कार्यालय सरकारी निकाय संघ संस्थामा पनि हरेक शुक्रबार सफा शुक्रबार भन्ने एउटा अभियान नारा दिएर आफ्नो 10-15 मिनटसम्म आफ्नो कार्यालय घर आँगन सबै ठाउँमा कहाँ कहाँ पानी जम्मिया भएको छ त्यसलाई चाहिँ सफा ठाउँमा पानी नै नभएको ठाउँमा घोप्ट्याइदिएपछि त्यो हुर्किँदै गरेको अन्डा लार्वा त्युपा एडल्ट नभन्दै अथवा लामखुट्टे वयस्क लामखुट्टे बनेर नउड्दै त्यो घोप्टिएर मर्ने भएको हुनाले यो अभियान अत्यन्तै उपयोगी छ। खास गरी साइकलका टायर मोटरसाइकलका टायर कुनै पनि ठाउँमा धेरै पाइएका हालिएका अनावश्यक पवाडीहरूको उसमा त्यो जहाँ जहाँ पानी जमेका छन् त्यहाँ विचार गरेर त्यसमा भोट्याउनु पर्यो या त राम्रोसँग छोपेर राख्नु पर्यो, पानी जम्मा नहुनु पर्यो। यो हुने बित्तिकै यो अभियान निरन्तर प्रत्येक हप्तामा एकचोटि हामीले चाहिँ गर्न सक्यौँ भने यो डेङ्गुको जोखिमबाट हामी बच्न सक्छौँ। जति धेरै लामखुट्टे उत्पादन हुन्छ त्यति धेरै जोखिम हुन्छ।
3: साउन भदौ असोज 3 महिना अलिक जोखिमपूर्ण
2: तापक्रम पनि भएको
3: र उसको लागि उपयुक्त वातावरण हुने भएको
2: डेङ्गु केस बढ्ने महिना
3: हो होइन। अब हजुरहरूको तर्फबाट खोजेर लार्वा नष्ट गरेर अभियान सञ्चालन भइरहेछ, नागरिकहरूले चाहिँ यसमा जोगिनुको लागि कस्तो सतर्कता
2: पर्यो? उहाँहरूले पनि आफ्नो घर आँगनमा वरिपरि सरसफाइमा ध्यान दिनु पर्यो प्रत्येक हप्ता एकचोटि। कहाँ कहाँ पानी जम्मा गरे छन् अनावश्यक ठाउँको पानी जम्मा हुने घोप्ट्याउनु पर्यो, फाल्नु पर्यो हप्तामा एकपटक, अथवा जम्मा हुने वातावरणै गर्नु भएन। साँझ पख बाहिर निस्किँदाखेरि पनि अथवा बिहान पनि टोक्छ दिउँसो पनि टोक्छ। अब ला डेङ्गु त यस्तो अप्ठ्यारो हुन्छ कि हामी 6-7 जना बसेका छौँ भने यसो टोक्यो फेरि भाइरस गयो, अर्कोले यसो हात चल्यो भने अर्कोलाई गएर टोक्ने, धेरै ठाउँमा टोकेर आफ्नो आहारा पुरा गर्ने भयो हुनाले बस्दाखेरि हामी फुलबाउला लगाएर अथवा केही चाहिँ क्वालहरू बाहिर बालेर अथवा ओडोमस क्रिमहरू भन्छ केही क्रिमहरू दलेर हामी सुरक्षित कसरी हुने भन्दाखेरि लामखुट्टेको टोकाइबाट सुरक्षित हुने हो। यसको टोकाइबाट बच्ने उपायहरू गरेर यसलाई सबैभन्दा खोजेर नष्ट गर्ने, हामीले थाहा नै हुँदैन त्यहीँबाट हुर्केर आएर हामीलाई टोकेर हामीलाई बिरामी पारिरहेछ. त्यो कारणले हामीले त्यसमा ध्यान दिनु पर्यो.
3: अनि यो कर्णालीको सन्दर्भमा चाहिँ यो अलिकति हिमाली जिल्लाहरूमा पनि अलिक पछिल्लोमा डेङ्गु संक्रमण देखिन थाल्यो भन्ने आइरहेछ होइन. तल्लो कर्णालीका जिल्लाहरूभन्दा माथिल्लो कर्णाली अलिक जोखिम कम छ होइन. यो अहिलेसम्म यो वर्षको कति संख्यामा चाहिँ यो कर्णालीमा त्यस्ता डेङ्गु संक्रमितहरू देखिएका छन्?
2: खास गरी अहिलेसम्म हाम्रो हेर्दाखेरि अब अलिकति हिमाली भागमा सुर्खेतमा बढी जोखिम छ. चान्चुने त्यहाँ पनि अब यदि बाहिरबाट गएको रोगी होला के होला त्यहाँ पनि लामखुट्टे यदि जातको लामखुट्टे छ भने त्यो भाइरसले त्यहाँ पनि महामारी बनाउन सक्छ. त्यही भएर धन्नै लगभग 4,000 हाराहारी 3979 जति यो कर्णाली प्रदेशमा देखिन्छ. त्यसमध्ये भेटिएका छन् यो आर्थिक वर्ष 82 साउनदेखि 83 असारसम्मको तथ्याङ्क हेर्दाखेरि. अब यसमा अब त्यहाँ बाहिरबाट गएका होलान् अथवा ती स्थानीय होलान् यो हिसाबले हाम्रो यति रुकुम सुर्खेतको डाटा चाहिँ अलि धेरै देखिन्छ. यसमा हामीले हेर्दाखेरि यो ठाउँ पनि हो, प्रदेश अस्पताल छ, यहाँ उपचार गर्न आउँछन् विभिन्न निकायले. हाम्रो समस्या पनि थुप्रै छ र सबैले यही अप्नाउनु पर्यो कि जहाँ हुनुहुन्छ यहाँहरू सबैले त्यहाँ खोजेर आफ्नो घर आँगन वरिपरि कार्यालयमा आफ्नो सङ्घ संस्थामा त्यहाँ चाहिँ 15 मिनट टाइम दिनुहोस्. शुक्रबार हुन्छ शनिबार हुन्छ मात्रै 10-15 मिनट टाइम दिएर त्यो पानी जम्मा हुनेलाई घोप्ट्याएर लार्वा खोजेर नष्ट गर्ने अभियानलाई साथ दिनुभयो भने हामी बच्न सक्छौं.
1: उहाँ हुनुहुन्थ्यो प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका डेंगू फोकल पर्सन श्यामलाल आचार्य भेरी खबरसँग कुराकानी गर्दै.
0: कुराकानीपछि भेरी खबरमा अब बाँकी खबर. मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा पहिरो बाढ़ीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ. भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा मात्र यात्रा गर्न कठिन हुने गरेको स्थानीयले बताएका छन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैनन् भने कति पुल नहुँदा यात्रुहरूले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता समेत रहेको छ। रूकम पश्चिमका कुबेरजंग खत्रीले वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्ने, सड़क अवरूद्ध हुने भन्ने चिन्ता रहेको बताउनु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशभर 3,230 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 383 जनाको मृत्यु भएको छ भने 8,462 जना घाइते भएका छन्। कार्यालयका प्रमुख हरिबहादुर विशीका अनुसार अधिकांश दुर्घटना दुई पाङ्ग्रे सवारी साधन भएका छन्। दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोरी सड़क अवस्थाको रहेको जोखिमले बढ़ाएको बताएको छ। स्थानीयका अनुसार कर्णालीमा सड़क सञ्जाल विस्तार भए पनि अधिकांश सड़क अझै सुरक्षित र भरपर्दो बन्न सकेका छैनन्। वर्षायाममा पहिरो, खोलामा बाढ़ी र सड़क अवरूद्ध हुने समस्या दोहोरिरहँदा यात्रा अझै पनि जोखिमपूर्ण र अनिश्चित बनेको स्थानीयको गुनासो छ। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, ल भने छोटो विश्राम. भर्ना खुल्यो
4: सिटी भिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
5: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
6: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
7: हाम्रा दैनिक सेवाहरू हडजोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
8: रेडियो भेरी एफएम।
1: तपाईं अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा एक वर्षमा 39,000 बढ़ी डेंगू संक्रमण, हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू, लार्वा खोज र नष्ट गर अभियान संचालन, बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कहरूमा पहिरो र बाढ़ीको जोखिम लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तत्काल लागू नगर्ने निर्णय गरेको छ। बिरामी अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप 3% शुल्क असुल्न लागेको भन्दै व्यापक आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले फेसबुक मार्फत समता शुल्क तत्काल लागू नगर्ने भएको बताउनु भएको हो। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता शुल्क तत्काल कार्यान्वयन गर्दा आम नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ़ने भएकाले अर्थमन्त्री सोनिम वाग्लेसँगको परामर्शपछि यस्तो निर्णय गरेको उहाँको भनाइरहेको छ। यो निर्णयसँगै निजी अस्पताल, ल्याब, नर्सिङ होम, पोलिक्लिनिक तथा निजी मेडिकल कलेजका सेवाकारीले 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने छैन। यसै गरी निजी विद्यालयले पनि अभिभावकबाट थप 3% शिक्षा समता शुल्क लिन पाउने छैनन्। यसबाट बिरामी र अभिभावक दुवैलाई राहत पुग्ने अपेक्षा गरिएको छ। सरकारले आर्थिक विधेयक 2083 मार्फत निजी स्वास्थ्य संस्थामा 3% स्वास्थ्य समता शुल्क लगाउने व्यवस्था गरेको थियो। त्यही अनुसार निजी अस्पताल उपचार गराउने बिरामीले सेवा शुल्क बापत ती थप 3% शुल्क तिर्नुपर्ने भनिएको थियो। शुल्क गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्य सम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने व्यवस्था पनि गरिएको थियो।
1: कालीकोटको राजकोट नगरपालिका अन्तर्गत शान्तिघाट सिटखाना सड़क कालपत्र गर्ने अलपत्र हुँदा स्थानीयलाई शास्ति भएको छ। कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कालीकोटबाट ठेक्का भएको निर्माणाधीन सड़क समयमै नसकिँदा शास्ति खेप्नु परेको स्थानीयले गुनासो गरेका छन्। शान्तिघाट सिटखाना सड़क कालपत्रका लागि 2078 साल असार 6 गते ठेक्का लागेको थियो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण प्रसाद शर्माले पटक पटक न्याय थप गरेर अन्तिममा 2083 असार 1 गतेसम्म निर्माण गर्ने समयसीमा दिए पनि हालसम्म आधा मात्रै काम भएको बताउनुभयो। 11 किलोमिटर लम्बाई रहेको यो सड़क खण्ड निर्माण गरिसक्ने अवधि सकिए पनि सड़क ग्राभेल मात्रै भएको उहाँको भनाइ छ। समयमै काम नहुँदा धूलो र हिलोको जोखिमपूर्ण यात्रामा स्थानीयको जनजीवन झन कठिनपूर्ण भएको छ। सड़क समयमा कालोपत्र नहुँदा राजकोट नगरपालिकामा समेत जिम्मेवारीमा रहेका स्थानीय नागरिकले आफूहरूले समस्या खेप्नु परेको बताएका छन्। नगरपालिकाका नगर प्रमुख धर्मराज साईले सम्झौता बमोजिम कार्य सम्पन्न नगरेर ठेकेदार पक्षले लापरवाही गरेको बताउनुभयो।
0: हुम्लाको चंखेली गाउँपालिका 5 नेपका गाउँको डाफे आधारभूत विद्यालयको भवन पहिरोले भत्काएपछि विद्यार्थी त्रिपाल मुनि पठन पाठन गर्दै आएका छन्। गत जेठ 5 गते राति आएको पहिरोले विद्यालय भत्किएपछि केही सहयोगीहरूको सहयोगबाट चौरमा त्रिपाल टाँगेर पढ़ाई शुरू गरेको छ। विद्यालयका 6 भवनमध्ये 5 भवन पहिरोले भत्काएको प्रधानाध्यापक बलि तामाङले बताउनुभयो। उहाँले चौरमा त्रिपाल टाँगेर अप्ठ्यारो अवस्थामा विद्यार्थीलाई पढ़ाइरहेको बताउनुभयो। कक्षा 4, 5, 6 र 7 का विद्यार्थी त्रिपालमा पढ़िरहेको भन्दै उहाँले एउटा त्रिपालमा 12 देखि 20 विद्यार्थी राखिएको बताउनुभयो। कक्षा 8 सम्म पठन पाठन हुने विद्यालयका अरू कक्षा भने जेन्तेन पहिरोबाट बचेको एउटा भवनमा सञ्चालन भइरहेको छ।
1: मुगुमा गत आर्थिक वर्ष 82-83 970,74,00,000 भन्दा बढ़ी बजेट खर्च हुन नसके फिर्ता भएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय र प्रदेश लेखा नियन्त्रण कार्यालय मुगुबाट गरी 79,74,81,000 रूपियाँ बजेट फ्रिज भएको जनाइएको छ।
0: कैलालीमा 14-वर्षीय बालिकालाई जबरजस्तीकरण गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय टिकापुर नगरपालिका 3 कटानपुर बस्ने 21-वर्षीय राहुल चौधरीलाई पक्राउ गरेको जनाएको छ। बालिकालाई जबरजस्तीकरण गरेको भन्ने उजुरीका आधारमा खटीको प्रहरीको टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
9: सूचना:
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
9: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
9: सिटी
10: भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
11: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
11: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
12: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
11: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
12: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
11: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
12: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
8: रेडियो भेरी एफएम।
1: त तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बजाङको कोटबेदल केन्द्रमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। 4:40 4.2 भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्र बजाङको कोटदेवल आसपास भएको जनाइएको छ। भूकम्पको धक्का बजाङ तथा आसपासका जिल्लामा समेत महसुस गरेको थियो। भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षति विवरण प्राप्त नभएको जनाइएको छ।
0: आज लुम्बिनी कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान गरिएको छ। गैराती सुदूरपश्चिम गण्डकी कोशी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो। यस्तै आज देशैभर साधारणतया बदली भई बागमती गण्डकी प्रदेशका पहाड़ी तथा तराई भेगका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखा जनाएको छ।
1: भोलि खबरमा अब लागौं खेल खबरतर्फ। आईसीसी विश्वकप क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदोषीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 गुमाएर भेट्टायो। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 लिएका हुन्। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह गिरीले 30 रन जोडेका हुन्। यो नतिजापछि लीग दुई अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट सम्मान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपाल आफ्नो दोस्रो खेल भोलि गरिल टुरी नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।
0: पाकिस्तानमा आजदेखि शुरू हुने काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले पहिलो खेल काजाकिस्तानसँग खेल्नेछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा आज काजाकिस्तानसँग खेल्ने तय भएको हो। च्याम्पियनशीपमा पाकिस्तान, नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन्। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपालले यस च्याम्पियनशीपका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय टोली छनौट गरेको छ।
1: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णाली प्रदेशमा एक वर्षमा 39,000 बढ़ीमा डेंगू संक्रमण। हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू। लार्भा खोज र नष्ट गर अभियान सञ्चालन।
1: शिक्षा र स्वास्थ्यमा लगाएको समता कर हट्यो। चौतर्फी विरोध र आलोचनापछि सरकार निर्णय फिर्ता लिन बाध्य।
0: बर्खायाम शुरू भएसँगै कर्णालीका विभिन्न सड़कमा पहिरो र बाढ़ीको कारण यात्रा थप जोखिम। कालीकोटको शान्ति घाट सिपखाना सड़क कालोपत्रे गर्ने काम अल्पत्र।
1: र आईसीसी विश्वकप लीग दुई अन्तर्गत 8 त्रिकोणात्मक क्रिकेटमा नेपाल नामिबियासँग 8 पराजित। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 भेरी हाइलाइटमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिडु रावत र मधुबन विषी विदा हुन्छौ। नमस्ते।
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
13: नमस्ते नानी। नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ। अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
13: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
14: रेडियो भेरी एफएम रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज
15: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ
16: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
17: मलाई त कस्तो भोक लाग्छ टेकराज कै जाम न खाजा खान
18: भोक त लाग्यो दिदी के खाने भोक लाग्यो के दिदी
17: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि
18: त्यसो भए दिदी आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ मजाले भोक मेटिन्छ
19: त्यहाँ त स्पेशल बप मोमो चिकन मोमो मटन मोमो भेज मोमो बप चाउमिन चिकन चाउमिन मटन चाउमिन भेज चाउमिन अन्डा चाउमिन मिक्स चाउमिन नेवारी खाजा सेट बप खाजा सेट चिकन खाजा सेट मटन खाजा सेट भेज खाजा सेट बप सेकुवा चिकन सेकुवा मटन सेकुवा छोइला भुटन भुटुवा लेग पिस ललिपप मटन तास बप ससेज चिकन ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ
17: ल ल त्यसो भए आज त्यही जाउँ आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा
18: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत प्रोप्राइटर शिव रावत सम्पर्क नम्बर 97670 71284 र 97498 40
17: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
17: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ
17: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
17: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस् सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो
20: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
17: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
20: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-525-414 मोबाइल 98-585-51-960 98-481-1936 र 98-488-2966
0: सूचना
18: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
18: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
10: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
11: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
12: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
11: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
12: झाडा पखाला,
11: डाबिरा,
12: पोलियो,
11: कुपोषण,
12: एनिमिया,
11: मम्स,
12: दम,
11: टाइफाइड
12: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
11: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
12: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: me a extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लोपट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227.
3: रेडियो भेरी एफएम

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा
0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेश मार्केट

0: सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98580405719 र 98580517115।
0: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ,
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ,
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98688-41535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

जय नेपाल सत्य सेवा सुरक्षणामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाईं कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईंलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 6 राजु फर्निचर अगाडि अटोले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रु घाइते भएका छन्। हिजो राति 8:30 को समयमा एरीचोकदेखि वीरेन्द्र चोक तर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001H0904 नम्बरको अटोले पैदलयात्री सुर्खेत वीरेन्द्रनगर नगरपालिका 6 बस्ने वर्ष 39 कमल सुनारलाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ। अटो चालक जुम्ला कनका सुन्दरी गाउँपालिका 6 बस्ने वर्ष 24 धर्म रोका जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेका छन्। अब लागौं सड़क अवरूद्ध सम्बन्धी जानकारी तर्फ। जाजरकोटको नलगाड नगरपालिका 8 बगर स्थित माथिबाट पहिरो आई जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द रहेको जानकारी गराउँदछौ। खुलाउने कार्य भने भइरहेको छ। कर्णाली प्रदेशका 10 जिल्लामा गत असार महिनामा ट्राफिक कार्यवाहीमा 4,707 जना सवारी चालक ट्राफिक कार्यवाहीमा परेका छन् भने 44,33,500 राजस्व संकलन भएको छ। कर्णाली प्रदेशका 10 जिल्लामा गत असार 1 गतेदेखि 32 गतेसम्मको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने 82 सवारी साधनहरू दुर्घटना भएका छन्। असार महिनामा 12 जनाको मृत्यु भएको छ भने 143 जना घाइते भएका छन्। कर्णाली प्रदेशको जिल्लागत रूपले हेर्ने हो भने सुर्खेतमा सबैभन्दा बढ़ी 43 सवारी साधनहरू दुर्घटना भएको छ। त्यसै गरी सल्यानमा 10, दैलेखमा 9, रूकुम पश्चिममा 7, डोल्पामा 5, जुम्लामा 3, जाजरकोटमा 1, कालीकोटमा 2, हुम्ला र मुगुमा 1-1 गरी जम्मा 82 सवारी साधनहरू दुर्घटना भएका छन्। कर्णाली प्रदेशमा सवारी दुर्घटना हुनुको प्रमुख कारण भनेको तीव्र गति, सड़कको अवस्था, चालकको लापरवाही र सवारी साधनको यान्त्रिक अवस्था ठिक नभएको कारणले सवारी दुर्घटना बढ़ेको पाइएको छ। ट्राफिक कार्यवाहीमा परे 64 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 64 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। 48 स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 3,535 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 48 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 3,535 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध।
जथाभावी सवारी साधन पार्किङ नगरौं। मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऊ। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाउनुहोस्। पदयात्रु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं। दुई सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउं। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाउनुहोस्। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिन परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।

0: बर्खा लाग्न शुरू भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपारी गर्न शुरू गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
1: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
2: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
2: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
2: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
1: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर विरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
4: यो जिन्दगीले पनि केही लथर बाटो लगाएको छ, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए, रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996065/01 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ।
3: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्। तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
8: लोक सेवा आयोगका किताबहरू
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आधाकाशमा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रममा हामी महिलाहरूका विषयमा छलफल गर्छौ कार्यक्रम आधाकाश तपाई हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि तपाईँको रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा सुन्न सक्नुहुन्छ आजको कार्यक्रममा हामी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रधानाध्यापक भूमिसरा चपाईसँग विद्यालय सञ्चालन गर्दाका अनुभव उपलब्धि र गर्नुपर्ने कामका बारेमा गरिएको कुराकानी सुन्छौ व्यस्त आजभोलि विद्यालय
2: त व्यस्तै छ
1: विद्यालय सञ्चालन छ होइन
2: विद्यालय बिहानदेखि बिहान 6 बजेदेखि 4 बजेसम्म व्यस्तै हुन्छ
1: बिहान प्लस टू
2: हजुर बिहान
1: 11-12 के विषय पढाइ हुन्छ विद्यालयमा
2: म्यानेजमेन्ट र शिक्षा एजुकेसन हुन्छ
1: हजुर त्यो भएपछि बिहानैदेखि
2: हजुर
1: त्यसपछि 10 बजे फेरि स्कुल
2: हजुर 10 बजेपछि विशेष गरी दिउँसोको अब बाल विकासदेखि 10 कक्षासम्म हुन्छ बिहान चाहिँ 11-12 कक्षा बिहान सञ्चालन गरेको छ
1: अब प्रधानाध्यापक भएर विद्यालय चलाउनु भएको छ होइन कस्तो छ अनुभव
2: ठिकै छ म खुसी नै छु राम्रै छ
1: कतिको गाह्रो सजिलो
2: गाह्रो त व्यस्त अलि बढी व्यस्तै हुनुपर्छ शिक्षामा विद्यार्थीहरूसँगको कुरा हो अभिभावक र विद्यार्थीसँगको सम्बन्ध भएको हुनाले व्यस्त चाहिँ व्यस्त नै भनिन्छ फुर्सद त हुँदैन तर पनि ठिकै छ म अहिले चाहिँ ठिकै छ खुसी छु पेसाभन्दा ठिकै राम्रै मानेको छु
1: कति वर्ष भयो नि यहाँ यो पेसामा
2: म 43 साल खास शिक्षामा मैले स्थानीय स्रोतबाट 43 सालदेखि प्रवेश गरे 45 सालमा स्थायी रूपमा शिक्षक भए र अहिले 43 सालदेखि मैले करिब मेरो 39 वर्षमा रनिङ छु शिक्षाको अनुभव त
1: 39 वर्षमा
2: रनिङ छु यसमा म चाहिँ 7 वर्ष जिल्ला शिक्षा कार्यालय त्यति बेला तत्कालीन जिल्ला शिक्षा कार्यालयमा सुर्खेतमा थिएँ सुरज व्यक्तिको रूपमा कार्यरत थिएँ त्यसपछि म सुर्खेत जिल्लाको पहिलो महिला प्रधानाध्यापक हो म चाहिँ नियुक्ति मेरो 69 सालमा भैरव माध्यमिक विद्यालयमा प्रधानाध्यापकको नियुक्ति लिएको थिएँ 6 वर्ष त्यहाँ प्रधानाध्यापक चलाएँ त्यसपछि 6 वर्ष चलाएपछि फेरि म आफ्नो विषय पढाएर शिक्षकै रूपमा कार्यरत थिएँ अहिले 82 साल मंसिर 1 गतेदेखि वीरेन्द्रनगर नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन गरेपछि म नेरामावि वीरेन्द्रनगर सुर्खेतको प्रधानाध्यापकको रूपमा अहिले कार्यरत छु
1: पहिलो प्रधानाध्यापकको रूपमा लामो समय काम गर्नुभयो
2: 6 वर्ष काम गरे त्यहाँ पहिलो प्रधानाध्यापकको रूपमा काम गरे
1: त्यो कहिलेकाहीँ छलफल हुँदा होइन अब शिक्षकहरूको कार्यक्रम हुँदा प्रधानाध्यापकहरूको बैठक हुँदा हजुर एक्लो हुनुहुन्थ्यो होला
2: भन्नाले प्रधानाध्यापकमा एक्लो
1: हजुर
2: प्रधानाध्यापकमा त मारिमा चाहिँ एक्लै हुन्थे अब अरू पनि त्यस्तो म कन्फर्म भनौँ योग्यता पुगेको मावि स्थायी टिचरबाट म चाहिँ पहिलो प्रधानाध्यापक हो त्यति बेला प्रधानाध्यापकको एकदम कमी नै थियो नि त शान्ता म्याडम हुनुहुन्थ्यो एउटा शान्ता म्याडम पछि यहाँ अहिले म कार्यरत रहेको विद्यालयमा शान्ता म्याडम हुनुहुन्थ्यो त्यति बेला त म मात्रै थिएँ एक्लै
1: अब यो प्रधानाध्यापक भनेको एकदम जिम्मेवारीपूर्ण काम हो होइन एउटा विद्यालयको सम्पूर्ण जिम्मे त्यहाँको भौतिक संरचनाको कुरा होइन अरू व्यवस्थापनको कुरा विद्यालय अभिभावकसँगको सम्बन्धको कुरा यिनी धेरै कुराहरूको जिम्मेवारीको काम हुन्छ होइन त्यसले कतिको अप्ठ्यारो सजिलो अनि राम्रो अनुभव के गराउँदो रहेछ
2: प्रधानाध्यापकको रूपमा अब वास्तवमा के छ भन्दाखेरि प्रधानाध्यापक विद्यालयको सबै क्षेत्रको एउटा अनुगमनकर्ता जस्तो भनौँ त्यसपछि जिम्मेवार व्यक्ति वास्तवमा के छ भन्दाखेरि मेरो अनुभवमा प्रधानाध्यापकले एक्लै गरेर त सम्भव केही हुँदैन संस्था चलाउने कुरामा एक्लो प्रयासले हुँदैन टिमवर्क हो यदि टिममा राम्रोसँग टिमवर्क मिल्यो भने संस्था चलाउने कुरा गाह्रो हुँदैन तर अलिकति शिक्षामा अब यो हाम्रो देशको स्थितिमा हेर्ने भने राजनीतिक प्रभाव पनि शिक्षा क्षेत्रमा देख्छु म त्यसपछि अरू कुरा अभिभावकहरूले त राम्रोसँग विद्यालय सञ्चालन गरिदिने र विद्यार्थीहरूको मर्म बुझेर अभिभावकहरूको मर्म बुझेर काम गरिदिने भने अभिभावक चाहिँ सपोर्ट गर्नुहुन्छ, विद्यालयको सपोर्टमा हुनुहुन्छ, अभिभावकहरूले चाहिँ अभिभावकै सहयोग लिएर अगाडि बढ्नुपर्ने हुन्छ र विद्यार्थी निर्माण गर्ने कुरामा अभिभावक, विद्यालय र विद्यार्थी तीन पक्षीय त्रिपक्षीय सम्बन्ध नमिलेसम्म विद्यार्थीलाई हामी चाहिँ राम्रो बनाउन सक्दैनौ। किन भन्दा विद्यालयको एउटा विद्यालय सञ्चालनको उद्देश्य भनेकै विद्यार्थी निर्माण, असल नागरिक निर्माण गर्ने कुरा हो। देशको शिक्षा नीति, शिक्षाका राष्ट्रिय उद्देश्य अनुरूपको व्यक्ति निर्माण गर्ने कुरा विद्यालयको उद्देश्यभित्रै र कार्यक्षेत्रभित्रै पर्छ। त्यसै कारणले त्यो गर्नको लागि अभिभावकको र विद्यार्थीको र त्यत्तिकै अब सरकारी निकाय सरकारवालाहरू सबैसँग सम्बन्ध राखेर हेडमास्टरको सम्बन्धको पाटो अत्यन्तै बलियो हुनुपर्छ। म एक्लै हिँड्छु भनेर हेडमास्टरको त्यो हुँदै हुँदैन, विद्यार्थीसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, अभिभावकसँगको त्यत्तिकै हुन्छ, त्यसपछि गएर अब तालुक अड्डाहरू भनौँ आफ्नो आफ्नो सरकारी कार्यालयहरूसँगको सम्बन्ध त्यत्तिकै हुन्छ, पुलको रूपमा काम गर्नुपर्ने हुन्छ। त्यसकारणले जिम्मेवारी हेडमास्टरलाई जिम्मेवारी चाहिँ ठूलै हुन्छ,
1: त्यही सम्बन्धलाई कसरी विस्तार गर्न सक्छ र उसले कसरी त्यो व्यवस्थापन गर्छ भन्ने कुराले चाहिँ प्रमुख भूमिका खेल्ने भयो।
2: एकदम सम्बन्ध विस्तार गर्ने कुरा चाहिँ विद्यार्थीसँग विद्यार्थीको नाम समेत कण्ठ हुनु पर्यो, को विद्यार्थी हो, त्यसपछि गएर उसको घर परिवारको अवस्था के छ, उसलाई समस्या के छ, अनि विद्यार्थी हरेक किसिमका समस्या लिएर आएका हुन्छन्, उसलाई सधैँभरि डाको चर्को डाको लगाएर समस्या समाधान पनि हुँदैन, उसलाई सधैँभरि फकाएर राम्रै गरेर समस्या समाधान हुँदैन, उसको समस्या के छ, विद्यार्थीको मनोविज्ञान बुझ्न सकिएन भने एउटा विषय शिक्षकले पनि विद्यार्थीको मनोविज्ञान बुझ्नु त्यत्तिकै आवश्यक छ भने हेडमास्टरले झनै आवश्यक छ। कहिलेकाहीँ विषय शिक्षक र विद्यार्थीको बीचमा भएको समस्यालाई पनि हेडमास्टरले त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, त्यसलाई चाहिँ आफ्नो दोष बरु आफूतिर लिएर भए पनि त्यसलाई समाधान गर्नुपर्ने हुन्छ, बुझ्नुपर्ने हुन्छ। विद्यार्थीहरू विभिन्न पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन्, उनीहरूको पारिवारिक पृष्ठभूमि राम्रो छ, एकदम राम्रो पारिवारिक पृष्ठभूमिबाट आएको बच्चाहरूको सिकाइ स्तर र परिवारमा समस्या भएका बच्चाको सिकाइ स्तरमा धेरै फरक हुन्छ, त्यस कारणले त्यसलाई व्यवस्थापन गर्ने कुरा पनि एउटा जिम्मेवार प्रधानाध्यापकको भूमिकामा रहन्छ।
1: अब जस्तो एक त कर्णाली प्रदेशको राजधानीमा छौ हामी, होइन, सबै कुराले अब कमजोर प्रदेशको रूपमा छ, अब दसवटै जिल्लाका विद्यार्थीहरू सुर्खेतमा आउनु भएको छ र सुर्खेतका विभिन्न विद्यालयहरूमा पढ्नुहुन्छ, अनि हाम्रो यही विरेन्द्रनगरको पनि कतिपय बस्तीहरू अलि अप्ठ्यारो अलि समस्याग्रस्त बस्तीहरू पनि छन्, ती बस्तीहरूका बालबालिका पनि पक्कै पनि विद्यालयमा छन्, त्यसले गर्दाखेरि विद्यालयलाई धेरै कुराले उनीहरूको पढाउने पढाइको स्तर उनीहरूलाई एक कक्षादेखि दस कक्षासम्म पुर्याएर एउटा स्कूल लेभल कटाउनको लागि पनि होइन त्यो खालको भूमिका खेल्नको लागि विद्यालयलाई कतिको सहज अप्ठ्यारो के छ स्थिति?
2: अब जुनसुकै क्षेत्रमा काम गर्दाखेरि पनि अप्ठ्यारा सजिला पछि त हुन्छन् भन्ने लाग्छ मलाई, तर शिक्षा क्षेत्र अलिक फरक क्षेत्र पनि हो। किन भन्दाखेरि शिक्षा क्षेत्रमा प्रतिफल भनेको कम्तीमा पनि दस कक्षासम्म पढाउने विद्यालय दस वर्षपछि र बाह्र कक्षासम्म पढाउने विद्यालय बाह्र वर्षपछि प्रतिफल पाउने हो। त्यस कारण अहिले भर्खरै रोपेको प्रतिफल अहिले भर्खरै पाइन्छ भन्ने चाहिँ
1: त्यो नयाँ एउटा बालक जो चाहिँ विद्यालय जान्छ त्यसलाई दस अथवा बाह्र कक्षासम्म त्यही विद्यालयबाट उत्तीर्ण गराउनका लागि एउटा विद्यालय सरकारी निकाय होइन कमजोर आर्थिक अवस्था भएको अथवा कमजोर व्यवस्थापन भएको बालबालिकालाई हेर्ने व्यवस्थापन गर्ने र अन्य राम्रो परिवारको बालबालिकालाई व्यवस्थापन गर्ने कुरामा त एउटै कुराले त हुँदैन होला।
2: अब त्यसमा के छ भन्दाखेरि विद्यार्थीहरूको समस्या पहिचान गरेर त्यो समस्याहरूलाई सम्बोधन गर्ने खालको क्रियाकलापहरू कार्यक्रमहरू चाहिँ बनाउन सकिन्छ र जस्तै शिक्षा त अहिले माध्यमिक तहसम्म निशुल्क भन्ने छ अनि अब कतिपय के छ भने त्यस्तो समस्यामूलक विद्यार्थीहरू के हुँदो रहेछ भन्दाखेरि विराटनगरको अभिभावकहरूले विद्यार्थी पढाउन चाहिँ काठमाडौँ पठाउनुहुन्छ, विराटनगरै पढाएको अवस्था चाहिँ देखिँदैन। त्यस कारणले हाम्रो कर्णाली प्रदेशका भनौँ अलिकति विकट जिल्लाहरूबाट विराटनगरमा पढाउन ल्याउने अब छोराछोरीलाई राम्रो शिक्षा दिउँ भन्ने कुरा अभिभावकहरूको चाहना त्यो स्वाभाविकै कुरा हो भन्ने बुझ्छु म। त्यस कारणले अरू जिल्लाका विद्यार्थी यहाँ किन आए भन्ने पनि छैन, तर अलिकति समस्या के हुँदो रहेछ भन्दाखेरि अब पालिकाको आफ्नो आफ्नो कार्यक्रम हुन्छ, जस्तै शिक्षा क्षेत्रमा पनि पालिकामा चाहिँ बजेट छुट्टिएको हुन्छ, अब आफ्नो पालिकाभित्रका बच्चाहरूलाई विशेष गरी समस्यामा परेका बच्चाहरूलाई चाहिँ हेर्ने त पालिकाले हो, त्यस कारण विराटनगर भित्रका बच्चाहरूलाई हेर्ने विराटनगरले हो। अब बाहिरको हाम्रो चाहिँ बाहिर अन्य पालिकाहरूबाट अन्य जिल्लाहरूबाट आएको बच्चाहरूलाई हामीले जति पालिकाभित्रको बच्चाहरूलाई सुविधा दिन सक्छौँ त्यो चाहिँ आर्थिक हिसाबले अब त्यो सुविधा दिने चाहिँ नीतिगत कठिनाई छ, गाह्रो छ। तर पनि हामीले के गरेका छौँ भन्दाखेरि जस्तै समस्यामा परेका बच्चाहरूलाई आफ्नो विद्यालयको स्रोतले भ्याएसम्म हामीले विद्यालयबाट पनि कतिपय टिचरले पनि जस्तै ड्रेस नभए कोही बच्चा आएको छ त्यसपछि त्यस्तो समस्यामूलक आउनुभयो भने त्यस्तो बच्चाहरूलाई चाहिँ हामीले ड्रेस पनि बनाइदिने, किताबहरूको व्यवस्था गर्ने, त्यस्तो गरेर गर्न सकिन्छ। तर के छ भन्दाखेरि अब सबै कुरा हामीले त हामी त ठूलो बजेट चलाउने विद्यालय त होइन, हामीसँग सशर्त अनुदान आउँछ, त्यसपछि गरेर विद्यालय शिक्षकको तलब आउने हो, त्यस कारण ठूलो रकम हामीसँग त्यसरी सहयोग गर्ने रकम त हुँदैन। तर हामीले चाहिँ एउटा भावनात्मक सहयोग अनि विद्यार्थीहरूका समस्या के हुन् बुझ्ने त्यो चाहिँ गरेका छौं योजनामा। र सामान्यत हामी ड्रेस किताब त्यसपछि बच्चाहरूलाई चाहिँ समस्या परेका कुराहरूमा त्यसरी उपलब्ध गराउने पनि गरेका छौं। तर अलिकति के हुँदो रहेछ भन्दाखेरि मैले हजुरलाई भनिहाले, अब जुन पालिकाको विद्यार्थी छ अनि वास्तवमा उसको दायित्व पालिकाभित्रै हुने भएको हुनाले बाहिरको विद्यार्थीहरूलाई चाहिँ अलिकति कठिनाई हुँदो रहेछ त मैले महसुस गरेकी छु।
1: अप्ठ्यारो चाहिँ हुन्छ
2: हजुर।
1: जस्तो अब एकातिर सरकार निशुल्क शिक्षा भन्छ होइन, अर्को कुरा अब विद्यालयका धेरै कठिनाइहरू छन् त्यो एउटा अर्को पाटो छ। अब निशुल्क शिक्षाको विषयमा धेरै कुराहरू हुने गर्छन्, कतिपय त अहिले अब सामाजिक सञ्जालमा हेर्दाखेरि तपाईँहरूले रसिद काट्नुभयो, बिल लिनुभयो, पैसा लिनुभयो भन्ने खालको विवाद पनि उठाइया छ। यो खास कुरा चाहिँ के हो एउटा प्रधानाध्यापकको हिसाबले भन्दाखेरि के चाहिँ प्रश्न पार्नु?
2: अब मलाई के लाग्छ भनेपछि वास्तवमा संविधानले माध्यमिक तहको शिक्षा निशुल्क हुने भनेर लेखिसकेपछि अनि नीतिगत रूपमा विद्यालय सञ्चालन गर्ने खर्च चाहिँ व्यवस्था गर्नु पर्थ्यो। विद्यालय सञ्चालन खर्च आयो भने अभिभावकसँग हात जोड्नुपर्ने अवस्था पनि रहन्छ जस्तो मलाई लाग्दैन। एउटा हेडमास्टरले अभिभावकसँग विद्यालय सञ्चालनको लागि हात जोडिरहनु पर्ने त्यसपछि यो अवस्था चाहिँ वास्तवमा बजेट विनियोजन हुँदाखेरि नै विद्यालय सरकारले नै व्यवस्था गरिदिएपछि त्यो हुन्थ्यो, एउटा कुरा त्यो छ। अनि व्यवस्था गर्न नसकेको अवस्था छ, किन भन्दाखेरि अब विद्यालय टिचरको तलबको कुरा मात्रै नभएर अब स्मार्ट बोर्डको प्रयोग गर्नुपर्छ, त्यसपछि गएर फिल्टर गरेको पानी खुवाउनुपर्छ, त्यसपछि अब सरसफाईको व्यवस्था हुनु पर्यो, टोयलेट व्यवस्थापन गर्नुपर्छ, सरसफाई कर्मचारी राख्नुपर्छ, त्यसपछि टुटफुट धेरै हुन्छ, ब्यान्चहरू भाँचिन्छन्, त्यसपछि हरेक किसिमका मरमत गर्नुपर्ने हुन्छ, विद्यालयमा पनि खर्च चाहिँ धेरै आवश्यकता पर्छ। त्यसपछि त्यो अवस्थामा विद्यालय सञ्चालन खर्च निशुल्कको सँगसँगै टिचरको तलबले मात्रै निशुल्क हुन्छ जस्तो मलाई लाग्दैन। त्यसकारण निशुल्क भनेर संविधानमा लेख्दाखेरि विद्यालय सञ्चालन खर्च के कति लाग्छ भन्ने त्यो अवस्थाले खर्च आएको भएदेखि अत्यन्तै उपयुक्त हुन्थ्यो गर्नुपर्ने व्यवस्था। तर मलाई अर्को पनि मलाई के लागेको छ भने अभिभावकले आफ्नो बच्चा बच्ची पढाउनको लागि नीतिगत रूपमा निशुल्क शिक्षा भनेपछि तपाईँले शुल्क तिर्नुहोस् भन्ने कुरा चाहिँ छैन। तर के छ भने आफ्नो बच्चा बच्चीलाई आवश्यकता अनुसारको कन्ट्रिब्युसन गर्न अभिभावकहरू पनि तयार हुनुहुन्छ।
1: सफा पानी, सफा ठाउँ, सफा टोयलेट,
2: मलाई चाहिँ अभिभावकहरूले के छ भन्दा मैले त अहिले पनि तपाईँहरूले थोरै कन्ट्रिब्युसन गरिदिनु भयो भने हामीलाई विद्यालय सञ्चालन गर्न सजिलो हुन्छ, यो पानी खुवाउनै पर्छ, यो भन्दाखेरि म्याडम राम्रो पानी खुवाउनुहोस्, सरसफाई गर्नुहोस्, राम्रोसँग बच्चा हुनुहोस् त लाग्छ नि त भन्नुभएको छ। अर्को कुरा फेरि के छ भन्दाखेरि विद्यालयहरू अनुमति प्राप्त गर्दाखेरि विद्यालयहरू अनुमति ल्याउँदाखेरि अभिभावकहरूले पनि के भन्नुभएको छ भने सरकारले सबै दायित्व नलिएसम्म हामी विद्यालय चाहिँ चलाउँछौं भन्ने अभिभावकको
1: पनि हाम्रो पनि भूमिका
2: हुनेछ भन्ने कुराले चाहिँ अभिभावकले पनि कन्ट्रिब्युसन गर्नुहुन्छ, गर्नुपर्छ अलिकति भन्ने पनि मलाई लाग्छ। तर यसमा अब सरकार अभिभावकले पनि सरकारले निशुल्क भनेपछि हामीले केही पनि नतिरेर शिक्षा हासिल गरौं भन्ने कुरा पनि राम्रो होइन। अनि कन्ट्रिब्युसन गर्न सक्नुहुन्छ, अभिभावकले पनि त्यस्तो कन्ट्रिब्युसन गर्दैन भन्नुहुन्छ जस्तो मलाई लाग्दैन। र सरकारको कुरामा सरकारले पनि निशुल्क भनिसकेपछि त कुनै पनि शुल्क नलिने अवस्था सरकारले गराउनु पर्थ्यो। अनि यो कुरा हुँदा यहाँनिरै अलिकति बाजिएको जस्तो पनि
1: बीचको बुझाइमा कहीँ
2: बुझाइ अब किनभने निशुल्क शिक्षा भनेको छ संविधानले भने स्कूलहरूले पैसा किन लिने त भनेर कुरा उठाउने कुरा पनि
1: हो
2: ठिकै हो होइन एक हामी चाहिँ समस्यामा के छौँ भन्दाखेरि अलिकति यो नीतिगत अवस्थाले गर्दाखेरि एउटा हेडमास्टरले आफ्नो लागि उठाएको त होइन विद्यालय सञ्चालनको लागि संस्थाको लागि अनि माग्ने कुरा हो अलिकति सहयोग गरिदिनुहोस् भन्ने कुरा हो त्यसकारणले अब यो हेडमास्टरलाई पनि अप्ठ्यारो कुरा छ कि माग्न पर्ने किन त भन्दाखेरि विद्यालय सञ्चालनको लागि हो र विद्यालय सञ्चालन सरकारले नै व्यवस्था गरिदियो भने
1: सहयोग स्वरूप अभिभावकबाट सहयोग स्वरूप भनेर लिइने हो
2: अभिभावकहरूले त अब तपाईँको स्वेच्छा इच्छा अनुसार सहयोग गरिदिन सक्नुहुन्छ भन्ने कुरा हो र कतिपय अब नसक्ने अभिभावकहरूलाई फेरि सक्ने अभिभावकहरूले गरेको सहयोग गर्नुभयो नसक्नेहरूलाई चाहिँ त्यसैबाट केही सहयोग पनि हुन सक्छ विद्यार्थीहरू सबै सक्छन् भन्ने पनि छैन एकदम अब समस्यामूलक विद्यार्थीहरू पनि हुन्छन् विद्यालयमा भोको भोको पेट आउने विद्यार्थीहरू पनि छन् फेरि विद्यानगरको सन्दर्भमा प्राय चाहिँ अभिभावकहरू आमाहरू काममा जानुहुन्छ आज बिहान मात्रै पनि मैले एउटा सूचना गरेँ विद्यार्थीहरूलाई बिहान 11-12 कक्षा चलिरहेको हुन्छ विद्यार्थी 9 बजे गेटभित्र पस्छ अभिभावकहरूले गेटभित्र ल्याएर छोडिदिनु भयो भने विद्यार्थी सुरक्षित हुन्छ खेल्छ त्यहीँ भनेर बिहानै ल्याइदिनु अब अहिले त सरकारले बाल विकासदेखि 5 कक्षासम्म नास्ताको व्यवस्था पनि गरेको छ स्कुलमै हामी नास्ता खुवाउँछौँ त्यस कारण दिउँसो स्कुलमा नास्ता खाइहाल्छन् अब बिहानै खाना खाएर पठाइदियो भने अब केही भए खुवाउने नत्र अब नास्ता साँस्ता केही पठाउने पनि गर्नुहुन्छ त्यसले गर्दाखेरि चाँडै विद्यार्थी आयो भने अब बिहानको क्लास हुन्छ एकातिर स्कुलमा त्यसले गर्दा अलिकति टाइममा निश्चित टाइममा पठाइदिनुहोस् भन्ने पनि मैले अनुरोध गरेकी छु तर उहाँहरूले समस्या के देखाउनुहुन्छ भने हामी काममा जान्छौँ काममा जाँदाखेरि विद्यार्थीलाई घरमा छोड्नुभन्दा विद्यालयमै ल्याएर छोड्दाखेरि चाहिँ
1: ढुक्क
2: हुन्छ सुरक्षित हुन्छ भन्ने लाग्छ भन्नुहुन्छ र सबभन्दा विद्यार्थीको खानपान को सम्बन्धमा अभिभावकहरूसँग आमाहरूसँग धेरै कुरा गर्छु मैले विशेष गरी खानामा बच्चालाई पढाइतिर शिक्षा स्वास्थ्य राम्रो भएन भने शिक्षा हासिल पनि हुँदैन त्यस कारणले पहिला चाहिँ स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ बच्चाको स्वास्थ्यमा ध्यान दिने कुरामा विद्यालयसँग सम्बन्धित अभिभावकहरू त विद्यालयबाट पनि अभिभावकहरूसँग कति कुरा भएको छ अब हुन्छ बसेर कुरा गर्छौँ तर अब अलिकति समाजमा पनि अन्य सङ्घ संस्थाहरू सरकारी निकायले पनि केही सचेतनाका कुरा कार्यक्रमहरू अझै गर्नुपर्छ भन्ने लाग्छ मलाई किन भन्दाखेरि जङ्क फुडको यो असर विशेष गरी शहरी क्षेत्रभित्रका विद्यालयहरूमा झनै यसले विद्यार्थीहरूलाई समस्यामा पारेको छ विद्यार्थीहरू मोटाउने धेरै अल्छी मान्ने बिरामी हुने यस्तो खालका केही समस्याहरू देखिन्छन् यसको लागि त चेतना सबभन्दा ठूलो कुरा हो त्यसकारण अभिभावकहरूसँग बसेर विद्यार्थीहरूका समस्याको बारेमा छलफल गर्न पनि एउटा योजनाबद्ध रूपमै विद्यालय जानुपर्छ भन्ने लाग्छ
1: जस्तो अब स्थानीय सरकार छ हामीसँग होइन विद्यालय व्यवस्थापन विद्यालयका समस्याहरू आर्थिक भौतिक र अन्य कुराहरूको लागि व्यवस्थापनको लागि हाम्रो वीरेन्द्रनगर नगरपालिकाको यो व्यवस्थापन चाहिँ यो गरिदिएको भए राम्रो हुन्थ्यो र यो पाटो राम्रो छ भन्ने कुरा यहाँले के देख्नु भएको छ
2: वीरेन्द्रनगर नगरपालिकाले शिक्षा क्षेत्रमा चाहिँ राम्रै गरेको मैले बुझेकी छु अहिले अब त्यस्तो अझै हुँदैछ बिस्तारै हुन त कतिपय कुराहरू गर्दा पनि अब सबै कुरा एकैचोटि गर्न सकिँदैन मलाई एउटा यो स्वास्थ्य क्षेत्रको भए पनि वीरेन्द्रनगर नगरपालिकाले जुन यो तरकारीमा विषादी परीक्षण गर्ने काम गरेका छ यसले पनि वास्तवमा एउटा पारिवारिक स्वास्थ्य र बच्चाहरूको स्वास्थ्यमा सकारात्मक असर पारेको छ किन भन्दाखेरि हामीले खाने पानीलाई विकासको पूर्वाधार भन्छौ बाटोघाटोलाई विकासको पूर्वाधार भन्छौ देश विकासको पूर्वाधार एउटा सुस्थ जनशक्ति पनि हो त्यसकारणले सुस्थ जनशक्ति उत्पादन गर्न सक्नु भनेको पनि सुस्थ जनशक्तिले नै शिक्षा दक्ष जनशक्ति हुने हो शिक्षा हासिल गर्ने हो त्यसकारणले त्यो पनि छ र शिक्षामा चाहिँ दरबन्दी मिलान विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलानको कुरा छ अहिले तहगत रूपमा चाहिँ यो प्रधानाध्यापकको व्यवस्थापन अब यिनी कुराहरू छ अब मलाई के लाग्छ भन्दाखेरि यही जुन निशुल्क शिक्षा हजुरले भन्नुभयो अलिकति बजेटको हिसाबले विद्यालय सञ्चालनमा अझै यही हेडमास्टरलाई चाहिँ यो
1: बुझ्नुपर्ने
2: गरी विद्यालय सञ्चालनमा अझै नगरपालिकाले चाहिँ ध्यान दिँदा राम्रो हुन्छ भन्ने लाग्छ
1: त्यो गर्यो भने सबै
2: सञ्चालन खर्च स्पष्ट भन्दा है सञ्चालन खर्च विद्यालय सञ्चालनमा के कति खर्च हुन्छ
1: वार्षिक कति लाग्छ भनेर
2: सञ्चालन खर्चको व्यवस्था भयो भने पालिकाले शिक्षा त अहिले त उसको स्थानीय सरकारकै जिम्मा छ के अरे स्थानीय सरकारले गर्ने हो होइन त्यस कारणले अब शिक्षक नियुक्ति गर्दाखेरिका कुरा त्यसपछि गएर विद्यालय सञ्चालनका कुरा विद्यार्थी भर्नामा पनि जस्तै के छ भन्दाखेरि अहिले वीरेन्द्रनगरका विद्यालयहरूमा एकदम शिक्षक विद्यार्थी रेसियो पनि बढी छ। अब हामी त किनभने विद्यार्थी अभिभावकहरूले बोर्डिङमा राम्रोसँग पढ्छन् सरकारी स्कूलमा विद्यार्थी कमजोर छन् भन्ने पनि दोष पाइरहन्छौ हामी सधैँ। म के भन्छु भन्दाखेरि चैतको महिना लाग्यो भने अब शिक्षकहरूले गाली खाने समय आयो कि हुँदा रिजल्ट आउने समय भयो होइन गाली खाने समय भयो गाली हामी खान बानी पाइसक्यौं होइन त्यस कारण सरकारी स्कूलका शिक्षकहरू भनेर यसमा चाहिँ अब हामीलाई चाहिँ संस्थागत विद्यालयहरूले सरकारको धेरै भार थाम्नु भएको छ अनि धेरै मिहिनेत गर्नु भएको छ मैले उहाँहरूलाई मिहिनेत गर्नु भएको छैन भन्न खोजेको पनि होइन तर हामीलाई समस्या के छ भन्दाखेरि हामी सरकारको भर्ना अभियान कार्यान्वयन गर्ने विद्यालयहरू हौं हामीले चाहिँ विद्यार्थी संख्या पढ्न नपाएको विद्यार्थी छ भने छानेर यति मात्रै राख्छौ भन्न हामीलाई छोड छैन त्यसकारणले कक्षामा यति अभिभावकहरू आउनुहुन्छ एउटै मेरो विद्यार्थी राखिदिएपछि कति धेरै होला र मेरो एउटा राखिदिनुहोस् न यस्तो खालको चाहिँ अवस्था छ फेरि विद्यार्थीले पढ्नै नपाएको अवस्था छ भने सरकारी स्कूलले हेर्नुपर्ने पनि हुन्छ त्यसले गर्दाखेरि
1: एक किसिमले समाजमा शिक्षाको जिम्मेवारी वहन गरेको भन्नु पर्यो
2: सरकारी विद्यालयले त वहन गर्नु पर्यो नि किन भन्दाखेरि म यति मात्र
1: अभिभावक त लिएको भन्नु
2: म यति मात्रै विद्यार्थी पढाउँछु म यस्ता खालका मात्रै विद्यार्थी पढाउँछु भने त हामी त पाउँदैनौँ हामीले त समाजमा जस्ता विद्यार्थी छन् जस्ता बालबालिका छन् समाजमा चाहिँ भएका बालबालिकाहरूलाई घरै नबसेर विद्यालयमा ल्याएर जस जुन किसिमको बालबालिका छन् सबैलाई पढाउनु पर्ने दायित्व चाहिँ सरकारी विद्यालयहरूसँग छ त्यसकारणले अब धेरै अलिकति रेसियो शिक्षक रेसियो शिक्षक विद्यार्थी रेसियो चाहिँ कम गर्नुपर्छ भन्ने लाग्छ र मैले अघि पनि हजुरसँग भने जस्तै सुर्खेतका अभिभावकहरूले काठमाडौँमा छोराछोरी पढाउनु भएको छ अब बाहिरको जिल्लाकोले वीरेन्द्रनगरको शिक्षा राम्रो होला भनेर वीरेन्द्रनगर मा विद्यार्थी पढाउन लिएर आउने कुरा चाहिँ त्यसलाई अस्वाभाविक मैले मान्दिन किन भन्दा वीरेन्द्रनगर नगरपालिकाको पनि त्यो एउटा शिक्षाको उन्नयन नै हो किनभने वीरेन्द्रनगरमा शिक्षा राम्रो छ भनेर बाहिरको मान्छे आउने हो त्यस कारणले अझै यी विद्यार्थी विद्यालयहरूमा धेरै अब कि त गाउँका विद्यालयहरूलाई सक्षम बनाउनु पर्यो अनि गाउँघरबाट बच्चाहरू आफ्नै ठाउँमा पढ्ने बाहिर नजाने अवस्था सिर्जना गर्न सक्नु पर्यो स्थानीय सरकारहरूले यदि स्थानीय सरकारले त्यो गर्ने अवस्था नसक्ने लामो समय लाग्ने भने बढी के छ भन्दाखेरि लगानीकै हिसाबले त जहाँ विद्यार्थी छ त्यहाँ लगानी गर्ने होला नि त त्यसकारणले अब गाउँतिर धेरै सर्वस्व लगानी गर्नुभन्दा राम्रो राम्रो विद्यालयहरू बरू केन्द्रमै गराइदिएर विद्यार्थीहरूलाई पढ्ने अवसर दिने हो कि राखेर चाहिँ दिने हो कि त्यसले गर्दाखेरि चाहिँ नगरपालिकाले शिक्षामा त किनभने एउटा वीरेन्द्रनगर नगरपालिकाको शिक्षामा विश्वास गरेर विद्यार्थीहरू पढ्न आइसकेपछि व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी चाहिँ स्थानीय सरकारको पनि रहन्छ भन्ने लाग्छ।
1: धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगरका प्रधान अध्यापक भूमिसरा चपाई। विद्यालय सञ्चालनका अनुभव उपलब्धिका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय सकिएको छ। अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौं। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दीपा बिदा हुन्छु। नमस्ते।
3: सूचना कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खे।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, हामी घरमा रहेको
3: ओ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम धाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
3: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै दिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
3: नटिपिराग फोन नम्बर 98209393 48 98209393

0: me a...
1: extreme energy drink.
2: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ हुलाक नजिक सुर्खेत फोन 083521997 र मोबाइल 98580506696।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
10: Extreme energy drink. Taste the distance. Feel the energy.

0: हिमाल पहाड तराई जोरसँग सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा, कर्णाली प्रदेशमा एक वर्षमा 39,000 बढ़ीमा डेंगू संक्रमण, हिमाली जिल्लामा पनि भेटिन थाले डेंगू, बर्खायाम शुरू भइसके, कर्णालीका सड़क पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिम, कालीकोटको शान्ति घाट खाना सड़क कालोपत्र गर्ने काम अलपत्र, र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत 8 त्रिकुर 8 क्रिकेटमा नेपाल नामिबियासँग 8 विकेटले पराजित। कर्णाली प्रदेशमा गत एक वर्षको अवधिमा करिब 4,000 व्यक्तिमा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 82-83 साउनदेखि असारसम्म प्रदेशभर कुल 3,979 जनामा डेंगू पुष्टि भएको छ। प्रदेशका 10 जिल्ला मध्ये सबैभन्दा बढ़ी प्रभावित सुर्खेतमा 3,542 जनामा संक्रमण देखिएको छ। यस्तै रूकुम पश्चिममा 357, दैलेख र सल्यानमा 28-28 जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै कालीकोटमा 9, मुगुमा 4, जुम्ला र डोल्पामा 3, हुम्लामा 2 जनामा डेंगू पुष्टि भएको छ। जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेका कारण अनुकूल वातावरण बन्दै गएकाले ती क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ। डेंगू संक्रमण नियन्त्रणका लागि प्रदेशभर लार्वा खोज र नष्ट अभियान तीव्र पारिएको बताइएको छ। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका सर्व रोग फोकल पर्सन उदय थापाका अनुसार लामखुट्टेको प्रजनन रोक्न हरेक शुक्रबार सफा शुक्रबार अभियान सञ्चालन भइरहेको बताउनुभयो। मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा पहिरो बाढ़ीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क उपाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षायाममा यात्रा झनै कठिन हुने गरेको स्थानीयले बताएका छन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैन भने कतिपय पुल नहुँदा यात्रुले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता रहेको छ। रूकुम पश्चिमका कुबेर जंग कतिले वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्ने हो र सड़क अवरुद्ध हुने हो भन्ने समस्या रहेको बताउनुभयो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशमा 3,230 सवारी दुर्घटना भएका छन्। दुर्घटनामा 383 जनाको मृत्यु भएको छ भने 8,462 जना घाइते भएका छन्। स्थानीय अनुसार कर्णालीका सड़क सञ्जाल विस्तार भए पनि अधिकांश सड़क अझै सुरक्षित र भरपर्दो नरहेको बताइएको छ। कालीकोटको राजकोट नगरपालिका अन्तर्गत शान्ति घाट सिपखाना सड़क कालोपत्र गर्ने काम अल्पत्र हुँदा स्थानीयलाई शास्ति भएको छ। कर्णाली प्रदेशको पूर्वाधार विकास निर्देशनालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कालीकोटबाट ठेक्का भएको निर्माणाधीन सड़क समयमै नसकिँदा शास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। शान्तिघाट सिपखाना सड़क कालोपत्रका लागि कालोपत्रका लागि 2078 साल असार 6 गते ठेक्का लागेको थियो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर कृष्ण प्रसाद शर्माले पटक पटक म्याद थप गरेर अन्तिममा 2083 साल असार 1 गतेसम्म निर्माण गर्ने समय सीमा दिए पनि हालसम्म आधा मात्रै काम भएको बताउनु भएको छ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेट्टाएको। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1 विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अलआउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए पनि दिपेन्द्र सिंहरीले 30 रन जोड्नुभयो। यो नतिजापछि लीग 2 अङ्क तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अङ्क पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा रहेका छन्। नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट्स, कि बिहान 11 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिबी रावत विदा हुन्छु। नमस्कार।
1: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: रेडियो भेरी एफएम
3: सूचना दिन पनि अलिक कठिन र त्यहाँ चाहिँ क्षति बढ़िरहेको छ। त्यस कारण जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौर तरिकामा प्रभाव भनिराख्दाखेरि चाहिँ आकस्मिक बाढ़ी र आकस्मिक डुबान शहरी क्षेत्रमा त्यो चाहिँ अहिले बढ़ेको देखिन्छ। अब जलवायु परिवर्तनको त वृहत प्रभाव छ, त्यसको जल स्रोतको क्षेत्रमा, कृषिको क्षेत्रमादेखि क्रायोस्फेयर भन्छौ हामी, माथिल्लो हिमाली क्षेत्रमा हिम रेखाहरू माथि सरिरहेका छन्, हिम पग्लने दर बढ़िरहेको छ, होइन, हिमतालहरू विस्तार भइराखेका छन् धेरैतिर छ। तर अब जोखिममा विपदमा आएर हेर्दाखेरि चाहिँ मुख्यतः दुईटा, एउटा पहाड़ी क्षेत्र, तराईको क्षेत्रमा, चुरेको क्षेत्रमा एक्कासी पानी परेर चाहिँ आउने आकस्मिक बाढ़ी, अर्को हिमताल विस्फोट जन्ने बाढ़ी।
4: अवश्य हामी बाढ़ीको पूर्वानुमान र अप्नाइने विधिहरूको बारेमा कुराकानी गरौं। तपाईँहरूले नियमित रूपमा यो बर्खायाममा मनसून अवधिभर बाढ़ीको हरेक अवस्थामा राति दिउँसो पनि चेतावनी प्रणाली रूपमा सक्रिय गर्नुहुन्छ, मेसेजहरू दिइराख्नु भएको छ। जल तथा मौसम विज्ञान विभागले बाढ़ी आउनु अघि त्यसको पूर्वानुमान कसरी गर्छ र यसमा प्रयोग हुने मुख्य प्रविधि र मोडलहरू के हुन्?
3: अब बाढ़ी पूर्वानुमान हामीले दुई तीनवटा तथ्याङ्कहरूमा आधारित भएर गर्छौं। पहिलो तत्कालको अवस्था, हालको अवस्था, अहिले कहाँ के भइरहेको छ, कहाँ कति वर्षा भइराखेको छ, त्यो वर्षामा आधारित भएर वर्षा भएको नदी जलाधारको क्षेत्रमा, तल्लो क्षेत्रमा जहाँ बाढ़ी आउँछ, माथिल्लो जलाधारको क्षेत्रमा वर्षाको अनुगमन नियमित, हाम्रो रियल टाइम भन्छौं, अहिले नै के भइराखेको छ भन्ने हाम्रो सेन्सरहरू देशव्यापी रूपमा जडान भएका छन्। करिब करिब हामीसँग 500 जति वर्षा मापक शौचालिक उपकरणहरू देशभरि जडान भएका छन्। त्यसले दिने सूचनाको आधारमा तल्लो क्षेत्रमा आउन सक्ने बाढ़ीको केही दिनपछि आउने बाढ़ी हुन्छ, त्यो ठूला नदीमा 6-8 पछाडि आउने बाढ़ी र साना नदीहरूमा आधा घण्टा अथवा 1 पछाडि आउने बाढ़ी। त्यसो भएर हामी तत्कालको डेटामा आधारित भएर बाढ़ीको जोखिमको आकलन गर्छौं र तत्कालै हामी त्यसलाई पूर्व सूचनाको रूपमा प्रवाह गर्छौं पहिलो। अब दोस्रो, हामी निरन्तर 5-7 यताको जमीनको माटोमा पानीको मात्रा हेर्छौं। अहिले विभिन्न भूपग्रह प्रविधिहरूले हामीलाई कुन क्षेत्रमा, कुन जलाधारमा, कुन जिल्लामा, कुन पालिकामा कति चाहिँ जलवाष्प चाहिँ माटोमा छ, किनभने जति धेरै माटोमा पानीको मात्रा रहन्छ त्यति नै धेरै जोखिम चाहिँ, सानो पानी पर्दाखेरि पनि ठूलो बाढ़ी आउने जोखिम, पहिरो जाने जोखिमहरू हुन्छ। त्यसैले त्यसलाई अवलोकन गर्छौं। दोस्रो, त्यसको आधारमा हामी भोलिको पूर्वानुमान के छ, पछिको पूर्वानुमान के छ, वर्षाको निको पछिको के छ, अहिले हामीले 3 दिनसम्मको गरिरहेको अवस्थामा 3 दिनसम्मको वर्षाको पूर्वानुमान हेर्छौं र ती पूर्वानुमान गरिएको वर्षाको तथ्याङ्क अघि मगिले भनेको अहिले तत्कालको वर्षाको अवस्था, तत्काल जमिनमा रहेको चिस्यानको अवस्था, यी समग्र अवस्थालाई चाहिँ हामी हाइड्रोलोजिकल मोडलमा दिन्छौं। हाइड्रोलोजिकल मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जसले वर्षा र अघि मैले भनेका तथ्याङ्कहरू दिने बित्तिकै उसले आज आउन सक्ने, भोलि आउन सक्ने, पर्सि आउन सक्ने बाढ़ीको एउटा चाहिँ आकलन गर्छ, पूर्वानुमान गर्छ। भनेपछि त्यस्ता कम्प्युटर मोडलहरू जुन हामीले अहिले करिब करिब देशव्यापी रूपमै प्रमुख नदीनालाहरूमा ती कम्प्युटर मोडलहरू विकास गरेका छौं, करिब करिब 1 दशक अगाडिदेखि हामीले शुरूआत गर्यौं पूर्वानुमान गर्ने मोडल विकास गर्न र आजको दिनमा आइपुग्दाखेरि महाकाली बाहेक, महाकालीको जलाधार चाहिँ भारतमा पनि पर्छ, त्यस कारणले हामीलाई भारततर्फको डेटाको सीमितताले त्यहाँनिर चाहिँ हामीले पूर्वानुमान 3 दिनको गर्न आफ्नै मोडल छैन, हामीले ग्लोबल मोडलहरू युज गर्छौं। तर अन्य कर्णाली, पश्चिम राप्ती, बगई, नारायणी, बागमती, होइन, कोशी जस्ता नदीहरू र तिनका उपजलाधारहरूमा चाहिँ हामीले 3 दिनसम्मको पूर्वानुमान गर्ने गरेका छौं। अब यसमा ठ्याक्कै नामै भन्नुपर्दा हेकेचेमएस माइक 11 भन्ने, हेकेचेमएस भनेको चाहिँ अमेरिकन आर्मीले डेभलप गरेको मोडल हो, त्यस्तै हेक माइक 11 भन्ने मोडल प्रयोग गर्छ अर्को, त्यो चाहिँ डेनिस हाइड्रोलोजिकल इन्स्टिट्यूटले विकास गरेको, यस्ता मोडलहरू चाहिँ हामीले प्रयोग गरेका छौं जुन विश्वव्यापी रूपमा विकसित देशहरूले पनि प्रयोग गर्छ।
4: अहिले पछिल्लो समयहरूमा पनि अलि अगाडिदेखि नै मुख्य नदीहरूमा चाहिँ जलस्तर अथवा त्यसको जल प्रवाह यति पुग्यो, खतराको सूचकसम्म पुग्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछन्। नदीहरूमा जलस्तर मापन गर्ने प्रणाली अर्थात् यो हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ कसरी काम गर्छन्, अहिलेको पूर्वानुमान चाहिँ त्यहाँ चाहिँ कतिको सठिक र भर पर्दछ?
3: हामीले करिब करिब 60 वर्षदेखि नेपालमा जल तथा मौसम मापन गर्ने काम शुरू गर्यो। यो विभाग पनि त्यो सबै करिब 40-45 वर्ष अगाडि स्थापना भयो र विधिवत रूपमा हामीले जल तथा मौसमी मापन प्रक्रियालाई चाहिँ नै विधिवत बनायौं। देशव्यापी सञ्जालहरू स्थापना गर्यो, त्यसलाई विस्तार र विकास गर्दै आयौं र नदीको कुरा गर्दाखेरि चाहिँ नदीमा हामीले शुरूआती अवस्थामा करिब 100 केन्द्रहरू राखेको देखिन्छ भने हालको अवस्थामा आइपुग्दा करिब 300 हाराहारीमा हामी नदीमा अवलोकन गर्ने संयन्त्र हामीले विकास गरेका छौं। त्यसमा दुईवटा उपकरणहरू हुन्छन्, एउटा चाहिँ मान्छेले नाप्ने म्यानुअल भन्छौं हामी, त्यहाँ व्यक्तिहरू खटाइएको हुन्छ, उसले हरेक दिन तीनचोटी चाहिँ नदीको जलस्तर नाप्छ। त्यहाँ राखिएको स्टाफ गेज भनिन्छ, कति माथि आयो, कति मिटर माथि आयो, कति छ तह भनेर चाहिँ मापन गरिन्छ भने अर्को चाहिँ त्यस्तो सूचनाले म्यानुअल सूचनाले चाहिँ हामीलाई पूर्व अनुमान र पूर्व सूचनामा त्यति सहयोग पुर्याउँदैन, किनभने त्यो दिनको तीनचोटि नापिन्छ, बाढी चाहिँ जुनसुकै बेला पनि जान सक्छ। त्यस कारणले हामीले हाम्रो म्यानुअल अवलोकन प्रणालीलाई स्वचालित बनाउँदै आयो। यो करिब करिब 15 वर्ष जति भयो हामीले शुरूआत गरेको स्वचालित बनाउन र आजको दिनमा आइपुग्दाखेरि हाम्रो भएका मध्ये करिब 300 हाराहारीका स्टेशन मध्ये करिब 200+ भन्छौँ हामी, 220 जति आयो, कति मिटर माथि आयो, कति छ तह भनेर चाहिँ मापन गरिन्छ भने अर्को चाहिँ त्यस्तो सूचनाले म्यानुअल सूचनाले चाहिँ हामीलाई पूर्व अनुमान र पूर्व सूचनामा त्यति सहयोग पुर्याउँदैन, किनभने त्यो दिनको तीनचोटि नापिन्छ।

0: र आगामी केही वर्षभित्र हामी सबै स्वचालित बनाउँदै पनि छौं र त्यो स्वचालित उपकरण भनेको चाहिँ विभिन्न सेन्सरहरू हुन्छन् ती सेन्सरले चाहिँ त्यसको क्षमता त हरेक दुई तीन सेकेण्डमा एकचोटि मापन गर्ने पनि हुन्छ तर हामीलाई त्यो आवश्यक छैन हामीले चाहिँ हरेक दस मिनटमा एउटा डेटा चाहिँ त्यो सेन्सरले मापन गर्छ त्यहाँ भएको कम्युनिकेशन मोडम रहन्छ त्यहाँ त्यसले चाहिँ त्यहाँ प्रयोग गरिएको एनटीसी एनसेल लगाएको सिम कार्ड मार्फत हाम्रो सर्भरमा चाहिँ सिधा डाटा आउँछ त्यसकारणले अहिले चाहिँ हामी हरेक स्वचालित उपकरण भएका नदीहरूको दस दस मिनटमा तथ्याङ्क प्राप्त गर्छौं जसको आधारमा हामीले पूर्व सूचनामा काम गरिरहेका छौं
1: है तपाईँले भन्नुभएको थियो सासाना खोल्सा खोल्सीहरूमा चाहिँ तत्कालै बाढ़ी आउन सक्छ र अलिक ठूला नदीहरूमा चाहिँ केही समयपछि आउन सक्छ अथवा त्यो ढिलो हुन्छ भनेर बाढ़ी आउनुभन्दा कति समय अगाडि चाहिँ हामीले त्यसको जानकारी समग्रमा हेर्दा चाहिँ अलिक ठूला खालका बाढ़ी आउनु अगाडि चाहिँ कति समय अगाडि चाहिँ हामीले जानकारी पाएर त्यहाँ मान्छेलाई जानकारी गराउन सक्छौं
0: दुईटा छ एउटा हामी पूर्वानुमान गर्छौं तीन दिनको आज भोलि पर्सी भनेर प्रमुख नदीहरूको र त्यस कारणले पूर्वानुमान बुलेटिनमा हरेक दिन बिहान आठ बजे जारी हुने पूर्वानुमान बुलेटिनमा हामी आज भोलि र पर्सीको बाढ़ीको आकलन गर्छौं तर त्यो पूर्वानुमान भनेको चाहिँ कहिलेकाहीँ मिल्दैन भनिन्छ कुनै पनि पूर्वानुमान 100% मिल्दैन किनभने त्यहाँ धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ तर पनि पूर्वानुमानको नजिक हामीले गरेको आकलनको नजिक हामीले पाएका छौं पछिल्लो समय 90% जति पूर्वानुमान मिलेको पनि पाएका छौं भनेको 100 पूर्वानुमानमा 90 मिल्छ भन्न सकिन्छ त्यो सुधार पनि हुँदै गएको छ अब जहाँसम्म तत्काल सूचना पठाउने सन्दर्भ छ हामी त्यो सन्दर्भ चाहिँ सर्टेन्टी अथवा निश्चिततामा नपुग्दासम्म मान्छेहरूलाई तिम्रो घर छोडा भन्न चाहिँ मिल्दैन त्यस कारणले पर्सीको पूर्वानुमानमा आधारित भएर आज नै कुनै पनि मान्छेलाई यात्रामा रोक लगाउने अथवा चाहिँ घरहरू छोडेर चाहिँ तिमी सुरक्षित ठाउँमा जाऊ भन्दै गर्दाखेरि कहिलेकाहीँ नमिल्न पनि सक्छ त्यो जोखिमलाई हामीले चाहिँ एउटा कन्सिडर गरेर हामी चाहिँ के गर्छौं त भन्दाखेरि ठूला नदीहरूको हकमा 6-8 घण्टा अगाडि आउन सक्ने बाढ़ीको तात्कालिक पूर्वानुमान गर्छौं र त्यसको आधारमा चाहिँ अन्तिम सूचना पठाउँछौं तपाईँ सतर्क रहनुहोस् तपाईँ सुरक्षित रहनुहोस् तपाईँ सुरक्षित ठाउँमा जानुहोस् यी तीनवटा क्याटेगोरीमा चाहिँ हामी यी सूचनाहरू पठाइरहेका छौं ठूला नदीहरूमा मैले अघि पनि भने कोशी गण्डकी कर्णाली बागमती महाकाली जस्ता नदीहरूमा हामी 6-8 घण्टाको अगाडि कतिपयमा 10 घण्टा अगाडि पनि हुन सक्छ सूचना पठाउन सक्छौं भने ससाना नदीहरूको हकमा चाहिँ आकस्मिक बाढ़ीलाई हेरेर तत्कालिक भारी वर्षालाई भूपग्रहहरूले देखाएको विभिन्न चित्र नक्साका आधारमा गरिएको विश्लेषण आधार मानेर हामी कहिलेकाहीँ त्यो आधा घण्टा अगाडि मात्रै पनि हुन सक्छ तर हामी सामान्यतया 1-3 घण्टा अगाडि चाहिँ पठाउँछौं
1: अहिले हामी जल तथा मौसम विज्ञान विभागका बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं अब चाहिँ हामी यो पूर्वानुमानपछि पूर्व चेतावनी प्रणाली र यसको प्रयोगको बारेमा कुराकानी गरौं पूर्वानुमान सँगसँगै पूर्व चेतावनी पनि आवश्यक हुन्छ मानिसहरूलाई जानकारीको लागि नेपालमा बाढ़ी सम्बन्धी पूर्व चेतावनी प्रणाली चाहिँ कसरी सञ्चालन भइरहेको छ विशेष गरी बाढ़ी प्रभावित क्षेत्रहरूमा
0: अब हामीले पूर्व चेतावनी प्रणाली जब स्थापना गर्यौं सन् 2014 करिब 12 वर्ष भएछ शुरू गरेको त्यति बेला हामीले प्रमुख नदीहरूबाट शुरू गर्यौं र त्यसमा चाहिँ हामीले के गर्थ्यौं भन्दाखेरि हामीले पूर्व अनुमान अथवा पूर्व सूचना जारी गर्ने त्यहाँ भएको जल सतह हालको अवस्था र हाम्रो जलाधारको समग्र विश्लेषणको आधारमा चाहिँ पूर्वानुमान सम्बन्धी सूचना त्यो बुलेटिन अथवा विशेष बुलेटिन अथवा सूचना मात्रै पनि तयार पार्ने जारी गर्ने त्यो चाहिँ सम्बन्धित तत्कालीन अवस्थामा हामीले गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सोको जानकारी तत्कालै गराउने र गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाहरूमा त्यो सूचना पुग्ने सम्बन्धित जिल्ला हुँदै तत्कालीन समयमा गाविसहरूमा जान्थ्यो अब अहिले पालिकाहरू स्थापना भएसँगै अहिले चाहिँ ठ्याक्कै हाम्रो संयन्त्र कस्तो छ भने यो बीचमा हाम्रो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको पनि स्थापना भयो र अहिले चाहिँ समग्र जिम्मेवारी विपद व्यवस्थापनको प्राधिकरणले लिइरहेको छ हामी पहिलो सूचना प्राधिकरणलाई पठाउँछौं प्राधिकरण मार्फत त्यो सूचना प्रदेश प्रदेश हुँदै जिल्ला जिल्ला हुँदै स्थानीय सरकारसम्म जान्छ स्थानीय सरकार हुँदै त्यो समुदायसम्म जाने एउटा अथेन्टिक गभर्मेन्ट च्यानल छ त्यो च्यानलले सूचना प्रवाह मात्रै गर्दैन त्यसले चाहिँ पूर्व तयारी र प्रतिकारको लागि तयारी पनि गर्दछ कसलाई कहाँ सार्नुपर्छ कुन बस्ती जोखिममा छ तिनीहरूलाई सुरक्षित स्थान कहाँ हुन सक्छ कहाँ सार्ने र त्यसको व्यवस्थापन कसरी गर्ने त्यसमा सुरक्षा निकाय रेडक्रस लगायत विभिन्न सरकारवटा अन्य संघ संस्थाको समन्वयमा त्यो काम हुन्छ तर हामीले गभर्मेन्टको त्यो अथेन्टिक च्यानलबाट पठाइरहेको सूचना कहिलेकाहीँ ढिलो पुग्न सक्छ त्यस कारण हामी सिधा जनतामा पुग्नको लागि पनि प्रयास गरिरहेका छौं त्यसको लागि चाहिँ हामीले पूर्व चेतावनी प्रणालीमा हामीले जारी गरेको पूर्व अनुमान सेन्सरले दिएको तथ्याङ्कको आधारमा हाम्रो मोडलले दिएको पूर्वानुमानको आधारमा विभिन्न भूपग्रहका तस्विरहरूको आधारमा अथवा अन्य विविध राडार वेदर रेडारले दिएको सूचना समग्रको विश्लेषण मार्फतको त्यो एउटा निश्चित सूचना

0: हामी विभिन्न अन्य माध्यम आम संचारका माध्यमबाट एसएमएस मार्फत एनटीसीएनसेल सर्वसमन्वय गरिरहेका छौं, त्यस्तै 1155 नम्बरको टोल फ्री हटलाइन सेवा पनि हामीले सञ्चालन गरिरहेका छौं। ती विभिन्न माध्यमबाट हामी पठाउँछौं, सबै आम संचार जगतसँग पनि हाम्रो सिधा समन्वय सम्पर्क रहन्छ, हाम्रा सूचनाहरू आम संचारका माध्यमबाट पनि प्रभाव भइरहेको छ। त्यसकारण हाम्रो विश्वास चाहिँ के हो भने यो समग्र प्रणालीमा हामी कुनै न कुनै माध्यमबाट जोखिममा रहेको जनतालाई, बस्तीलाई, समुदायलाई सूचना पुर्याउन सकिरहेका छौं भन्ने हो। तर तथापि केही सीमितताहरू अझै पनि देखिन्छन् जसमा हामी काम गरिरहेका छौं।
1: अघि तपाईँले भन्नुभयो जस्तो पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए जस्तै यो चेतावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ?
0: अहिले पछिल्लो समय केही वर्ष मात्रै भयो हामीले स्मार्ट साइरन भन्छौं, समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्यत जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिरहेको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धित छन्। अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदीनालाहरूमा, प्रमुख बाढ़ी जोखिमयुक्त समुदायहरूमा, हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ी र त्यसबाट जोखिमयुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौं र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन। तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौं अथवा बजाउन सक्छौं। जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ, त्यो साइरन मैले यहाँ बसेर बजाउन सक्छु। यदि बाढ़ी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्य प्रमुख जिल्ला अधिकारी अथवा तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ, अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ। र सबै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन्। तर अब त्यसमा केही जोखिम पनि छ, कहिलेकाहीँ त्यो बजेन भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो प्रणव सेवा जुन हात हातमा अहिले सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने कम्तीमा हेर्नुहुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसै पनि काम गरे।
1: अहिले तपाईँले भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमापारको समस्या भएकोले गर्दा केही तथ्याङ्कहरू आफूले लिन नसकिरहेको कुरा गर्नुभएको, त्यो सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले त्यताबाट आउने बाढ़ीको पनि कुरा छ। यी समग्रलाई हेर्दा सीमापार नदीहरूबाट आउने बाढ़ीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेको छ, विभागले गर्छ अथवा मन्त्रालय, तपाईँहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ?
0: यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको। त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालय हुँदै हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क अहिले कायम छ। पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्कहरू हामीलाई भारतले उपलब्ध गराउने र नेपालका जति पनि जलाधार ती सबै भारततर्फ बहन्छन् ती जलाधारका तथ्याङ्क हामीले पनि भारतलाई दिने गरी एउटा चाहिँ सहमति र एग्रीमेन्ट एउटा भएको छ, सम्झौता भएको छ। त्यसलाई हामीले कार्यान्वयन गर्न अहिले कोशिश गरिरहेका छौं र प्रारम्भिक रूपमा हामीले हाम्रा तथ्याङ्कहरू स्वचालित रूपमा भारतको विभागमा पठाउने, जुन तथ्याङ्क हामी हाम्रा स्वचालित उपकरण मार्फत प्राप्त गर्छौं ती तथ्याङ्क हामीले सिधा भारतलाई उपलब्ध गराउने, भारतले पनि महाकाली बेसिन सबै अन्य हाम्रो दक्षिणी क्षेत्रमा भएका प्रमुख नदीका तल्लो क्षेत्रका भारततर्फका केन्द्रहरूको तथ्याङ्क पनि साझेदारी गर्ने, त्यसमा 12 भारतका केन्द्र र हाम्रो 100 बढ़ी चाहिँ नेपालको केन्द्रहरू चाहिँ परेका छन् त्यो संयुक्त एउटा चाहिँ साझेदारीमा। त्यो काममा चाहिँ भारतसँग भइरहेको छ भने चीनतर्फ चाहिँ हाम्रो औपचारिक समन्वय चाहिँ अहिलेसम्म थिएन, तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको जल तथा मौसम ऊर्जा जल स्रोत सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो। त्यसले चाहिँ के ढोका खोलेको छ भने अब हामी आगामी दिनमा भारतसँगको जस्तै समन्वय र सहकार्य गर्न अगाडि बढेका छौं। तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाको बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भने पनि आउने गरेका छन्। त्यसमा कुनै त्यो बायोलेटरल एग्रीमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता बहुमोजिम नभएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन्। त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी नै सिद्ध भएको छ। तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
1: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थालाई हेर्दाखेरि हामीले सीमापार सूचनाहरू सहज रूपमा प्राप्त गर्नु कतिको आवश्यक छ हाम्रो विपद व्यवस्थापनको दृष्टिले?
0: एकदमै आवश्यक छ। हाम्रा दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामीसँग भन्दा उच्च प्रविधि होइन क्षमता सेटेलाइट उपग्रहदेखि अनेकन प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पर्ने भयो। तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोला नालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेको अवस्था हो अहिले। तथापि जति पनि सीमापार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको चाहिँ जुन विपद हुन्छ त्यसको प्रभावको लागि हामीलाई तीनै देशहरूको सूचनाको खाँचो छ। त्यसकारणले उहाँहरूसँगको जुन समन्वय सहकार्य छ र विश्वास हाम्रो के हो भने आगामी दिनहरूमा अब केही महिना अथवा वर्ष चाहिँ लाग्न सक्छ तर चीनसँग पनि हाम्रो त्यो औपचारिक समन्वय कायम हुन्छ र हामी विपद व्यवस्थापनमा चाहे त्यो हिमताल विस्फोटजन्य विपद होस् अथवा अन्य पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा नदी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा भारी वर्षाको कारणले उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो समन्वय एकदमै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यौं।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रभावको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
3: शुरूआतमा गएर हेर्ने भने करिब करिब डेढ दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यौं। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने, बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एक मात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि प्रयोग भइरहेको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, आजका दिनमा पनि त्यसले काम गरिरहेकै छ। तर कस्तो हुँदो रहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ। संकट आसन्न समुदाय चाहिँ यो विभिन्न संचारको पहुँचबाट चाहिँ बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोपमा पर्न सक्ने, विपदमा पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुन अगाडि सूचना पुर्याउन सक्छौ, ताकि उसले त्यो सूचनालाई हेरोस्, बुझोस्, पढ़ोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन, आफ्नो परिवार, आफ्नो समाजमा रहेका जोखिमयुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तुभावदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति, पैसा, सरसामान पनि जोगाउन सकोस्, त्यसतर्फ हाम्रो चासो रह्यो र हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउन कामहरू शुरू गर्यौं। र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ दुई तीनवटा अन्य विकल्पहरू चाहिँ प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जाल को प्रयोगकर्ता नेपालमा हत्तै बढ़ेको अवस्थामा फेसबुक, ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक, सरकारवाला सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले तथ्य छिनछिनको सूचना त्यहाँ दिन सक्छौ र त्यो सूचना चाहिँ एकतर्फ सामाजिक सञ्जालमै पढ्नुहुन्छ, सेयर हुन्छ, होइन त्यो समयस्तरसम्म पुग्छ। अर्को चाहिँ सामाजिक सञ्जाल मार्फत आम संचार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। चाहे एफएम रेडियो होस्, चाहे रेडियो होस्, चाहे टेलिभिजन होस्, अनलाइन पत्र पत्रिका हुन्छ, रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं। 2016 सबै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एनसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यौं, जहाँ दूर दराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ, जुन आजका दिनसम्म पनि प्रभावकारी देखिन्छ। तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यौं, भले त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 सन् 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौं, त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला, अप्ठ्यारो होला, अथवा लिनुपर्छ भन्ने जानकारी नहोला, अथवा लिनु जोखिमको बारेमा कुनै आकलन नै नभए पछाडि सूचना लिने नलिने पनि त्यसमा चाहिँ भएन। त्यसकारणले त्यसलाई माथ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने, देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं, बाढ़ी गएका क्षति भएका क्षेत्रहरू हामीले समुदायहरू, बस्तीहरू, पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदीहरूको क्षेत्र त अहिले 273 त्यस्ता क्षेत्रहरू छन् जहाँ हामी अहिले कति करिब करिब सेमी अटोमेटिक भन्छौँ, है अर्धस्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ, त्यहाँ बाढ़ीको जोखिम देखिने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटीसीएनसीएलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी भयो। चौथो र पाँचौं भनेको चाहिँ हामीले आम सरकारवाला मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ, त्यसकारण सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्लाधिकारी, पालिकाका मेयर अथवा अध्यक्ष, उपमेयर, उपाध्यक्ष, वडाध्यक्षहरू, होइन विपदका सम्पर्क व्यक्तिहरू, समुदायका लिएर सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौं र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौं। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न शुरू गर्यौं भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्नु जरूरी छ। दिनको 11-12 बजीसम्म हामी आजका दिनहरूसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौं, त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौं मौसम पूर्वानुमानको लागि र बाढीको पनि विषम परिस्थितिमा हामी त्यो गर्छौं। भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौं र भविष्यमा अझै हामी आइभीआर र सेल ब्रोडकास्ट जस्तो अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने गरी तयारीमा छौं।
2: तपाईँले चर्चा गर्नुभएकै सबै मध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्थामा मेरो मोबाइलमा नै आएको छ र मैले चासो दिएर हेरेको छु, त्यसको चाहिँ प्रभावकारिता पछिल्लो समय कतिको पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन्, यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि?
3: यस वर्षको त भर्खर हामी मनसुनको आधा आधीमा पनि पुग्दैछौं। गत वर्षको मनसुनमा हामीले 2 करोड 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौं भने यो पछिल्लो 5-7 वर्ष जुन एसएमएस प्रणाली शुरू गर्यो त्यो चाहिँ एसएमएसको संख्या विस्तारै बढ्दै पनि गएको छ। हामी हाम्रो क्षमता पनि बढ्दै गएको छ, हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ। त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा विस्तारै बढ्दै गएको छ। भोलि त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छन् त्यसमा भर पर्ने भयो। अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो। शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस जाँदाखेरि अलि अन्यल पनि भयो, तर अहिले विस्तारै बानी पर्न थालेको छ। यही 11:55 आउने एसएमएस जल तथा मौसमी सूचना हुन्छ र त्यो मुख्यतः बाढ़ीको सूचना हुन्छ भनेर अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौं। तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ, व्यक्ति राति सुतिरहेको छ, 81 राति कुनै खोलामा हामीले जोखिम देख्यौँ एसएमएस पठायौं, तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्रै हेर्ने भयो। त्यसमा त्यो चाहिँ देख्यौँ, त्यो 2 वर्ष अगाडि पनि हामीले नखुबा जुन बाढी गयो भगण्डरै भयो, मान्छेको मृत्यु पनि भयो, शहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गर्यौं यो एसएमएस जाँदा जाँदै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर। हामीले के पायौं भने बाढीभन्दा पछाडि मात्रै उहाँहरूले एसएमएस हेर्नुभयो, किनभने उहाँ राति सुतिरहेको बेला 2 बजे राति एसएमएस पठाइएको थियो। र त्यस्ता सीमितताहरू चाहिँ छन् अझै पनि, मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ। अब त्यसैलाई चाहिँ हामीले चाहिँ ध्यान दिएर हामी चाहिँ अब सेल्फ ब्रोडकास्ट भनेको चाहिँ त्यो एसएमएस जस्तो खुजुक्क चाहिँ इनबक्समा गएर बस्दैन, खोलेर हेर्नु पर्दैन। सेल्फ ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ, त्यो भाइब्रेट गर्छ, रिङ गर्छ र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौं, त्यसमा त्यो प्रविधिमा चाहिँ हामी चाल्दै छौँ।
2: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि, भनेको आवाज नै आउने, भाइब्रेट हुने, त्यसपछि प्रतिक्रिया नजनाउन्जेलसम्म कराइरहने, त्यसले चाहिँ मध्यराति नै उठाउँछ भनेर। त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्लौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ?
3: हामीले करिब सेल्फ ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो। यो सेल्फ ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन, त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। त्यो सेल्फ ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै, हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो। त्यसको लागि हामी 50 करोड़ जति बजेट चाहिँ शुरूआती अवस्थामा लाग्ने पनि देखिन्छ। त्यो सन्दर्भमा हिजो मात्रै विपद प्राधिकरणमा सम्बन्धित सबै सरकारहरूलाई सूचना संचार मन्त्रालय, नेपाल टेलिकम मान्छेल, नेपाल दूरसंचार प्राधिकरण होइन र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभाग सहितको छलफल भयो र त्यसमा हामी अब छिटै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने, त्यसलाई खरिद गर्ने, जडान गर्ने र कम्तीमा पनि आगामी मनसुन, यस मनसुनमा त्यो भ्याइने भएन, आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
2: हो। यो समय फोन वा इन्टरनेटको पहुँच नभएका अति विकट क्षेत्रहरूमा चाहिँ यो चेतावनी पुर्याउनको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भइरहेका छन् अहिले?
3: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि, विभिन्न क्षेत्रमा काम गर्ने सरकार होला, ती गैर सरकारी संघ संस्था, रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र चाहिँ संघ संस्था र अन्य आयोजना एडिबी वर्ल्ड ब्याङ्क जस्ता जति पनि रात्री निकायहरू छन् हाम्रा, उनीहरू मार्फतको आयोजना र नेपाल सरकारकै पनि हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाते माइक साइरन होइन त्यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले दिँदै गएका छौँ। किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको पहुँचमा छैनन्। पहिला भन्दा त अब धेरै नै सुधार भइसक्यो, पहिला त दूरदराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइराखेको छ। अब एनटिसी एनसेलको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ भूगोलमा भन्नुहुन्छ, तर पनि विपदको अवस्थामा एडभर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसमी अवस्थामा ती टेलिकमका टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली विच्छेद हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्रै थ्याक्ने र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँहरूले बिजुली नै नभइसके पछाडि उहाँहरूले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बजाउन नसक्ने, विभिन्न सीमितताहरू चाहिँ देखिए। त्यसकारण ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्ती पनि एउटा कुनै न कुनै माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्तिमा त्यो पालिकाको सम्पर्क व्यक्तिलाई सूचना पठाउन सक्यौं भने त्यहाँ मार्फत चाहिँ नै सूचना चाहिँ ती समुदाय दूर दराजका ती समुदाय जो संकटमा जोखिममा छन् उनीहरूलाई पुग्न सक्छ र त्यो साइरन मार्फत सुरक्षित हुन सकिन्छ भनेर हामीले त्यो चाहिँ विकल्पमा काम गरिरहेको छौँ भने अब कम्तीमा रेडियोको पहुँच चाहिँ दूर दराजसम्म भएको कारणले अहिले एफएम रेडियोहरू अथवा नेपाल रेडियो रेडियो नेपाल भनौँ यी पहुँच भएको कारणले हामी रेडियो नेपाल र एफएमहरूसँग स्थानीय स्तरमा पनि समन्वयलाई चाहिँ प्रभावकारी बनाउँदै छौँ।
2: हामी जल तथा मौसम विज्ञान विभागका बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी बाढीबाट बस्ने उपाय र आम नागरिकको भूमिकाका बारेमा चर्चा गरौं। बाढीको चेतावनी दिइन्छ र त्यो पाउन सहायत वा बाढी आइहालेमा आम मानिसले तत्काल गर्नुपर्ने र गर्न नहुने कुराहरू चाहिँ के के हुन्?
3: अब पहिलो कुरो सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ, त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो। यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँहरूसँग कुनै पनि समुदायमा कुनै कुनै मोबाइल त रहन्छ मार्फत 11:55 चौबिसै घण्टा सूचना लिन सकिन्छ, त्यहाँ मार्फत सूचना लियौं। अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौं। यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौं, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौं, त्यसलाई क्याटेगोराइज पनि गरेका छौं, जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्र भनेर। अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो। कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नासाथ आफूलाई स्थानान्तरित गर्नु पर्यो। त्यो छोटो समयको लागि बाढ़ी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ। त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो। जहाँसम्म हामीले अब सबैतिर बाढ़ीको जोखिम नक्साङ्कन गरी यो सुरक्षित स्थान हो त भनेका छैनौं, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो त्यो अनुभव हुन्छ। त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौं, इन्डिजिनियस नलेज भन्छौं, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो। दोस्रो अब तेस्रो हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौं। मैले सुनेको यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको, त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो। तर त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो। त्यो होचो भूभागबाट जाँदै गर्दा एक्कासी बाढ़ी आएर उहाँहरू त्यहाँ फस्नुभयो, बित्नुभयो भनेर भनेको हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ। त्यो अग्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ, त्यसमा कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हाम्रो क्षमताको कुरा गर्छौं, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न संघ संस्थाहरू, स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापनका तालिमहरू, फर्स्ट एडका तालिमहरू विभिन्न दिएको छ। उनीहरू क्षमतावान छन्, उनीहरूले आफूलाई कसरी सुरक्षित गर्छन् थाहा हुन्छ। त्यो समुदाय जो डुबानको जोखिममा छ भनिजाँदा जाँदै पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी। तर कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ। त्यसकारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्नेछ र उहाँहरूले चाहिँ जसको क्षमता कम हुन्छ उही बढी जोखिममा हुन्छ किनभने त्यहाँ पक्की घरहरू पनि कम हुन्छन्। अब अहिले चाहिँ पछिल्लो समय हामी रेजिलियन्स अथवा उत्थानशीलतालाई पनि जोड दिएर हेर्नुपर्छ भनेको कहीँ पक्की घर छ भने ऊ डुब्दा डुब्दै पनि ऊ आफू माथिल्लो तलामा छतमा गएर उसले जोगाउन सक्छ तर कहीँ चाहिँ कच्ची घरहरू छ फुसको घरहरू छ भने त्यस्तो समुदायहरू चाहिँ तत्कालै सुरक्षित हामी जानुपर्छ। त्यस कारणले आफ्नो घर कस्तो छ कति बलियो छ र आफ्नो जोखिम कतिको हो त्यसको चाहिँ आधारमा उहाँहरूले चाहिँ आफूलाई आफ्नै घरभित्र सुरक्षित गर्ने माथिल्लो तलामा गएर केही क्षणको जोखिम डुबानमा अथवा आफूलाई चाहिँ तत्कालै सुरक्षित स्थानमा लाने ती कुराहरू चाहिँ एकदमै ध्यान पुर्याउनुपर्छ।

पर्छ। त्यसकारणले त्यो विपद व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति जुन त्यहाँको पालिकाको प्रमुखको नेतृत्वमा रहन्छ र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र जो त्यहाँको

0: यसमा हामीले पुनर्विचार गर्नुपर्छ। त्यसको शुरूआत स्थानीय सरकार मार्फत हुनुपर्छ। आफूले गरिरहेको विकास चाहिँ कति दिगो हो, त्यसले थप जोखिम निम्त्याइरहेको छ कि छैन, त्यसको बिल्कुल त्यसको मूल्यांकन गर्न हामी चुकेका छौं। त्यो चाहिँ क्रूर रूपमा त्यसको मूल्यांकन गरेर आगामी दिनमा विकासलाई जनताको अपेक्षासँग जोड्न त परिहाल्यो, जनताको सरकारको विषय हुँदै हो, तर त्यसलाई दिगो विकासको रूपमा लानको लागि बाढ़ी मैत्री पहिरो मैत्री विकासको अवधारणामा जानु चाहिँ आजको अपरिहार्यता भएको छ, जसमा स्थानीय सरकारको प्रमुख भूमिका छ।
1: त्यस्तै विभाग जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरू बीच यो त्रिपक्षीय रूपमा चाहिँ पूर्व सूचना आदान प्रदान र कार्यान्वयन कसरी समन्वय भइरहेको छ र यो कतिको आवश्यक छ यो कम्तीमा मनसुन अवधिभर?
0: यो एकदमै आवश्यक छ र यो भइरहेको पनि छ धेरै पालिकाहरूमा। अहिले पछिल्लो समय त झन् यो बढेर गएको छ। नेपाल आफ्नै भूगोलको दृष्टिकोणले जुन मनसुनी वर्षा होइन मनसुनी कारणले समय जोखिममा हो, यो जोखिम भोलि कम हुने पनि होइन, उल्टो जलवायु परिवर्तन जस्ता कारणले बढ्दै जाने हो। त्यस कारणले हामीले यो जोखिमसँग जुझ्नलाई अरू धेरै उपायहरू अवलम्बन गर्न सक्छौ। तीमध्ये एउटा समन्वय, प्रभावकारी समन्वय एउटा पहिलो चाहिँ प्राथमिकतामा पर्नुपर्ने विषय हो। हामीले समन्वय र सहकार्य गरेनौं भने हामीले सूचना लिन पनि सक्दैनौं, हामीले सही समयमा सूचना लिन सकेनौं भने सही समयमा त्यसको प्रतिकार्य पनि गर्न सक्दैनौं र हामीले विपदलाई झेल्नै पर्ने हुन्छ। त्यस कारणले विपदलाई विपद हुन नदिन अथवा प्रकोपलाई विपद हुन नदिन, प्रकोपमै सीमित गर्नको लागि चाहिँ हामीले हाम्रो सहकार्यलाई, चाहे त्यो सूचना आदान प्रदानको सहकार्य होस्, चाहे त्यो ड्युरिङ डिजास्टर भन्छौँ विपद भइराख्दा गर्नुपर्ने सहकार्य होस्, चाहे विपद पछाडि गर्ने चाहिँ पुनस्थापनाका सन्दर्भमा समग्र सन्दर्भमा हाम्रो सहकार्य एकदमै खाँचो छ। जुन यहाँले भन्नुभयो स्थानीय विपद व्यवस्थापन समिति, स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, अहिले प्रदेश पनि छ, प्रदेशमा पनि प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र छ र हरेक केन्द्रसम्मको यो समन्वय चेन जुन इस्टाब्लिस छ त्यसको उपयोग गरौं, प्रयोग गरौं र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गर्छ।
1: अहिले तपाईँले जोड्नु भएको कुरा विकास निर्माणका कारण पनि समस्या आएका छन्, त्यसैले पालिकाहरूले गर्नुपर्छ, त्यसलाई विकास निर्माण गरेर ध्यान दिनुपर्छ भन्ने कुरा, बस्ती विकास, नदी दोहन, यसले बाढ़ीको जोखिम बढ़ाएको त हामीले बारम्बार चर्चा गरिरहेका छौं। पछिल्लो समयमा बाढ़ीको जोखिम बढ़नुमा यी कारणहरू कतिको थपिँदै गएका छन् र यसलाई नियन्त्रण गर्न संघदेखि तलसम्मका सरकारहरूले के गर्नुपर्छ?
0: यो एकदम महत्वपूर्ण प्रश्न हो। अब हाम्रै कारणले विपदहरू हामी भन्न चाहिँ अहिले बढ़दै गएको भइराखेको हरेक क्षतिलाई जलवायु परिवर्तनसँग जोड्छौं, तर सबै अवस्थामा जलवायु परिवर्तन मात्रै त्यसको कारक चाहिँ होइन। हामी आफै खोलाको छेउछाउ विकासहरू गर्दै गयौं, रोडहरू बनाउँदै गयौं, हाम्रा बस्तीहरू खोलाको छेउछाउमा विकासहरू गर्दै गयौं र हामीले पहाड़ी क्षेत्रहरूमा गर्ने मुख्यत बाटो जस्तो विकासहरू चाहिँ नै हामीले ट्र्याक मात्रै पुर्याउनको लागि जुन गर्यौं त्यो गलत छ, मैले अघि पनि चर्चा गरिसकेँ। त्यस कारणले त्यो गर्नु भएन, त्यसको लागि स्थानीय सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले, सबैले यसँग सम्बन्धित सबैले चाहिँ यसो एडभोकेसी पनि गर्नु पर्यो र कि यसो गर्नु हुँदैन, नेपाल जस्तो देशमा यो भने गर्नु भनेको चाहिँ थप जोखिम निम्त्याउने हो भन्ने। त्यस कारण नदी दोहनको कुरा पनि अघि जोड्नु भयो, नदी दोहन पनि गर्नु भएन किनभने नदी दोहनले गर्दाखेरि त्यहाँ चाहिँ डब्रिज घेरानहरूको जुन फ्लो छ त्यसलाई चाहिँ परिवर्तन गर्छ र कतिपय अवस्थामा कटानको समस्या, नदी कटानको समस्या पनि निम्तन्छ होइन। विगतमा रोशी खोलामा थुप्रै ठाउँमा चाहिँ नदी कटानको कारणले घरमा बाढ़ी पसेको होइन कि कटानले गर्दाखेरि घरहरू चाहिँ नदीमा खसे। त्यस कारणले हामीले नदीको क्षेत्रमा रिभर ट्रेनिङ भन्छौँ हामी, त्यस्ता उपायहरूलाई पनि अवलम्बन गर्नुपर्छ, चाहे त्यो वृक्षारोपणहरू मार्फत होस्, चाहे त्यो बायो इन्जिनियरिङ भन्छौँ विभिन्न चाहिने बोट बिरुवाहरूको प्रयोग मार्फत हो जसले इरोजनलाई अथवा भूक्षयलाई रोक्न सक्छ। त्यस कारण त्यस्ता अवलम्बनहरू हामी समग्रतामा यसलाई जलाधार व्यवस्थापनको आँखाले पनि हेर्छौं। जलाधारको माथिल्लो क्षेत्रमा पहिरोहरू रोकथाम गर्न, माथिल्लो क्षेत्रमा बहिरहेको माटो लेदोलाई त्यही क्षेत्रमा रोक्न सकियो भनेदेखि तल्लो क्षेत्रमा विपदहरू कम हुन्छ। त्यसमा स्थानीय सरकारहरूले चेकड्यामहरू बनाउने, वृक्षारोपणहरू गर्ने खाली जमिनमा, त्यस्तै गरेर पहिरो नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गर्ने, विकास निर्माण गर्दाखेरि पहिरो क्षेत्रहरूलाई प्रिजर्भ गर्ने, संरक्षण गरिकन चाहिँ विकास निर्माण गर्ने, त्यस पछाडि तल्लो क्षेत्रमा चाहिँ तटबन्धहरूको निर्माण होइन, नयाँ बस्ती र समुदायहरूको विस्तार र विकासलाई रोक्ने होइन, जोखिमयुक्त क्षेत्रमा, यी सबै कुराहरूमा चाहिँ हामीले काम गर्न जरूरी छ र यसो गर्न सक्यौं भने हामी आगामी दिनमा यो विपद जोखिमलाई चाहिँ क्षतिलाई चाहिँ उल्लेख गर्न सक्छ।
1: विगतमा ठूला बाढ़ीहरूबाट हामीले पाएका मुख्य सिकाइहरू के हुन् र त्यो सिकाइ अनुसारको सुधार हामीले के गरिरहेका छौं?
0: अब हामीले विगतबाट पाएको सिकाइ भनेको चाहिँ मुख्यत ठूला नदीहरूमा ठूलो बाढ़ीहरू जान सक्छ र त्यसले चाहिँ ठूलो विपदको रूप धारण गर्न सक्छ। हामी पछिल्लो

0: एकदमै साना विपद र साना बाढीहरूले क्षति बढ़ी गरेको देखिरहेका छौं। तर लामो समयको अन्तरालमा कुनै पनि वखत अत्यन्तै ठूला नदीहरूमा अत्यन्त ठूला विपदका घटनाहरू पनि घट्न सक्छन्। त्यसमा त्यसको तयारी पनि हामीले छोड्न हुँदैन। त्यसकारणले हाम्रो पहिलो सिकाइ भनेको चाहिँ पूर्व सूचना प्रणालीको विस्तार र संरचनागत उपाय जो हामी नदी तटबन्ध मार्फत अथवा चाहिँ समुदायहरूमा चाहिँ सेल्टरहरू निर्माण गरेर सुरक्षित त्यस्तो किसिमको कामहरूलाई चाहिँ हामीले अब बढ़ावा दिनु पर्यो। त्यस कारण हामी दुईटा भन्छौँ, एउटा नन स्ट्रक्चरल अथवा चाहिँ गैर संरचनागत उपाय, अर्को संरचनागत उपाय अझ स्ट्रक्चरल। यो दुईटा इन्जिनियरिङ र गैर इन्जिनियरिङ दुईटैलाई चाहिँ हामीले समानान्तर किसिमबाट लिएर जानु जरूरी छ। हामी पूर्व सूचना दिएर मात्रै पनि कुनै घरलाई जोगाउन सक्दैनौँ र फेरि संरचना निर्माण गरेर मात्रै पनि त्यो डुबान हुने कुरालाई चाहिँ अब अति ठूलो विपदको लागि चाहिँ रोक्न सक्दैनौँ। त्यहाँ दुईटालाई चाहिँ समानान्तर किसिमबाट विकास गरेर लिएर जानुपर्छ भन्ने एउटा महत्वपूर्ण सिकाइमा अहिले हामी काम गरेका छौँ र त्यसमा हाम्रो विभाग, सिंचाइ विभाग र अन्य विकास निर्माणका अड्डाहरूको बीचमा हामीले चाहिँ विपद प्राधिकरण मार्फत नियमित समन्वय वार्ता छलफल गर्दै हाम्रा विभिन्न डिजाइन कोडदेखि लिएर गएर सुधार पनि गर्दै गएका छौँ र हामीले हाम्रो पूर्व सूचना प्रणालीलाई सोही अनुरूप विकास र विस्तार गर्दै रहेका छौँ। एउटा सिकाइ, अर्को सिकाइ भनेको शहरी क्षेत्रमा बाढ़ी र डुबान चाहिँ अत्यन्तै बढ़दै गयो। अब यसको कारकको रूपमा हामीलाई नै दोष दिनुपर्छ। अब बाढ़ी त विगतमा पनि आएकै हुन्। विगतमा किन डुबान र क्षति कम भयो, अहिले किन बढ़िरहेको छ त भन्दाखेरि हामीले नदी क्षेत्रलाई संकुचन गर्यौं, नदीलाई संकुचन गर्यौं, नदीका क्षेत्रहरू मिच्यौं, घरहरू पनि निर्माण गर्यौं, जोखिमलाई आकलन गर्यौं, वर्षको एकचोटि दुईचोटि त जाने हो बाढ़ी भन्यौं, हेल्चेग्राही गर्यौं। यी सबै कुराहरू एकातर्फ सरकारको पनि दोष होला, हामीले चाहिँ त्यो अनुसारको नीति र कानून बनाएनौं जसले चाहिँ कुनै व्यक्तिलाई जोखिमयुक्त स्थानमा घर बनाउन अथवा आफ्ना कामहरू गर्न चाहिँ रोकोस् त्यो गरेनौं। तर व्यक्ति समुदाय आफै पनि त सचेत हुनु पर्यो, म भोलि जोखिममा पर्छु भन्ने जान्दा जान्दै हामी किन त्यसो गरिरहेका छौँ। त्यस कारणले त्यसबाट हामीले चाहिँ सिक्नु पर्यो। कतिपय अवस्थामा अन्जानमा पनि त्यस्तो भएको छ भने अब जानियो, अब यो विगतका घटनाहरूले यो सिकायो हामीलाई, त्यस कारणले हामी त्यसतर्फ जाउँ र हामी शहरी बाढीको लागि छुट्टै किसिमबाट छुट्टै शाखा मार्फत पनि अहिले काम गर्ने कोसिस गरिरहेका छौँ। त्यो अर्को सिकाइ भयो। अर्को सिकाइ भनेको चाहिँ पूर्व सूचना दियो भने क्षतिलाई उल्लेख्य मात्रामा घटाउन सकिँदो रहेछ भन्ने सिकाइ हाम्रो पछिल्लो समय बाढ़ीका कारणले मात्रै हुने मानवीय क्षतिमा जुन कमी आएको छ, हुन त क्षति भएकै छ, तर तुलनात्मक रूपमा हामीले स्मरण गर्छौं विक्रमसम्म 2050 सालमा कुनै कानी क्षेत्रमा क्लाउड ब्रस्ट भयो, ठूलो चाहिँ पानी पर्यो, बाढ़ी आयो, 1300 जनाको मृत्यु एकै रातमा भएको छ। भनेपछि आजको दिनमा त्यस्तै किसिमको विपदहरू नभएको होइन, भएको छ, त्यस्तै ठूलो त्योभन्दा पनि ठूलो पानीहरू पनि आएको छ, तर क्षति चाहिँ हामीले 100-200 आँकडालाई पार गर्न दिएका छैनौँ। त्यस कारणले त्यो आँकडालाई घटाउनु पर्ने हाम्रो जिम्मेवारी छ। तर हाम्रो सिकाइ के हो भने हाम्रो पूर्व सूचना प्रणाली मार्फत यो सम्भव भयो र यो सिकाइलाई लिएर हामी थपेलाई प्रभावकारी चुस्त बनाउँ कोसिस गर्नुपर्छ।
1: अब कार्यक्रमको अन्तिममा जाँदै गर्दा नेपाललाई बाढ़ीको जोखिमबाट सुरक्षित बनाउन जल तथा मौसम विज्ञान विभागको आउँदो रणनीति र आम नागरिकलाई अन्तिम सन्देश चाहिँ के छ आम नागरिकलाई केन्द्रित गरेर?
0: जल तथा मौसम विज्ञान विभागको आगामी कार्यदिशा अथवा रणनीति भनेको हाम्रो पूर्वानुमानको लिड टाइम भन्छौँ हामी, आज 3 दिनसम्म गइरहेका छौँ, त्यसलाई 5 दिन र अबको 1 वर्षमा 5 दिन र अबको 3 वर्षमा 7 दिनसम्म लम्ब्याउने गरी हामीले तयारी गरेका छौँ। र एकातर्फ समय लम्ब्याउने, अर्कोतर्फ हाम्रो पूर्वानुमानलाई थप शुद्ध पनि पार्ने, त्यसतर्फ हामी काम गरिरहेका छौँ। हाम्रो त्यो रणनीति छ र यो जहाँसम्म सूचना प्रभावको सन्दर्भ छ, अघि नै मैले जोडिसकेँ, आइभीआर अथवा एसएमएसको सट्टा कल पठाउने, मान्छेले कल त नउठाई सुखै भएन, अथवा सेल ब्रोडकास्ट मार्फत एसएमएस पठाउने त्यो पनि नउठाई नहेरी सुखै भएन, त्यो अवस्थामा चाहिँ नि हामी क्षति कम गर्न सक्छौँ भनेर त्यो दिशामा अहिले काम गरिरहेका छौँ समन्वय मार्फत। केन्द्र सञ्जालहरू विस्तार पनि अर्को हाम्रो एउटा रणनीति छ, भनेको दूरदराजमा हाम्रो नेपालमा 6000 खोला नाला छ भनिन्छ, हामी 300 हारिमा 300 खोलाहरूमा मात्रै अहिले यस्तो किसिमको शौचालय उपकरणहरू मार्फत काम गरेका छौँ। तर हामी त्यसलाई 6000 त नसकाउला, आवश्यक पनि नहोला, कतिपय खोला नालाहरूमा बस्ती समुदायहरू प्रकोप विपदको अवस्था पनि देखिँदैन, दूरदराजमा बस्ती नै समुदाय नै नभएका खोलानालाहरू पनि छन् त्यहाँ त पर्दैन। तर जति सक्दो धेरै खोलानालाहरूमा हामी पुगौँ जहाँ बस्ती समुदाय जोखिममा छ भनेर त्यो रणनीतिका साथ अहिले हामीले काम गरिरहेका छौँ। अब आम नागरिकले गर्नुपर्ने भनेको चाहिँ जल तथा मौसम सम्बन्धी पूर्वानुमान, बाढ़ी सम्बन्धी पूर्वानुमान पछिल्लो समय मिल्दै गएको छ, त्यो यहाँले पनि महसुस गर्नुभएको विषय छ। धेरै तर्फबाट हामीलाई पहिलाभन्दा मिल्यो भन्ने हरेक वर्ष त्यो थपिँदै पनि जानुभएको छ, हामीले गरेका अध्ययनमा पनि त्यो मिल्दै गएको देखिएको छ। त्यस कारणले यो मिल्दै गरेको पूर्वानुमान त्यसलाई विश्वास गरौं, पूर्वानुमानमा आधारित भएर काम गरौं, चाहे त्यो तपाईँको ज्यान जोगाउने विपदको समयको काम होस्, चाहे तपाईँको कृषि उत्पादनलाई चाहिँ जोगाउने विषय होस्, कहिलेकाहीँ हामीले दिने सूचनाले तपाईँले धान नकाट्दाखेरि अथवा कहिलेकाहीँ चाहिँ काटिसकेको धान तत्कालै भेट्याउँदाखेरि बाढी र डुबान बगाउने अवस्था नहुन सक्छ, र त्यस किसिमबाट चाहिँ पूर्वानुमानलाई विश्वास गरेर व्यवहार गरौं। यो विकसित देशहरूले त्यसो गर्दै आए, उनीहरूको पूर्वानुमान मिल्दै गयो र आज उनीहरू अर्कै अवस्थामा छन् र हामी पनि त्यो दिशामा गइरहेका छौं। त्यस कारणले आगामी दिनमा पूर्वानुमानलाई विश्वास गरौं, कहिलेकाहीँ नमिल्न सक्छ, त्यो विकसित देशमै मिल्दैन, विश्वभरि यो च्यालेन्ज चुनौतीपूर्ण कुरा हो, झनै नेपाल त भूगोलको दृष्टिकोणले अति कठिन छ पूर्वानुमान गर्न, तर पनि मिल्दै गएको छ, कहिलेकाहीँ मिलेन भनेर त्यसबाट दुखित नहोस्, तर त्यो विश्वास गरौं, कहिलेकै नमिल्नेसँगको यहाँहरूले कुनै क्षति बेहोर्नु पर्दैन, तर जब मिल्छ र यहाँहरूले चाहिँ त्यसलाई मान्नु भएन, पूर्वानुमानमा आधारित भएर काम गर्नु भएन भने त्यो क्षति चाहिँ धेरै दुःखद हुन्छ। त्यस कारणले यो चाहिँ मेरो एउटा अनुरोध आग्रह र नागरिकको लागि एउटा अपील पनि हो।
1: हुन्छ, त एकदम महत्वपूर्ण समय दिनुभयो र बाढीको जोखिम हुने समयमा बाढीका कारण बस्ने उपायहरूको बारेमा जानकारी गराउनुभयो, यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद छ।
0: यो अत्यन्तै सान्दर्भिक समय सामयिक मनसुनको समयमा यो वार्तालाप राख्नुभयो, महत्वपूर्ण छ, म यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
1: उहाँ हुनुहुन्थ्यो जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुली। अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौ। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजेन्द्र बस्नेत बिदा हुन्छु। नमस्कार।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत, मोबाइल नम्बर 98580405519 र 98581715।

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर चार प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, चारजनाको उद्धार, एकजनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस, कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा काजाकिस्तानसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। दोलखाको गौरीशंकर गाउँपालिका 9 मा आएको बाढ़ीमा फँसेका चारजनाको उद्धार गरिएको छ। बाढ़ीले बगाउँदा एकजना बेपत्ता छन्। चारजना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। बाढ़ीका कारण सिप्रिङ खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विकर र विनोद श्रेष्ठ भीरमा अड्केको अवस्थामा उद्धार भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो। अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिप्रिङ खोलामा आएको बाढ़ीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ। उहाँको खोजी कार्य भइरहेको छ। बाढ़ीले सिप्रिङ खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमीन कटान गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7,200 जना नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार ईपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5,000, कृषि तथा पशुपालन क्षेत्रमा 2,000, सेवा क्षेत्र र वन पैदावार समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएका हुन्। ईपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीक अर्थात साउन 17 गतेसम्म अनलाइन मार्फत दिन सकिनेछ। आवेदन दिनका लागि उमेर 18 वर्ष पूरा भए 39 वर्ष ननागेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गैर कानूनी रूपमा बसेर फिर्ता नभएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई9 वा ई10 भिसामा 5 वर्ष वा त्योभन्दा बढ़ी समय बसेको हुनुपर्नेछ। पहिलो चरणको भाषा परीक्षाको नतिजापछि अर्को चरणको परीक्षा संचालन गरिने शाखाले जनाएको छ। परीक्षाका लागि आवेदकले 28 अमेरिकी डलर शुल्क बुझाउनु पर्नेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेद्वारको नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म वैधता रहनेछ। तर कोरिया भाषा परीक्षा पास गरेर मात्रै कोरियामा रोजगारी सुनिश्चित नहुने ईपीएस शाखाले जनाएको छ। परीक्षा आवेदन संख्याको आधारमा भाषा परीक्षाको मिति तय हुनेछ। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस। नेपाली कांग्रेस बीपी चिन्तनसँग आबद्ध संस्था तथा विभिन्न सामाजिक, शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन्। उहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा, मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ। साथै नेपाली साहित्य क्षेत्रमा पनि बीपीको योगदान महत्वपूर्ण छ। 1971 साल भदौ 24 गते भारतको वाराणसीमा जन्मिएका बीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। विशेष गरी 2007 सालको क्रान्तिमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिकाले नेपालको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान पुर्याएको मानिन्छ। 2015 सालको पहिलो आम चुनावमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष 1 गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइराला सहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुन्नीमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र यहुदी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालज सिर्जनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस भने यति बेला संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रतिक्रेट अर्थात 30 वटामा 50 रूपियाँ भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रतिक्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको भाव बढ़न थालेपछि मूल्य बढ़न थाले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हारिमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। संघका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्री बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिने भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउण्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि स्रोत जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउण्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोयाममा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्डी बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री केयर स्टर्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिवान्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बारदेवा, राजेन्द्र धामी, सूरज चुनारा, निर्दोष बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुंवर र विनोद बहादुर चन्द रहनु भएको छ। नेपाली टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। चारवञ्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम, तर 4 प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, 4 जनाको उद्धार, 1 जनाको खोजी चल्दै। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका 2 समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहमको निर्णय, अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकस्तानसँग खेल्दै।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन,
5: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल त्यसो भए आज त्यही जाऊ।

0: 20 वर्ष देखि विकलांग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पराञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्ग्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
0: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56600।

0: California.
1: Extreme energy drink.
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858546455।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन। केही गर्ने गर्ने टाढो भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
1: ल टिपिराख, फोन नम्बर 98209393 98209393।

0: Sonia. Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्रीजी हजुर भेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्तामा नि
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री एग्रोभेट सेन्टर बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-9656 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रोभेट है सिरिस एग्रोभेट.
5: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ.
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला.
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ.
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-580-50-696.
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन. केही गर्ने गर्ने भइसक्यो.
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
8: हो,
9: त्यही गएर सुरजन रोकाईलाई भेट.
8: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि. उहाँ गरी के हो कसो?
9: लकी पिराक फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
10: सूचना
11: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
10: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या,
1: र घुँडा मुन्डा फिर्पा जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
11: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
12: रेडियो भेरी एफएम

0: me a
1: extreme energy drink.
2: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
3: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-6631।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98-025-24-200।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले? अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
4: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
5: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
6: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
4: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर 6, हुलाक नजिक, सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
7: रेडियो भेरी एफएम।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ नि। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन सँगै गर्ने गर्ने।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपिराख फोन नम्बर 9820293948 9820293948।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
5: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858564655।
6: रेडियो भेरी एफएम 98.6 MHz
7: Extreme energy drink. Time check. Aile theek 10 baje ko cha.
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-0665501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np/www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सिग्रेट सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन
1: कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय

0: BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
0: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-9066।

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: Radio Berry FM

0: आलोचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580409013 र 97054769093।
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
0: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
0: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
0: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688141535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
1: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98584519 र 98581715।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083590038 मोबाइल 98578220935 98682929133 र 98655556।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छारसुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै के गुनगुनाइरहेको?
3: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: Extreme Energy Drink.
1: यो जिन्दगीले पनि केही लछर बाटो लाउला जस्तो छ नि. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु मैले?
2: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा.
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि.
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
1: हो,
2: त्यही गएर सूर्जन रोकायलाई भेट.
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गरे के हो कसो
2: लटिपिराग. फोन नम्बर 9820293948 9820293948.
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो.
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको.
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 9855-51-960, 9841-19336 र 9848-28-966.
4: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।

मालपहात्रा जोड्छौ सबैलाई बिहान 11 बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा, कर्णाली प्रदेशमा एक वर्षमा 2900 भन्दा बढ़ीमा डेंगू संक्रमण, हिमाली जिल्लामा पनि डेंगू भेटिन थाल्यो। बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कमा पहिरो र बाढ़ीका कारण यात्रा थप जोखिममा। र आईसीसी विश्वकप लीग दुई क्रिकेटको 8 त्रिकोणात्मक श्रृंखलामा नेपाल नामिबियासँग पराजित। कर्णाली प्रदेशमा गत एक वर्षमा करिब 4000 व्यक्तिमा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष 82-83 साउनदेखि असारसम्म प्रदेशभर 3979 जनामा डेंगू संक्रमण भेटिएको छ। प्रदेशका 10 जिल्लामध्ये सबैभन्दा बढ़ी प्रभावित सुर्खेतमा 3542 जनामा संक्रमण देखिएको कार्यालयको तथ्याङ्क रहेको छ। यस्तै रूकुम पश्चिममा 357, दैलेख र सल्यानमा 28-28 जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। कालीकोटमा 9, मुगुमा 4, जुम्ला र डोल्पामा 3-3 तथा हुम्लामा 2 जनामा डेंगू पुष्टि भएको छ। जलवायु परिवर्तन र तापक्रम वृद्धिसँगै पछिल्लो समय हिमाली जिल्लाहरूमा समेत एडिज जातको लामखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएकाले यी क्षेत्रमा पनि डेंगू संक्रमण देखिन थालेको बताइएको छ। डेंगू संक्रमण नियन्त्रणका लागि प्रदेशभर लार्वा खोज र नष्ट अभियान तीव्र पारिएको जनाइएको छ। मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़क पहिरो बाढ़ीका कारण आवागमनमा थप जोखिमपूर्ण बनेको पाइएको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरीका कारण वर्षा याममा यात्रा झन कठिन हुने गरेको स्थानीयले बताएका छन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैनन् भने कुनैमा पुल नहुँदा र कतै यात्रुले बीचबाटमै सवारी फेर्नुपर्ने बाध्यता रहेको। रूकुम पश्चिमका कुबेरजंग खत्रीले वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्ने र सड़क अवरूद्ध हुने भन्ने अनिश्चित रहेको बताउनु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका अनुसार पछिल्ला 3 आर्थिक वर्षमा प्रदेशभर 3230 सड़क दुर्घटना भएको छ भने 383 जनाले ज्यान गुमाउँदा 8462 जना घाइते भएको जनाइएको छ। पाकिस्तानमा शुरू काबा पुरूष भलिबल च्याम्पियनशीपको पहिलो खेलमा नेपालले अहिले बलियो टोली कजकस्तानसँग खेल्दैछ। भर्खरै शुरू भएको खेलमा दुवै टोली जित्दै विजय शुरूआत गर्ने योजनामा रहेका छन्। तुलनात्मक रूपमा कजकस्तान निकै बलियो मानिएको छ भने नेपाली टोलीमा अधिकांश खेलाड़ी युवा रहेका छन्। सेन्ट्रल एसियन भलिबल एसोसिएशनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा अहिले कजकिस्तानसँग भिड्दैछ। यस्तै प्रतियोगितामा पाकिस्तान, कजकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका अनि नेपाल रहेका छन्। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। नेपालको अहिलेको लक्ष्य सेमी फाइनल प्रवेश गर्नु रहेको प्रशिक्षक जगदीश भट्टले बताउनु भएको छ। यस च्याम्पियनशीपमा नेपालले हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय टोली छनौट गरेको छ। र आईसीसी विश्व क्रिकेट लीग दुई अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले स्तब्ध भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको झीनो लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा मात्र 2 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक एक विकेट लिनुभयो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निकै फितौलो प्रदर्शन गर्दै 46 ओभर 5 बलमा सबै विकेट गुमाएर जम्मा 157 रन मात्र बनाउन सक्यो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाउँदा दिपेन्द्र सिंह एरीले 30 रन जोड्नुभयो। यो नतिजा पछि लीग दुई अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो रनरेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेलमा भोलि घरेलु टोली नेदरल्याण्डसँग
खेल्नेछ। त्यसपछि फेरि नामिबियासँग र अन्तिममा नेदरल्याण्डसँग खेल्दै नेपालले यो श्रृंखला सकाउनेछ। हस् त अहिलेलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सक्यो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Mania?
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेट बाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
5: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 98580506032 98580553515।
5: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: सिटीबीटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385247442, मोबाइल नम्बर 98580404913 र 97054-67993।
5: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
0: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफात पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
6: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेसन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
7: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।

0: Extreme energy drink.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चूर्ण तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुट्टाको बाथरोगको उपचार जोड्ने सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486-3175 र 98486-39576
9: रेडियो भेरी एफएम

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
4: जिन्दगीले पनि केही लच्छर बाटो लाग्ला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम राम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
5: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-966।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औँलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: Patagonia
1: Extreme Energy Drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
3: भर्ना खुल्यो,
6: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
3: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
6: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
3: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
6: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो, सरे हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्रीपछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डौमा ग्रीन रन प्रतियोगिता गरेको छ। जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो। ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 सेकेण्डमा पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ। जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल कार्यक्रममा बोल्दै वहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो। बीपी कोइरालाको 45 स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन विडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै गरिनेछ। निक्षेप संकलन उपकरणको ब्याज दर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। सावा तथा ब्याज 2083/27 भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटै सहभागीले फरक फरक ब्याज दरमा एक भन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याज दर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याज दरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 7 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। एतिन्जेल हामीले बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाण्डौ उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ, भक्तपुर, ललित सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाडौँ उपत्यका सहित आज 13 थुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रे, कास्की, तनहु, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाण्ड उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बाट बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420 बाट 470 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यसअनुसार प्रति गोटा 19.20 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बिहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतिलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडरोभले पनि द्रापतिलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतिलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र द्रोण सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै

0: प्रोप्राइटर शिव रावत, सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: beer?
1: Extreme energy drink.
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दो छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
6: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
7: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
6: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
7: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
6: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नसा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
7: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
6: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, जानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631।
10: यो रोगले पनि मरुमा बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
11: तै तया काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
10: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
11: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
8: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
12: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
13: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: बीबीए प्रथम सेमेस्टर सिमेक परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0009-0665501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
1: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको सर्वजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
6: Radio Bheri FM

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी।
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
4: हाम्रा दैनिक सेवाहरू हडजोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
0: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
6: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
7: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
8: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-9966।
9: रेडियो भेरी एफएम

0: पवन करे शोर,
1: पवन करे शोर।
0: अरे बाबा शोर नहीं, शोर शोर शोर।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
2: जिन्दगीले पनि केही लक्षक बाटो लाग्दा आएको छैन, विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
3: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-88-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा न्युमोनिया,
5: झाडा पखाला,
4: डाभेरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
6: Radio Bini FM, Radio Bini FM,
7: Radio Bini FM, 98.6, 102.7 MHz.
8: Extreme Energy Drink, Time Check, Ahile Thik, 1 Baje Ko Cha.
9: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
1: टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि

0: ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-29-66।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू, विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
3: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर बिरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत,
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिस एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
6: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसा पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिनै क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।

0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिंगको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
2: सम्पर्क मोबाइल नम्बर 9858506032 9858053515।
1: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
3: जिन्दगीले पनि केही लछर बाटो लाग्दा आएको छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि वहाँ गएर के हो कसो।
4: लकिपिराग फोन नम्बर 9820293948 9820293948।
0: भर्ना खुल्यो।
1: सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083/84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाटभटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 0185-37546, 0185-38260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
5: रेडियो भेरी एफएम।

0: के तपाईलाई पोली हाउस स्प्रिंकलर स्प्रे पम्प टिमो टिप्ने स्याउ टिप्ने जुस मेसिन अल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन कम्प्रेसर टायर ट्युब मोबिल अण्डाबाट चल्ला निकाल्ने च्याउ बनाउने सामान घाँस काट्ने चारा मेसिन दुध डेरीका सामान
0: किचन चिम्नी आरओ फिल्टर भ्याकुम क्लिनर बाथ टब मोडुलर किचनका सामान मिक्सर ग्राइन्डर आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
2: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
2: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्ने बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
2: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ
3: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याउ सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 चनाबारी सुर्खेत सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98578-20935 98682-29133 र 98655-56606
5: रेडियो भेरी एफएम
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6631।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: रेडियो भेरी एफएम

0: यो जिन्दगीले पनि केही लथर बाटोलाई बाँच्दो छ नि। विदेशसँग पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गरी
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
1: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
8: रेडियो भेरी एफएम

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97460 8040।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-714, मोबाइल 98-585-91960, 98-481-19336 र 98-488-9066।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू:
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेसन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-6-1।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलरा साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना
4: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरि प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
3: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही आषाढ 1 गतेदेखि साउन 19 गतेसम्म प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
5: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
4: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
6: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
4: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने पीसीएल वा स्वसरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन् तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
7: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
8: लोक सेवा आयोगका किताबहरू
7: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
9: सुपथ मूल्य सेवाका लागि एक मात्र कर्नर अल्फा स्टेसनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्र नगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
10: प्रदूषण नियन्त्रण स्वास्थ्यको आधार, धुवा धुलो त्यागौ, सफा हावामा सास फेरौ, स्वास्थ्य स्वस्थ, स्वस्थ वायु स्वस्थ जीवन, प्लास्टिक प्रयोग बन्द गरौं, वातावरणलाई स्वच्छ राखौं, प्लास्टिक जन्य प्रदूषण निर्मल पारौं, वातावरण मैत्री विकल्पको उपयोग गरौं, नदी नाला सफा राखौं, भविष्यलाई सुरक्षित बनाऊ।
11: कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, वीरेन्द्र नगर, सुर्खेत।
12: Radio Bini FM, Radio Bini FM,
13: Radio Bini FM, Antana Beto Plucha, Vexi Duito Plu, Sat Megahertz.
14: Extreme Energy Drink, Time Check, Ahile Thik, 3 Baje Ko Cha.
15: Extreme Energy Drink, Taste the Distance, Feel the Energy.

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 जना पर्यटकको ज्यान गयो। सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक। मौसम अनुसार घटबढ़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास। दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। राहुल गान्धीको पनि साथ। मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र। र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। नेपाल खबरमा अब पूरा खबर। मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसैगरी एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदम बहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्। अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 जना पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका 1 जना रहेका छन्। जसमध्ये 4 जना पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दे आधार शिविरमा 1-1 जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ। नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढ़िरहेका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी 2 नयाँ प्रविधि सार्वजनिक गरेको छ।

0: रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
2: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
1: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556493333455।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेल्लो सरकार, मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनुपर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा कक्रोच जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन दिल्लीमा थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै जन्तर मन्तरमा भइरहेको प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलहरूले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। हिजो विपक्षी दलका नेता राहुल गांधी, प्रियंका गांधी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा समेत शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनैतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेपीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व भरिताको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरि हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण। अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 जना पर्यटकको ज्यान गयो, सड़क मार्गबाट एकै दिन धेरै उचाइ पार गर्दा समस्या बढ़्दो। सौर्य ऊर्जा र विद्युत भण्डारण गर्न नयाँ प्रविधि सार्वजनिक, मौसम अनुसार घटबड़ हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोग पुग्ने विश्वास। दिल्लीमा ककरोज आन्दोलन थप चर्कियो, राहुल गान्धीको पनि साथ, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र। र काबा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित।

0: Mania Extreme Energy Drink.
1: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
2: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हर्जोली तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो स्त्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेज, रेडियम फिलेज, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त? अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो, उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
4: रेडियो भेरी एफएम

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुबनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न शुरू गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
4: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97-454-33-975 र 98-145-84-031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-3636 र 98-488-966।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
3: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 98586 56455।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको दरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 4 बजेको छ।
8: Extreme energy drink. Taste the difference. Feel the energy.

0: हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निस्सासेर दुईजनाको ज्यान गयो। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते, 3 जनाको अवस्था गम्भीर। बर्खायाम शुरू भएसँगै कर्णालीका सड़कमा बाढ़ी र पहिरोका कारण यात्रा जोखिमपूर्ण बन्दै काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल बलियो टोली कजाकिस्तानसँग 3-2 सेटमा पराजित। दाङको तुलसीपुर उपमहानगरपालिका 6 रजौरामा निर्माण भइरहेको पानी ट्याङ्कीभित्र निस्सासेर 2 जनाको ज्यान गएको छ। सल्यानको माल्टा घर भई हाल तुलसीपुर 9 बस्ने कमल गिरी र घनश्याम गिरीको निस्सासेर ज्यान गएको दाङ प्रहरीले जनाएको छ। इलाका प्रहरीकाले तुलसीपुरका प्रमुख होम बहादुर प्राजुलीले कमल ठेकेदार र मिस्त्री घनश्याम भएको बताउनु भएको छ। उहाँहरू दुवैजना काका भतिजा नाता पर्ने समेत रहेको उहाँले बताउनु भएको छ। दुवैजनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निस्सासेर उनीहरूको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। ट्याङ्कीभित्र सिर्दा भर्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजनको अभावमा ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन् भने 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गुरुबाकोट नगरपालिका 13 सेराघारी स्थित सड़क खण्डमा सिम्ताबाट गुमीतर्फ हिँडेको कर्णाली प्रदेश 02001-04-90 नम्बरको फोर्स गाड़ी सड़कमै पल्टिएको हो। गुरुबाकोट नगरपालिका 13 सेराघारी बस्ने अन्दाजी 43 वर्षीय गगन थापाले चलाएको गाड़ीमा चालक सहित 20 जना रहेका थिए। दुर्घटनामा चालक बाहेक अन्य 19 जना घाइते भएकोमा 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मनसून सक्रिय भएसँगै कर्णाली प्रदेशका अधिकांश सड़कमा पहिरो र बाढ़ीका कारण आवागमन थप जोखिमपूर्ण बनेको छ। भौगोलिक रूपमा विकट रहेको प्रदेशमा सुरक्षित सड़क पूर्वाधारको अभाव, जीर्ण सड़क र सवारी साधनको प्राविधिक कमजोरी लगायतका कारण वर्षायाममा यात्रा गर्न झन कठिन हुने गरेको सरकारवालाले बताएका छन्। कतिपय स्थानमा सड़क सञ्चालन योग्य छैनन् भने कतै पुल नहुँदा यात्रुले बीच बाटोमै सवारी फेर्नुपर्ने बाध्यता रहेको छ। रूकुम पश्चिमका कुबेर जंग खतरीले वर्षायाममा यात्रा गर्दा कति बेला पहिरो खस्ने र सड़क अवरूद्ध हुने हो भन्ने निश्चित नभएको बताउनु भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशले पछिल्लो 3 आर्थिक वर्षमा प्रदेशभर 3230 सवारी दुर्घटना भएका जनाएको छ। दुर्घटनामा 383 जनाको ज्यान गएको छ भने 8462 जना घाइते भएका कार्यालयको तथ्याङ्क रहेको छ। कार्यालय प्रमुख हरिबहादुर विशीले अधिकांश दुर्घटना 2 पाङ्ग्रे सवारीमा भएको बताउनु भएको छ। दुर्घटनाको प्रमुख कारण मानवीय त्रुटि भए पनि कमजोर सड़कको अवस्थाले पनि जोखिम बढ़ाएको उहाँको भनाइ छ। र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल बलियो टोली कजाकिस्तानसँग 3-2 पराजित भएको छ। लगातार 2 सेट गुमाएको नेपालले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै लगातार 2 सेट जिते पनि 5 तथा अन्तिम सेटमा नेपाल पराजित हुन पुगेको हो। अन्तिम सेटमा भने नेपाल 9-15 पराजित हुन पुग्यो। कजाकिस्तानले नेपाललाई 25-19, 25-21, 32-34 र 19-25 हराएको छ। यी 2 टोलीसँगै आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली च्याम्पियनशीपमा प्रतिस्पर्धा गरिरहेका छन्। नेपालले भोलि श्रीलंकासँग खेल्नेछ। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपालले प्रमुख लक्ष्य अहिले सेमी फाइनल पुग्नु रहेको जनाएको छ। कजाकिस्तान, भारत र पाकिस्तान नेपाल भन्दा बलिया टोली रहेका छन् भने नेपालले श्रीलंका र उज्बेकिस्तानलाई हराउँदै सेमी फाइनल पुग्ने योजना बनाएको छ। हस् त हरिलाई दिउँसो चार बजेको फेरि हाइलाइट सक्यो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनाक, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840844631।
3: काठमाडौँ युनिभर्सिटी धुलिखेल हस्पिटल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफर पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
4: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
5: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
3: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 9858-50-696।
6: रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा
7: दिनेछौ।
6: बा हात खुट्टा खाइन लाग्यो, पिसा पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
7: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
1: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोड्ने सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 9748-36-175 र 9848-39-576।
3: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
10: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरेन्द्र नगर छ बीच बजार सुर्खेत एसबीआई बैंक को एक घर तलपटी सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145484031
10: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर नौ लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98584093 र 97054693।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री एफई 550 ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525714, मोबाइल 98585190, 98481936 र 98488966।
8: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
9: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
8: नाक बन्द हुने समस्या,
9: नाकबाट रगत बग्ने,
8: नाकभित्र मासुको गिर्खा पलाएको,
9: घ्राण शक्ति गुम्ने,
8: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
9: कानको संक्रमण,
8: कान सुन्न गाह्रो हुने,
9: कान बज्ने समस्या,
8: चक्कर लाग्ने,
9: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
8: घाँटी दुख्ने,
9: आवाज बन्द हुने,
8: निल्न गाह्रो हुने,
9: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
8: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
10: रेडियो भेरी एफएम।

0: Mania?
1: Extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: यो जिन्दगीले पनि केही लथर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसकेको छ।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
5: हो,
6: त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
6: लकी पिराक फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
6: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जहाँ छ पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोड्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोड्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
6: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
7: रेडियो भेरी एफएम।

0: के तपाई वा तपाईको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
1: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
0: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
1: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
0: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
1: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
0: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक, वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
2: काठमाडौँ युनिभर्सिटी धुलीखेल हस्पिटल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट, मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
3: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्भ फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
4: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने भाइजना भया
6: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
11: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
12: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
11: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
12: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
13: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
14: लो किन नि, के भयो, सन्चो भएन?
13: होइन, यतिकै जानै मन लागेन।
14: यतिकै पनि हुन्छ?
13: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
14: ए कुरा त्यस्तो पो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
15: नमस्ते, कति कामले पाल्नु भयो?
14: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
15: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
13: हस् म्याडम।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हार तहार तराई जोड्छौ सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासेर दुईजनाको ज्यान गयो, सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते, मुगुको सोरो गाउँपालिका एक्का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल बलियो टोली कजाकिस्तानसँग 3-2 सेटमा पराजित। धानको तुलसीपुर उपमहानगरपालिका छ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासेर आज दुईजनाको ज्यान गएको छ। सल्यानको माल्टा घरमै हाल तुलसीपुर नगरपालिका 9 दोहोरै बस्ने कमल गिरी र घनश्याम गिरीको ट्याङ्कीभित्र निसासेर ज्यान गएको दाङ प्रहरीले जनाएको छ। इलाका प्रहरीकाले तुलसीपुरका प्रमुख होमबहादुर प्राजुलीले कमल ठेकदार र घनश्याम मिस्त्री भएको बताउनु भएको छ। काका भतिज समेत रहेका दुईजनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निसासेर उनीहरूको ज्यान गएको प्रारम्भिक अनुमान गरिएको छ। ट्याङ्कीभित्र छिर्दा भर्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजनको अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले सब परीक्षणपछि थप विवरण खुल्ने जनाएको छ। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन् भने 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गुरूभाकोट नगरपालिका 13 सेराघारी स्थित सड़क खण्डमा सिम्ताबाट गुमीतर्फ हिँडेको कर्णाली प्रदेश 02001X0490 नम्बरको फोर्स गाड़ी सड़कमै पल्टिएर दुर्घटना भएको हो। दुर्घटनामा चालक बाहेक अन्य 19 जना घाइते भएकोमा 3 जनाको अवस्था अलि गम्भीर रहेको प्रहरीले जनाएको छ। गाड़ी चालक गुरूभाकोट नगरपालिका 13 सेराघारी बस्ने अन्दाजी 43 वर्षीय गगन थापालाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। सरकारले मुगुको सोरो गाउँपालिका एक्का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोरेला र पूर्व सहसचिव रामुराज कडरिया सदस्य रहनु भएको छ। समितिलाई 7 दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको जनाइएको छ। नेपालीको गत 26 गते वीर अस्पताल बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल बलियो टोली कजाकिस्तानसँग 3-2 गोलअन्तरले पराजित भएको छ। लगातार 2 सेट गुमाएको नेपालले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै लगातार 2 सेट जितेपछि खेल 5औं सेटमा पुगेको हो। अन्तिम सेटमा भने नेपाल 9-15 पराजित हुन पुग्यो। कजाकिस्तानले नेपाललाई 25-19, 25-21, 32-34 र 19-25 हराएको छ। यी 2 टोलीसँगै आयोजक पाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोलीले च्याम्पियनशीपमा प्रतिस्पर्धा गर्नेछन्। नेपालले भोलि श्रीलंकासँग खेल्दैछ। राउण्ड रोबिन लीगका आधारमा हुने च्याम्पियनशीपमा शीर्ष 4 टोली सेमी फाइनल प्रवेश गर्नेछन्। नेपालले यसपालि कम्तीमा सेमी फाइनल प्रवेश गर्ने पहिलो लक्ष्य लिएको प्रमुख प्रशिक्षक जगदीश भट्टले बताउनु भएको छ। हवस् त अहिलेलाई साँझ 5 बजेको भेरी हाइलाइट्स पनि सकियो। साँझ 6:30 बजेको भेरी खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत जीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुफत पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
2: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेस मेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
3: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6096।
4: रोगले पनि मर्न बाँच्नु बनायो, क्या रु र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
5: तै तयाजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिनँ क्या
5: त्यति पनि रह नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
6: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिना महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
10: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल
11: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
10: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
11: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715
12: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
13: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
12: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
13: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ
12: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
13: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
12: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
14: Radio Bhedi FM Radio Bhedi FM
15: Radio Bhedi FM 98.6 Vekse 2.7 MHz

그때는 잘못이 됐다고 잘못이 됐다고 아웃기들 아웃기들 아웃기들 잘못이 됐다고 아웃기들

0: Bonia Extreme Energy Drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा संचालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला

0: गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000999066 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
2: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
3: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-1936 र 98-488-966।
0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू: पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके, भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने फर्म पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली वृन्दनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550 एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: जिन्दगीले पनि केही लथर बाटो लाग्दा आएको छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
3: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
4: मलाई त कस्तो भोक लाग्छ तिगराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 5 बजे को छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 रेक्टे 2.7 मेगाहर्ट्ज।

0: Mania.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
4: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्री भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
5: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
2: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत,
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872, सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
4: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148-520-702।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नु भएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
1: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनु हुने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
2: हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गणेश नेपालीको मृत्यु प्रकरण बारे छानबिन गर्न न्यायिक समिति गठन। मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा। समता कर फिर्ता लिने औपचारिक निर्णय।
0: मनसूनजन्य विपद बारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी पितल भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण।
1: साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित स्थित प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने।
0: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो। मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द। हजारौं यात्रु अलपत्र।
1: र एनएसजीएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने। काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
2: मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको पानी लाग्छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गणेश नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाई छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छोड़ दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मशान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छोड़ दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
7: शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
0: मनसूनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना उद्धार सामग्री पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
7: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका एक एक जना रहेका छन्। जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढ़ी उचाई पार नगर्न विज्ञहरूको सुझाव छ।
0: नेपाल सरकार र व्यवसायहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित सिप प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यानपावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोड़फोड गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरी म्यानपावर व्यवसायहरूलाई प्रति श्रमिक 50 अमेरिकी डलरसम्म बुझाउन दवाब दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बिहोर्ने भनिए पनि अहिले ईमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असूल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी रहेको व्यवसायहरूको भनाई छ। यसैगरी निशुल्क भिसा र टिकटको व्यवस्था भनिए पनि एसपीभी शुल्क, मेडिकल खोप र दर्ता खर्च सहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामदारका लागि समेत यो परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रकार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
7: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा हेलो सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम चालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकारभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
0: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बढ़ाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य सहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोइरालाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनैतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्दैछ। यस्तै असन्तुष्ट पक्षले काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गरेको छ। असन्तुष्ट पक्षले गरेको कार्यक्रमलाई विशेष महाधिवेशनपछि गरेको शक्ति प्रदर्शनका रूपमा समेत हेरिएको छ। विशेष महाधिवेशनपछि नेतृत्व, संगठन सञ्चालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्षबीच मतभेद बढ़िरहेको छ।
7: बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका छजना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको एक हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नु भएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दात्री निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
8: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
5: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
8: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
5: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
8: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
5: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारम सँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
8: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
9: MBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय, मनसुनजन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितल भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित शिव प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गरे।
7: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2,00,000 बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बाल बालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नु भएको छ।
12: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने 1,000 दिनका आमाहरू भनेर हाम्रो एउटा

0: पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढी भन्दा बढी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढी एडभोकेसी गरेर उहाँहरूको अपनत्व आमालाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा यो प्रयत्नमा विशेष जोड़ चाहिँ दिएका छौं।
1: राप्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
0: उहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौं।

0: परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
1: त्यस्तो छ, अब घर परिवारले, अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौं भने, गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी प्रदान पनि गरेका छौं, र अब घर परिवार तथा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौं भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बाल बालिकालाई त्यो उमेरमा बढीभन्दा बढी बाल बालिकाको हेरचाह कसरी गर्ने, खानपानमा अलिक बढी ध्यान दिनुपर्ने कुरा, र बाल बालिका के अरे बाल बालिकाको स्याहार सुसार र उपचारमा बढीभन्दा बढी ध्यान दिनुपर्छ। लापरवाही गर्यौं भने भोलिका दिनमा ती बाल बालिकाहरू रोगी भएर, नसर्ने रोग लागेर, अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसन्धान देखाएको कुरा छन्, हामीले पनि देखेको छौं। र त्यसकारण बाल बालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ पाँच वर्षपछि दस वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने, बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढीभन्दा बढी ध्यान दिनु पर्यो।
2: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन एक गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत चार गते मोरङमा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित एघार जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी पंक्षी, 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति बेहोरेका 104 जना प्रभावित कृषकहरूलाई राहत स्वरूप 50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन, जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
3: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डे 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा छरेको छ।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टिद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
7: साथै नेपाल सरकारबाट मान्य

0: प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
2: साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन्, जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
3: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% ओह्राल लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.67 अर्ब कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5.18 अर्ब रूपियाँमा किनबेच भएको छ।
2: अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
3: अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवडा र उदयपुर स्थायी घर भई ललितपुरको नक्कीपोट बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनियाँ नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेपाबाट 9 चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिइसकेको अनुसन्धानबाट खुलेको प्रहरले जनाएको छ।
2: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कक्रोज जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिन भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000 भन्दा बढ़ी जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्ली पुर्याएको छ। यो आन्दोलनले भारतमा युवालाई हेर्ने सत्ताको दृष्टिकोणमाथि गम्भीर प्रश्न उठाएको छ। एकातिर जवाबदेहिताको माग गर्दै नयाँ दिल्लीका सड़कहरू तातेका छन् भने अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरेर हजारौं हजारौं यात्रु कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजेबीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यसरी फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपेली देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपेली संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो।
2: नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाण्डुमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करण पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स च्वाइस अवार्ड, पारा एथलीट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराटेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स च्वाइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेम्बे, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2 को सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 को सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर ब्याज सम्बन्धी सबै लिखत अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
3: मनसुनले विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितलो भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण,
2: साउदी अरबको नेपाली श्रमिकका लागि ल्याएको विवादित स्थित प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भर्ना फार पर्ने,
3: दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रु अलपत्र,
2: र एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्लेषणसँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: काठमाडौँ युनिभर्सिटी धुलीखेल अस्पताल काठमाडौँमा कार्यरत डीएम कार्डियोलोजिस्ट मुटुको सुपर स्पेशलिस्ट एवं असिस्टेन्ट प्रोफेसर डाक्टर निशान भट्टराई यही साउन 8 गते शुक्रबार र 9 गते शनिबार सुपथ पोलिक्लिनिक सुर्खेतमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै सम्पर्क राख्न सूचित गरिन्छ।
1: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, सुगर, मधुमेह, सास फुल्ने, छाती र मुटु दुख्ने, शरीर सुन्निने, मुटुको बाथरोग, मुटुको पेसमेकर, एन्जियोग्राफी, एन्जियोप्लास्टी गरेको वा गर्नुपर्ने, बाइपास अपरेशन गरेको वा गर्नुपर्ने, मुटुको भल्ब फेरेको वा फेर्नुपर्ने र रगत पातलो बनाउने औषधि प्रयोग गरिरहेको बिरामीहरूले समयमै मौकाको फाइदा उठाउनुहोला।
2: उपलब्ध सेवाहरू मुटुको ईसीजी, इको, 24 घण्टे होल्टर, एबीपीएम, टीएमटी र ल्याब सम्बन्धी सम्पूर्ण परीक्षण हुनुका साथै फार्मेसी सम्बन्धी सम्पूर्ण सेवाहरू पनि उपलब्ध छ।
0: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6690।

0: Insomnia?
1: Extreme energy drink.
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
5: रेडियो भेरी एफएम।

0: कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरकारवालाहरूको भनाई, कानून बलियो कार्यान्वयन भने कमजोर, दाङमा निर्माणाधीन घरको पानी ट्याङ्की भित्र निसासिएर दुईजनाको मृत्यु, सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते, मुगुको सोरू गाउँपालिका एकका गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन, र काभ्रा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोली काजिकिस्तानसँग 3-2 सेटले पराजित। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ। अहिलेसम्मका अब खबर विस्तारमा, कर्णाली प्रदेशमा अझै पनि धेरै बालबालिका आफ्ना आधारभूत अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसकेको सरकारवालाहरूले बताएका छन्। नेपालको संविधान र बालबालिका सम्बन्धी ऐन 2075 बाल अधिकार सुनिश्चित गरेर पनि कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको उनीहरूले बताएका हुन्। बाल विवाह, बाल श्रम, छाउपड़ी प्रथा, गरीबी, शिक्षा तथा स्वास्थ्य सेवामा सीमित पहुँच लगायत कारण कर्णालीका बालबालिकाले कानूनले सुनिश्चित गरेका अधिकार व्यवहारमा पूर्ण रूपमा उपभोग गर्न नपाएको भनाई उनीहरूको रहेको छ। बाल क्लब सञ्जाल कर्णाली प्रदेशका महासचिव अस्मिता खड्काले बालबालिकाले केही अधिकार प्राप्त गरे पनि संविधान र कानूनले प्रत्याभूत गरेका सबै अधिकार व्यवहारमा कार्यान्वयन हुन नसकेको बताउनुभयो। उहाँले सरकारले बनेका कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, आवश्यक नीति तथा कानून निर्माण गर्नुपर्ने र सबै तहका निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। अमरज्योति माध्यमिक विद्यालय नेवारे सुर्खेतका प्रधानाध्यापक खगेन्द्र थापाले बाल अधिकार सुनिश्चित गर्न विद्यालय, परिवार, समुदाय र राज्यबीच समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले बालमैत्री वातावरण निर्माण र बालबालिकाको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। बाल अधिकारको क्षेत्रमा काम गर्दै आएको सीसीआर कर्णाली प्रदेशका अध्यक्ष टीकाराम आचार्यले संस्थाले बाल अधिकार सुनिश्चित गर्न निरन्तर पैरवी र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले कर्णाली अन्य प्रदेशभन्दा भौगोलिक तथा सामाजिक रूपमा विशिष्ट रहेको भन्दै बाल अधिकारको अवस्था अझै सन्तोषजनक नरहेको बताउनुभयो। यता कर्णाली प्रदेश सरकारले भने बालबालिकाको संरक्षण, विकास र सहभागितालाई प्राथमिकतामा राख्दै आवश्यक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। सामाजिक विकास मन्त्रालय अन्तर्गत शैक्षिक विकास तथा सामाजिक विकास महाशाखाका प्रमुख सुवर्ण खड्काले प्रदेश बाल अधिकार समिति गठन गरी बालबालिकाको संरक्षण, विकास, सहभागिता र अधिकारका विभिन्न आयाममा काम शुरू गरिएको बताउनुभयो। उहाँले विगतको तुलनामा बालबालिका लक्षित कार्यक्रम तथा लगानी पनि बढ़ाइएको जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालय सुर्खेतको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका अनुसार पछिल्लो एक वर्षमा बालबालिका सम्बन्धी 101 उजुरी दर्ता भएका छन्। तीमध्ये बाल एवं दुर्व्यवहारका 5 जबरजस्तीकरणीका 91 उजुरी दर्ता भएका छन्, जसमा 52 घटना बालबालिकासँग सम्बन्धित छन्। त्यस्तै जबरजस्तीकरणी उद्योगका 5 उजुरी पनि दर्ता भएका छन्। सरकारवालाहरूले कानूनी व्यवस्था बलियो भए पनि त्यसको प्रभावकारी कार्यान्वयन र जनचेतना अभिवृद्धि र राज्यको सबै तहको समन्वयित प्रयास बिना कर्णालीमा बाल अधिकारको पूर्ण सुनिश्चितता सम्भव नहुने बताएका छन्। यसैबीच सुर्खेतमा बालबालिका सम्बन्धीका कस्ता खालका उजुरी आउने गरेका छन् भनेर हामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाहीसँग कुराकानी गरेका छौं।
1: यो सुर्खेत चाहिँ हाम्रो कर्णाली प्रदेशको राजधानी पनि भयो। यहाँ चाहिँ अब मुख्यतया यही यहाँको स्थानीय मात्र नभएर विभिन्न जिल्लाबाट बसोबास गरेर आउने व्यक्तित्वहरू हुनुहुन्छ। बालबालिकादेखि लिएर अब सबैजना कस्तो छ भने उहाँबाट एउटा माइग्रेट गर्न आउने, होइन, अस्थायी रूपमा बसोबास गर्ने अथवा सर्टेन टाइमपछि फर्किने त्यस्तो अवस्था छ। त्यो भइराख्दाखेरिमा चाहिँ अहिले बालबालिका रिलेटेड केसेसहरू चाहिँ धेरै आइराख्नु आउँछ। मुद्दाको प्रक्रियामा कुन कुन गए, कस्ता कस्ता चाहिँ मुद्दाको प्रक्रियामा जाने खालका नजाने खालका हामीले फिल्टर गरेर त्यही अनुसार लैजान्छौँ। बालिका विरुद्ध हुने हिंसा, विशेष गरी यो बाल यौन दुरुपयोगको कुरा गर्नुपर्दाखेरिमा चाहिँ यो हाम्रो गत आर्थिक वर्ष 82-83 भन्नुपर्दाखेरिमा चाहिँ 5 चाहिँ हामीले दर्ता गर्यौँ, जसमा चाहिँ 5 बालिका हुनुहुन्छ, है, बालकको चाहिँ आउनु भएको छैन, बालिका हुनुहुन्छ। 5 बालिकालाई चाहिँ अब सेक्सुअल हरासमेन्ट भयो भनेर उहाँ आउनुभयो, आएर योभन्दा बेसी आउनु भएको छैन। आएका जति पनि छन् हामीले चाहिँ त्यस्तै मुद्दाकै प्रक्रियामा लिएर गएको छौँ। कस्तो हुन्छ भने कतिपय केसेसहरू चाहिँ मलाई यस्तो भयो है भनेर आउनुहुन्छ, तर मुद्दा दर्ता गर्नको लागि चाहिँ राजी हुनु हुँदैन। हामीले एकदम धेरै कन्भिन्स गर्नुपर्छ।
2: कर्णालीका धेरै मान्छेले यहाँ बसोबास गर्छन्। देशभरिकै तथ्याङ्क हेर्दा नै यो कर्णाली बाल विवाह धेरै गर्ने प्रदेशको रूपमा पर्छ। अनि त्यस्तो बाल विवाह गर्ने त त्यहाँ प्रहरीमा खबर गर्ने, हामी फेरि घरमा ल्याएर उहाँहरूलाई थानेर हामी छुट्टै बस्छौँ भनेर गराउने, त्यसपछि उहाँहरू फेरि सँगै बस्ने, फेरि त्यहाँ त्यो हिंसाका घटनाहरू हुने त्यस्तो समस्या छ। त्यस्ता मुद्दा यहाँ आउने गरेको छ कि छैन बाल विवाहकै कारण?
1: यस्तो छ, अब यो जुन तपाईँले बाल विवाहको भन्नुभयो त्यो त एकदमै अलिकति जटिल समस्या छ कि। कस्तो छ भने हामी यहाँ अहिले यो आर्थिक वर्षमै हेर्नुहुन्छ भने नि मुद्दा दर्ता सङ्ख्या छैन हो। अब बाहिर सर्फेसली हेर्दा मुद्दा दर्ता नभइसके पश्चात त मुद्दा छैन, सङ्ख्या त गर्नुपर्ने, तर त्यो त समाजमा हेर्ने भने त छ नि त। हामीले यहाँनिर 13 वर्ष 14 वर्ष 18 वर्ष भन्दा पनि त बच्चा सहित हुन्छ कि, हेर्नु न 20 वर्ष पुगे पनि त 5-6 वर्षको बच्चा सहित आउनु भएको हुन्छ क्या यहाँ, मलाई यस्तो घरै हिंसा भयो यो भयो भनेर। अब उहाँहरूले त त्यति बेला त बाल विवाह गरेर अब अहिले त एज पुगिसकेर आउनु भएको छ, त्यस्तो अवस्थाहरू पनि छ। त्यो भनेको बाल विवाहकै कारणले गरेर उत्पन्न भएको हुनुहुन्छ लगभग 3-4 वटा नै। कस्तो हुनुहुन्छ भने सानो उमेरमा विवाह गर्नुभयो, त्यस पछाडि बच्चा भयो, अनि अब अहिले त उमेर पुगिसक्यो 22-23 वर्ष कति हुनुभयो, त्यस पछाडि अनि श्रीमान अन्त अन्यत्रसँग विवाह गरेर बसेको त्यस्तो भयो। त्यो अवस्थाहरू पनि छ क्या, हिंसाहरू लैङ्गिक हिंसाहरू चाहिँ यसरी उत्पन्न भएको हुन्छ। अनि हामीले यसलाई चाहिँ अब कसरी चाहिँ यो गराउन सकिन्छ भनेर हामी एकदम बालबालिकासँग नै पनि होइन, बालबालिकाहरू यो बाल क्लबहरू हुन्छ, अब यसरी त्यहाँ गएर पनि कुराकानी गर्छौँ, प्यारेन्ट्सलाई पनि गर्छौँ। यहाँको चाहिँ एउटा चाहिँ के समस्या देखियो भने गार्जेनहरू चाहिँ सँगै नहुने, अधिकांशको यहाँ पढाइ लेखाइको हिसाबले बस्नुहुन्छ, अनि उता कालीकोट जुम्ला हुम्ला होइन बुवा आमा त्यहाँ हुनुहुन्छ, यहीँ हिंसामै पर्ने के बालबालिकाको पनि।
2: अनि यो साइबर अपराधसँग सम्बन्धित जस्तो अहिले यो सामाजिक सञ्जालहरूबाट पनि त्यो हिंसा हुने होइन, त्यसले पनि एकालो दुर्घटनाहरू निम्ताउन सक्ने त्यस्ता घटनाहरू यहाँ त्यस्तो आइपुगि आउँछ कि भन्न
1: आउँछन् आउँछन्। जस्तो अब यो दुर्घटना भन्नु पनि जुन तपाईँले बालबालिकाकै साइबर रिलेटेड बालबालिकाकै केसेस चाहिँ कमै छ होइन, आएको छैन, निवेदनसम्म आएको भनेको कस्तो भने महिलाहरूको आउनुहुन्छ है, विशेष गरी 18 पटकै आउनु भएको हुन्छ, बालबालिकाको चाहिँ कमै आउनु भएको छ भनौँ न। तर त्यो एउटा कारक तत्व चाहिँ हुन्छ, माध्यम चाहिँ हुन्छ क्या
2: सामान्य
1: हजुर। कस्तो भने ठगीकै कुरामा भन्नुहुन्छ भने पनि साइबरमा उहाँहरूले बालबालिकाले नै पनि कि अहिले त, अनि बालबालिकाले चलाइरहेको हुन्छ बुवा आमाको पर्मिसन नै चलाउँछ, अब त्यही क्रममा उनीहरूले अन्यत्र एक्सेप्ट गरेर अब सामान मगाए केही गरे अनि स्क्याममा पर्यो होइन।
2: हाम्रो संविधानले पनि र यो बालबालिका सम्बन्धी ऐनले पनि बालबालिकाको अधिकार सुनिश्चित भनेर भनेको छ होइन, अहिले हामीले जुन कुरा उठाइरहेको छौँ यसले गर्दाखेरि उनीहरूको अधिकार कुण्ठित त भयो होइन, उनीहरूले अधिकारबाट वञ्चित भयो नि त। यिनी दुर्व्यवहारहरू छ, यौन हिंसा, त्यसपछि साइबर अपराधसँग सम्बन्धित, त्यसपछि बाल विवाहसँग, यसलाई रोक्नको लागि चाहिँ अब स्थानीय सरकार, प्रदेश सरकार र तपाईँहरू जस्तो महिला ज्येष्ठ नागरिक होइन प्रहरीको भूमिका चाहिँ के हुन्छ?
1: त्यसको समाधान भनेको हुन नै नदिन हो होइन, हुन नै नदिनको लागि चाहिँ के प्रयास गर्न सकिन्छ भन्दाखेरि अवेरनेस हो सबैभन्दा ठुलो भनेको, मान्छे आफू चाहिँ त्यो कुरामा चाहिँ अवेर भयो भने उसको गार्जेन अवेर हुनु पर्यो, गार्जेन मात्र भएन उसको त्यो बालबालिका बच्चा पनि अवेर हुनु पर्यो होइन। त्यसको लागि अब हामीले यो समुदाय प्रहरी साझेदारी कार्यक्रमहरू छन्, यो महिला बालबालिका ज्येष्ठ नागरिक सेवा केन्द्रबाट पनि छुट्टै हामीले यसरी यी बालबालिकालाई फोकस गरेर पनि कार्यक्रमहरू गरेर
0: हुन्छौँ। जिल्ला प्रहरी कार्यालय सुर्खेत अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख एवं प्रहरी निरीक्षक मीना शाही भेरी खबरसँग कुराकानी गर्नुहुँदै भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई यो विश्राम। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाड़जोड़नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्तांग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
6: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-5840-93 र 97-054-63-993।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर संजय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
4: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन संध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क संध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: Radio Bini FM, Radio Bini FM,
8: Radio Bini FM, Antana Betuplu Cha, Vexi Duituplu, 7 MHz.
0: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरकारवालाहरूको भनाई, कानून बलियो कार्यान्वयन भने कमजोर लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। दाङको तुलसीपुर उपमहानगरपालिका छ रजौरामा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासेर दुईजनाको मृत्यु भएको छ। सल्यानको माल्टा घर भई हाल तुलसीपुर नौ दोहोरले बस्ने कमल गिरी र घनश्याम गिरीको ट्याङ्कीभित्र निसासिएर ज्यान गएको दाङ प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले कमल ठेकेदार र घनश्याम मिस्त्री भएको बताउनुभयो। काका भतिज समेत रहेको दुवैजनाले घर निर्माणको ठेक्का लिएर काम गर्दै आएका थिए। निर्माणाधीन पानी ट्याङ्कीको फर्मा निकाल्न गएको अवस्थामा निसासिएर उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। ट्याङ्कीभित्र छिर्दा भ्याङ नराखी गएकाले बाहिर निस्कन समस्या भई अक्सिजन अभावमा मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ। उच्च अदालत सुर्खेतमा जबरजस्ती करणीयका मुद्दाहरू बढ़ेका छन्। अदालतका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले आर्थिक वर्ष 2082-83 कुल 915 मध्य 169 अर्थात 18.46% मुद्दा जबरजस्ती करणका रहेको जानकारी दिनुभयो। त्यसैगरी लागू औषधका 120, रिट 79, उद्योगका 77, कर्तव्य ज्यान मुद्दाका 62, सवारी ज्यानका 35 मुद्दा फेल परेका छन्। जबरजस्ती करणी उद्योगका 26, ज्यान मार्ने अंशबण्ड 25 र अन्य प्राकृतिक देवानी तथा फौजदारी मुद्दा 322 रहेको बताइएको छ। यसै गरी जबरजस्तीकरणका मुद्दा बढ़नुमा विकसित सामाजिक परिवेश र त्यसले पारेको नकारात्मक प्रभाव नै रहेको मुख्य न्यायाधीश भण्डारीको भनाइरहेको छ। गाउँमै रोजगारी सिर्जना गर्दै सल्यानको कुमाख गाउँपालिकामा ग्रामीण सड़क स्तर उन्नति गरिएको छ। कुमाख गाउँपालिका 4 स्थित बल्लेदेखि ढुङ्गेपानीसम्मको ग्रामीण मोटर बाटो स्थानीय श्रमिक परिचालन गरी ढुङ्गा बिछाएर स्तर उन्नति गरिएको हो। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत गरिएको सड़क सुधारले वर्षौंदेखि हिलो धूलो र दुर्घटनाको जोखिम झेल्दै आएका स्थानीयवासी तथा विद्यार्थीहरूलाई राहत पुगेको छ। वर्षायाममा हिलाम्य र चिप्लो तथा हिउँदमा धुलाम्य हुने सड़कमा सामान्य वर्षा हुँदा पनि पैदल हिड्न कठिन हुने र मोटर साइकल लगायत सवारी साधन सञ्चालन गर्दा जोखिम मोल्नुपर्ने अवस्था थियो। विशेष गरी बस्नेत जिउला कोटनावला र बल्ले बस्तीमा स्थानीय तथा अरणीको माध्यमिक विद्यालय कोटनावलाका विद्यार्थीले यही सड़क प्रयोग गर्दै आएका छन्। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत मोटर बाटोको दायाँ बायाँ तथा आवश्यक स्थानमा पीसीसी ढलान गरी ढुङ्गा बिछ्याएर सड़कलाई मजबूत बनाइएको छ। कुमा गाउँपालिका रोजगार संयोजक जीवन शर्माले बल्लेदेखि ढुङ्गेपानीसम्म करिब 300 मिटर सड़क स्तर उन्नति गरिएको बताउनुभयो। कोटनावला बल्ले तथा आसपासका बासिन्दाले चौरजहारीतर्फ आवाज जावत गर्दा यही सड़क प्रयोग गर्ने भएकाले यसको सुधार स्थानीयको लामो समयदेखिको आवश्यकता थियो। सड़क जीर्ण हुँदै दैनिक आवाज जावत, बिरामी ओसार पसार तथा विद्यालय जाने विद्यार्थीहरूलाई समस्या हुने गरेको जनाइएको छ। राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम र कुमा गाउँपालिकाको साझेदारीमा 9,06,000 रूपियाँ लागतमा मोटर बाटो स्तर उन्नति गरिएको हो। हेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यर्को विश्राम।
9: लामो समय चितवनको क्यान्सर अस्पतालमा कार्य अनुभव बटुल्नुभएका हाल सुशील कोइराला क्यान्सर अस्पताल खजुरा बाँकेमा कार्यरत वरिष्ठ स्त्री रोग तथा महिला क्यान्सर रोग विशेषज्ञ डाक्टर प्रवीण योगी
10: अब वीरेन्द्रनगर सुर्खेतमा रहेको राणा हस्पिटलमा यही असार 9 गते दोस्रो शनिबारको दिन आउनुहुने भएकाले मौकाको फाइदा उठाउनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
11: हाम्रा दैनिक सेवाहरू हर्जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
12: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
13: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
14: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
13: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
14: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
13: 198-198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
15: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
16: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
15: नाक बन्द हुने समस्या,
16: नाकबाट रगत बग्ने,
15: नाकभित्र मासुको गिर्खा पलाएको,
16: घ्राण शक्ति गुम्ने,
15: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
16: कानको संक्रमण,
15: कान सुन्न गाह्रो हुने,
16: कान बज्ने समस्या,
15: चक्कर लाग्ने,
16: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
15: घाँटी दुख्ने,
16: आवाज बन्द हुने,
15: निल्न गाह्रो हुने,
16: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
15: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
17: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
18: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
17: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
18: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
19: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, बुटन, बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
17: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
18: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468040।
17: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Mania
1: Extreme Energy Drink.
2: Radio Vidi FM. Radio Vidi FM.
3: Radio Vidi FM. Antana Betuplu Cha, Vexi Duituplu, Sat Megahertz.
4: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष 2082-83 विनियोजित बजेटको करिब 62.26% मात्रै खर्च गरेको छ। चालुतर्फको खर्च अपेक्षाकृत सन्तोषजनक रहे पनि विकास निर्माण तथा योजना कार्यान्वयनसँग प्रत्यक्ष जोड़िएको विकास खर्च पनि 60% भन्दा तल सीमित भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेश सरकारले 33.43 करोड़ 25 लाख बजेट मध्ये 20.81 करोड़ मात्रै खर्च गरेको जनाएको छ। यसमा चालुतर्फ 13.59 करोड़ 28 लाख विनियोजन गरिएकोमा 9.24 करोड़ 86 लाख 38 हजार अर्थात 68.04% खर्च भएको छ। यस्तै पूँजीगत तर्फ 19.82 करोड़ 96 लाख विनियोजन गरिएकोमा 11.56 करोड़ 64 लाख अर्थात 58% खर्च भएको छ। मन्त्रालयगत आधारमा सामाजिक विकास मन्त्रालयले पूँजीगत 35.71% खर्च गरेको जनाएको छ। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते भएका छन् भने 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गुर्बाकोट नगरपालिका 13 सेराघारी स्थित सड़क खण्डमा सिम्ताबाट गुमीतर्फ हिँडेको कर्णाली प्रदेश 001-049-09 नम्बरको फोर्स गाड़ी सड़कमै पल्टिएको हो। दुर्घटनामा चालक बाहेक अन्य 19 जना घाइते भएकोमा 3 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सरकारले मुगुको स्वरूप गाउँपालिका 1 का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषदको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा पूर्व सह न्यायाधिवक्ता कृष्ण मोहन कोइराला र पूर्व सहसचिव रामु राज कररिया सदस्य रहनु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता स्वस्मित पोखरेलले समितिलाई 7 दिनभित्र घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको बताउनु भएको छ। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली बलियो टोली काजिकिस्तानसँग 3-2 पराजित भएको छ। लगातार 2 सेट गुमाएको नेपालले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै लगातार 2 सेट जितेपछि रोमाञ्चक बनेको खेल 5 सेटमा पुगेको हो। 5 सेटमा भने नेपाल 9-15 पराजित हुन पुग्यो। काजिकिस्तानले नेपाललाई पहिलो सेट 25-19 दोस्रो सेट 25-21 हराएको हो भने नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्न सफल भयो। अन्तिम तथा निर्णायक सेटमा 25-9 पराजित भएपछि नेपालले नतिजा गुमाए पनि 1 अंक भने जोड्न सफल रहेको हो। खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक। कर्णालीमा बाल अधिकारको अवस्था सन्तोषजनक नभएको सरकारवालाहरूको भनाई। कानून बलियो कार्यान्वयन भने कमजोर। दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र निसासेर 2 जनाको मृत्यु। सुर्खेतमा फोर्स गाड़ी दुर्घटना हुँदा 19 जना घाइते। मुगुको स्वरू गाउँपालिका 1 का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन। र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल बलियो टोली काजिकिस्तानसँग 3-2 पराजित। हवस् त तपाई हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित टेकराज केसी बिदा हुन्छु। नमस्कार।
0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी। सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
5: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पा जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
7: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
8: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एनबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
8: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडल कलेज वीरेन्द्र नगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-581-960, 98-481-19336 र 98-488-9066।
9: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
10: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
6: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
10: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
10: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
10: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
10: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8-99 र 97-679-044-43।
11: यो जिन्दगीले पनि केही लच्छर बाटो लगाउँदा जस्तो छ। विदेश चाहिँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने?
12: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
11: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
12: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लाई अमृत सहर पन्जाबमा जा।
11: के रे के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
12: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
11: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
12: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
11: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नै दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
12: लकी पिराज फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
13: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायोनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायोनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायोनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
14: भर्ना खुल्यो
15: सिटीभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
14: हाम्रा कार्यक्रमहरू पिसिएन इन जनरल मेडिसिन एचए, पिसिएन इन ल्याब टेक्निसियन सीएमएनटी, पिसिएन इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
15: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
14: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
15: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
2: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 रेक्से 2.7 MHz।

0: Patagonia.
1: Extreme energy drink.
2: फाइल र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
3: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्र गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रासुनीको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा संचालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
2: साथै BBA, BIT र BHM को लागि सिनेट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-9066।
3: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सुनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56-6।
4: रेडियो भेरी FM 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा। पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उड़ानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव। तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा।
2: तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
0: म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार। केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण।
3: 4-5 दिन भयो होइन, 5-7 दिनै भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भदौ तेस्रो साता काठमाडौँमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचनालाई बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
5: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तोलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानीको स्रोत नरोकिनुपर्ने, दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कतै संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
3: कुनै पनि आउटब्रेक देखिएको छैन, 5-7 दिन नै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै, यो त किसान उद्यमी व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुक नै रोगमुक्त बनाउनको लागि हामी त्यो सर्भिलेन्स भनिन्छ, बर्फु जुन क्षेत्रमा देखियो त्यस वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि देश नै बर्फु मुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछौँ। अहिलेको लागि संक्रमण असाध्य घटेको अवस्था र विगत केही दिनदेखि नदेखिएको अवस्था हो र यसले चाहिँ हामीले लगभग बर्फु नियन्त्रित अवस्थामा गइसक्यो भने संकेत चिन्छ।
5: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यावसायिक लियर्स, प्यारेन्ट ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाण्डु तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेश चन्द्र देवकोटा, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो,
2: सुदूरपश्चिमाञ्चलबाट शुरू भएको यो प्रादेशिक सिस्टमको सरकारको बिना विभागीय मन्त्री मुख्यमन्त्री पनि राखेपछि अलिक सभ्यता खडा भएको र खास गरी नेपाली कंग्रेसले तीनै दल सघन नगर्ने भन्ने कुराहरू गर्नुभयो। हामी चाहिँ नेपाली कंग्रेस, नेकपा अनि एमाले सहित जाउँ भन्ने कुरा थियो, उहाँहरू मान्नु भएन, त्यसैले यो समस्या आएको।
5: यसैबीच बागमती प्रदेशको सँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ। सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन्। नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सुभरी साधनको अभाव देखिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सुभरी साधनको अभाव रहेको बताउनु भएको हो। उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सुभरी साधन जलेपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ। उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ। जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ। मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ। मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन
0: सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो।
6: विशेष गरी कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्टाङ सहित मध्यमसम्मको वर्षा र कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभाग एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतर बाटा लागिरहेको अवस्था छ भने कोशी बागमती गण्डकी कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था छ।
0: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ। वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। काजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रृंखला सहभागी छन्। संतोषी रावल।
7: आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास।
8: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन।
7: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: संसद तपाईका आवाज, तपाईका सरोकार र सपनाहरू बोलिने थलो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद।
12: कानून बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन?
13: तपाईका दैनिक भोगाई, तपाईका प्रश्न, तपाईका सुझाव अब जोडिनेछन् कानून निर्माण प्रक्रियामा।
14: हमरा दुख नै त सरकारी खेती गरी छौ र पानी पिग्रला अखन त हाम्रो खेती रो पानी।
11: खुला संसद, सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्रको साझा यात्रा कार्यक्रम हेलो संसद।
13: सड़कदेखि सदनसम्म र सदनदेखि फेरि जनतासम्म संवाद, सहभागिता र खबरदारीको सेतु कार्यक्रम हेलो संसद
11: हरेक बिहिबार बेलुका 7:30 र भोलिपल्ट बिहान 6:30 अनि पुनः प्रसारण सोही दिन राति 8 सीआईएन मार्फत देशैभरि कार्यक्रम हेलो संसद।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ। 3,500 मिटर दूरी टाढ़ा रहेको
0: कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाँटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेकगाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो। गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो। 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो। डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ। बाथ जोर्नी नशा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो।
15: आर्थिक वर्ष 2082-83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन्। अमरगढ़ी नगरपालिका 8 का प्रेमसिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो।
16: रात समस्या पढेको हुनाले इलाज गर्न आएको
15: आधुनिक उपचार पद्धतिसँगै पछिल्लो समय आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ। डडन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बात जोड्नी दुख्ने हातखुट्टा दुख्ने नसाजा पिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ। अमरगढ़ी नगरपालिका 5 चेला गाउँकी विष्णु अवस्थी।
17: म यो आयुर्वेदमा आउँछु, घुँडा दुखेको पनि आउँछु, पेट दुखे पनि आउँछु, ग्यास्ट्रिक पनि राम्रो हुन्छ, ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ, तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ, आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन। एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो। अहिले मैले धेरै लामो समय खाए, मेरो कम हुँदै गएछ रोगहरू।
15: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गर्न केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन। केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो।
18: ओपीडी सेवा भयो, अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा, अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्धवर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा, त्यसरी सेवा दिइरहेछौं हामी। आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू, जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ। अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो, त्यो सेवा दिन सकिरहेको छैनौं। यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग। सेवाग्राहीको प्रतिक्रिया ठिक छ, अझ यो सेवालाई विस्तार गर्न पाए हुन्थ्यो भन्ने जस्तो छ। जस्तो पञ्चकर्मका सेवाहरू बढ़ाउन सके अझै राम्रो हुन्थ्यो।
15: आर्थिक वर्ष 2082-83 केन्द्रबाट अन्तरंग तथा ओपीडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन्। पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038, योग सेवाबाट 2,223, स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन्। सागर ताम्रकार, सीआईएन, आफ्नो एफएम डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बुढेसकालका चुनौती बढ़दै समयमै तयारी गर्न विज्ञको सुझाव।
19: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोड़िएको हुन्छ।
0: सुखी बुढेसकालको सूत्र के होला? विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
20: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घामनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
21: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
22: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 मा फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
21: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: सीआईएन को साझा खबर अब नेपाली पात्रोमा पनि।
3: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ़दो क्रममा छ। उमेर बढ़दै जाँदा दीर्घ रोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
6: अब हामी अहिले पछिल्लो समय के भन्छौ भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौ। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानौ म चाहिँ 80 वर्षको अवस्थामा पुगे, 85-90 वर्षमा पुगे भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो। यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
5: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ? यहाँले थुप्रै अनुसन्धान गर्नुभएको छ।
6: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पार्ट भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
5: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसमा पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर?
6: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
5: नहुर्किन्जेल
6: भनेको उनीहरूको सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौँ र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौँ। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नै लागि फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यी नै मेरा छोराछोरी हुन् नि, यिनलाई छिटै अंशभण्डा लगाइदिउँ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंशभण्डा लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडेन शक्ति हो, जसले भोलि छोराछोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई पनि के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे पेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ
7: तर कतिपय अवस्थामा चाहिँ औषध भण्डार गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने
6: अब त्यो चाहिँ अलिकता हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मैली हो नि थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि किन पिर गर्नु भएको छ यो नगर्नु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूले आस नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास नै गर्नुपर्छ
7: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्
6: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन् जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन् जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ भनेर त्योमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कोही मेला लागेको छ भने लर हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकता राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्
8: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ सरकारले मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ म्याग्दीको अन्नपूर्ण क्षेत्रमा योजना शुरू भएको छ आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाण्डुमा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
3: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
3: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर संजय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
3: हजुर यही साउन 9 गते दोस्रो सोमबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी किन्ने वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
4: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउँदा जस्तो छ विदेश चाहिँ पासपोर्ट बनाउनु पर्छ के गर्ने
5: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
4: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर्ख छ दाजु मैले
5: अब इन्डिया नै जाने सुर्ख छ भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पंजाबमा जा
6: के
5: भन्छ नि दाजु मैले त पुरै बुझिन त
6: हो त नि अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
5: हो र दाजु
6: कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
6: हो त्यही गएर सूर्जन रोकाईलाई भेट
5: अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
6: लकी पिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48
7: रेडियो
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज

कसैले देख्छ भन्ने आधारमा कति बस्नु, कसैले देख्छ भन्ने आधारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, टुकी भएर घरभित्र बस्न पाए नि हुन्थ्यो, टुकी भएर घरभित्र बस्न पाए नि हुन्थ्यो, जुनकिरी बनेर सधैं झारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, खुला पक्षीको जिन्दगी पो जिन्दगी त, खुला पक्षीको जिन्दगी पो जिन्दगी त, रानो जसरी मौरीको घारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, झुम्का बनेर तिम्रो कानमा झुण्डिन पाए पो, झुम्का बनेर तिम्रो कानमा झुण्डिन पाए पो, थोत्रो कोट झैं झुण्डिएर तारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु, मुर्दा जलाउने मेसिन आयो भन्ने बिर्सिएछु, मुर्दा जलाउने मेसिन आयो भन्ने बिर्सिएछु, राको बोकेर खोला किनारमा कति बस्नु, कसैले देख्छ भन्ने आधारमा कति बस्नु, काल कुरेर एक्लो ओढारमा कति बस्नु।

रसुवाका गजलकार अनिश नेउपानेको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथ म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा आज पनि विभिन्न गजल तथा रात्रि गन्थन शैलीका पत्रहरूको वाचन गर्नेछु। नेपाली छाप्रोसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण हुने कार्यक्रम बुलबुलको साउनको पहिलो अंक आज हामीले गएको असार महिनाभरि तपाईंलाई विभिन्न खालका बुलबुलहरू सुनायौं। असारको पहिलो हप्ता हामीले बाबु आचार्य र त्यसै गरी गजलकार किम केसीसँग क्यालिफोर्नियामा स्थापित हुन लागेको भानुभक्तको शालिक विषयमा कुराकानी गर्यौं। दोस्रो र तेस्रो अंकमा प्राध्यापक डाक्टर देवी नेपालसँगको कुराकानी सुनायौं। यसबाट तपाईंलाई लयमा गजल, बहरमा गजल जस्ता सन्दर्भहरू के हुन्, कसरी यी सन्दर्भ आए र कसरी लेखिन्छ भन्ने कुरामा पनि केही ज्ञानहरू भयो होला। र त्यसभन्दा पछि हामीले असारकै अर्को दुईवटा अंकमा विष्णु गेवाली जो गुल्मीका गजलकार हुनुहुन्छ उहाँका गेवालीका गजलहरू संग्रहभित्रका गजलहरू पनि सुन्यौं। र हामीले पूर्व उद्घोष गरे अनुसार असार महिनाभरि तपाईंले इमेलमा पठाउनुभएका गजल तथा रात्रि गन्थनका प्रस्तुतिहरूलाई प्रस्तुत गर्ने छैनौं भनेका थियौं र साउन लागेपछि यो क्रम निरन्तर रहन्छ भनेका थियौं। आजबाट निरन्तर रहेको छ र दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार तेस्रो सिजन पनि निरन्तर आजदेखि फेरि जोड़िएको छ र त्यसै गरी स्वर्गीय प्रकाश उप्रति, स्वर्गीय स्वीकृति उप्रति स्मृति पुरस्कार पनि आजदेखि लागू हुने गरी हामीले यो महिनाभरि प्रस्तुत गर्नेछौं। र साउनको अन्त्यमा स्वर्गीय प्रकाश उप्रति र स्वर्गीय स्वीकृति उप्रति स्मृति पुरस्कार यो महिनाको अन्त्यमा घोषणा हुन्छ नै यो महिनाभरि प्राप्त भएका गजलहरूलाई हामीले दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारमा समावेश गर्नेछौ भन्ने जानकारी यहाँनिर मैले गराउँछु। र भदौको 10 गतेको बुलबुलमा तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको अन्तिम नतिजा हामीले प्रकाशित गर्नेछौ। यसै बीचमा मलाई बीर्खजीले जेठ महिनाको अन्तिम सातातिर एउटा इमेल पठाउनु भएको छ, मलाई भन्दा पनि बुलबुलको इमेलमा पठाउनु भएको छ। लेख्नुहुन्छ, अच्युत दाई अनि सम्पूर्ण बुलबुलेनमा म बीर्ख भोटानीको तर्फबाट नमस्कार भन्नुहुन्छ। दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार 2026 शुरू भइसकेको छ र विगतका वर्षहरू चाहिँ यो पटक पनि छाप्रो न्यूज @gmail.com आफ्ना उत्कृष्ट गजल पठाउन ढिला नगर्नुहोला भन्दै डेनभर कोलोराडो निवासी साहित्यकार महेन्द्र आचार्यज्यूसँग मेरो व्यक्तिगत चिन्जानी भएको कारणले महेन्द्रज्यूसँग चिन्जान गर्न चाहन्छु र कृपया एकपटक यो नम्बरमा सम्पर्क गरी पाउँ भन्न चाहन्छु भन्दै आफ्नो सम्पर्क नम्बर छोड्नु भएको छ। 7202971090 बीर्ख भुटानी डेनभर कोलोराडो भनेर लेख्नु भएको छ। बीर्खजीको यो सन्देश धेरै पुरानो सन्देश हो। उहाँले सँगसँगै त्यहाँ भानु जयन्ती विशेष हुने कार्यक्रमको

आजको कार्यक्रममा प्रस्तुत अर्को एउटा गजल छ, अब शक्ति संघर्ष दुहा कतार लेख्नु भएको छ। उहाँले धेरै गजल एकैचोटि पठाउनु भएको रहेछ हाम्रो इमेलमा, सायद पहिलो पटक पठाउनु भएको हो कि कृपया एकै पटक धेरै गजल पठाएर तपाईँको गजल छनौट सबै पढ्दैनौं र हामीले छानेर पनि पढ्दैनौं, तपाईँले एक पटकमा एउटा गजल पठाउनु पर्ने हुन्छ त्यो पनि एक दुई हप्ताको ग्याप गरेर भन्ने जानकारी यहाँनिर शक्ति संघर्षज्यूलाई सँगै म अरूहरूलाई पनि भन्न चाहन्छु। उहाँले पठाउनु भएका गजलहरूमध्ये सबैभन्दा माथि रहेको गजल मैले यहाँ प्रस्तुत गर्दैछु। आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। मिठो खाएर पनि भोकै रहन्छु बिरानो मुलुकमा, मिठो खाएर पनि भोकै रहन्छु बिरानो मुलुकमा, सम्झन्छु आमाको हातको एक गाँस कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। यो जलेको मुटु शीतल हुँदैन किनेको आवाले, यो जलेको मुटु शीतल हुँदैन किनेको आवाले, बिर्सेको छैन डाँडाको चिसो बतास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। आमाहरूसँग छुटेर कैयौं विदेशिएका छन् रामहरू, आमाहरूसँग छुटेर कैयौं विदेशिएका छन् रामहरू, एउटा परदेशीले पनि भन्न सक्छ वनवास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। सास फर्किन्छ कि लास फर्किन्छ म कसरी भनौं, सास फर्किन्छ कि लास फर्किन्छ म कसरी भनौं, सोध मलाई मरी मरी बाँच्नुको त्रास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। अन्तिम शेर, मेरा रहरहरूले रहर गरेर बाँचेको जिन्दगी होइन यो, मेरा रहरहरूले रहर गरेर बाँचेको जिन्दगी होइन यो, मलाई हेरेर अड्कल लगाऊ जिउँदो लास कस्तो हुन्छ, आफ्नो भएर आफ्नो हुनुको आभास कस्तो हुन्छ, बिन्ती बताउन मलाई यो माया खास कस्तो हुन्छ। शक्ति संघर्षको गजल थियो यो, उहाँले दुहा कतारबाट पठाउनु भएको छ, नेपालको ठेगाना लेख्नु भएको छैन। अब एउटा रात्रिगन्थन छ, अलि लामो छ यो रात्रिगन्थन। अशोक गौतमले काभ्रेपलाञ्चोक नगरपालिका नयाँ बस्ती उहाँको घर हाल कुबेत भनेर लेख्नु भएको छ। निकै लामो छ, राम्रो होला जस्तो छ, तर लामो भएको हुनाले मैले यो पूरै समेट्न सक्दिनँ कि जस्तो लाग्छ, म अलिकति कटाएर ठाउँ ठाउँको भावना मात्रै गरी कटाएर प्रस्तुत गर्छु। कुबेतको यो मरूभूमिको रात कहिलेकाहीँ मरूभूमिभन्दा पनि बढ़ी सुनसान र निर्मम लाग्छ। बाहिर चल्ने तातो हावाले झ्यालको सिसा ठटाउँछ, तर मेरो मन भने चिन्ताले निरन्तर भिजिरहेको छ। आज पनि घड़ीको सुईले रातको 11 बजाइसक्यो, तर निद्राको नामो निशान छैन। कुबेत आएको 5 महिना पूरा भयो, 5 महिना जसलाई मानिसहरू समय भन्छन्, तर मेरो लागि यो 5 महिना सजाय भन्दा फरक केही रहेन। काम नभइबसेको पनि 5 महिना, जिन्दगीमा कहिले यस्तो व्यर्थता, यस्तो असहायपन र यस्तो लामो प्रतीक्षाको सामना गर्नु परेको थिएन। परदेशको यो कोठा जसलाई मैले सपनाको डेरा सोचेको थिएँ, आज मेरो लागि एउटा सुनौलो पिंजरा बन्यो, या बिना अपराधको कैदी राख्ने जेल भनेर उभिएको छ। मेरो आत्माको भोक कसले मेटाउने, परदेशमा बस्नु पर्यो, खान पुग्दैन, आगो बल्छ सोच्दा, तर त्यो आगोभन्दा बढ़ी चर्को आगो त मनमा बल्छ। रातको यो सन्नाटामा म आफैसँग कुरा गर्छु, आफ्नै छायासँग, आफ्नै विगत र तिम्रो यादसँग। तिमीलाई सम्झन्छु, त्यो त्रिभुवन विमानस्थलको अन्तिम विदाईको दृश्य मेरो आँखा अगाडि नाचिरहन्छ। तिम्रो आँखाबाट झरेका ती आँसुका थोपा जसलाई मैले आफ्नो हत्केलामा थामेर 2 वर्षपछि फर्कन्छु भन्ने सपना सजाएर ल्याउँछु भनेर वाचन गरेको थिएँ। त्यो बेला तिम्रो मुस्कानमा मलाई ठूलो शक्ति भएको महसुस भएको थियो, लाग्थ्यो यो परदेशको हरेक चुनौतीलाई म त्यही मुस्कानको नाममा जित्न सक्छु, तर आज त्यही मुस्कान मेरो सबभन्दा ठूलो पीड़ाको कारण बनेको छ। आज साउको पनि फोन आएको थियो, उनको स्वरमा कुनै सहानुभूति थिएन, केवल कर्कश व्यापारिक तर्क। साउको यो कुरा सुन्दा मेरो भित्र केही चर्किन्छ, उनको नजरमा म एउटा मान्छे होइन, एउटा संख्या मात्र हुँ, एउटा यस्तो वस्तु जसलाई किनिएको छ र जसले नाफा दिनुपर्छ। महिनाको पहिलो तारीक नजिकै जाँदा मेरो निद्रा हराउँछ, यो कोठाको सिलिङ हेर्छु, त्यहाँ मलाई तिम्रो अनुहार अनि त्यो सहकारीको म्यानेजर देख्छु, म आफ्नै मनलाई सम्झाउँछु। परदेशको यो जीवन कति रोचक र कति विडम्बनापूर्ण छ, जसलाई हामीले सुनौलो संसार भनेर ठान्यौं, यो त पसिना र आँसुको खानी रहेछ। यहाँका चिल्ला सड़कहरूले मेरो खुट्टा डोराउँदैनन्, यहाँको उच्च भवनहरूले मलाई आकाश छोएको अनुभूति दिँदैनन्, म त केवल एउटा यस्तो यात्री हुँ जसले आफ्नै देशको माटोको सुगन्ध बेचेर यो मरूभूमिको धुलो

खस्रो गौतम अगाडि लेख्नुहुन्छ, तर एउटा रोमान्टिक र भावुक शक्तिले मलाई बाँधेर राख्छ। त्यो शक्ति तिमी प्रति मेरो माया हो। म पीड़ित छु, असहाय छु, तर म हारेको छैन। किनभने म हारे भने तिम्रो सपना टुट्छ। तर यो 20 केजीको बोझ, साउको त्यो कर्कश आवाज र ऋणको त्यो डरलाग्दो ब्याज, यी सबै कुराहरू मलाई तोड्न खोज्छन्, तर मलाई तिम्रो यादले जोड्छ। म आफैलाई सम्झाउँछु, यो 5 महिनाको प्रतीक्षा व्यर्थ जाँदैन। यो शान्ति एउटा ठूलो आँधीको पूर्व संकेत हो। म यो रातलाई मेरो साथी बनाउँछु। यसले मलाई चुपचाप सुन्छ, म यसलाई पीड़ा सुनाउँछु। मेरो ध्यान हो यो। यसमा म रुन्छु, म रिसाउँछु, म आफैलाई गाली गर्छु र अन्तत आफैलाई माया गर्छु। किनभने यो शरीर र यो मन जसले यति धेरै पीड़ा सहिरहेको छ, यसमा तिम्रो माया बाहेक अरू केही छैन। रात बिस्तारै बिहानतिर ढल्किँदैछ। बाहिरबाट कुनै ट्रकको हर्नको आवाज आउँछ। कुवेतको सहर फेरि बिउजन लागेको छ। म उठ्छु र सिसामा आफ्नो अनुहार हेर्छु। आँखा राता छन्, ज्यान थकित छ, तर आँखाभित्र एउटा चम्किलो ज्वाला अझै बाँकी छ। त्यो ज्वाला हो फर्कने, सफल भएर फर्कने, र तिम्रो त्यो मुस्कानलाई फेरि एकपटक वास्तविकतामा बदल्ने दृढ संकल्प। मेरो संघर्ष जारी रहन्छ। 20 पीढ़ीले धान्नेछ मेरो आज, तर मेरो प्रेमले धान्नेछ मेरो भविष्य। र भोलिको सूर्य उदाउँदा म फेरि नयाँ ढंगले उभिनेछु। किनभने जसले रातभरि आफ्नै आँसु पुछेर बिहान नयाँ हिम्मत बाँच्छ, उसैको जिन्दगीमा एकदिन अवश्य उज्यालो हुन्छ। मेरो पीड़ा हो, मेरो प्रेम हो, र मेरो अन्तिम जीतको शुरूआत हो। अशोक गौतम, काभ्रे पलाञ्चोक बनेपा नगरपालिका, नयाँ बस्ती, हाल कुवेत।

0: अशोक गौतमको यो मिठो रात्रि गन्थनपछि अब सुशीला शाहीको गजल छ, बागचौर नगरपालिका सल्यानबाट पठाउनु भएको। जस्तो फल चाहियो उस्तै कर्म गर्न परोस्, जस्तो फल चाहियो उस्तै कर्म गर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। जस्तो कर्म गरे उस्तै फल जो मिल्ने हो, पछाडि धकेल्नेहरूलाई पनि त पछाडि सर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। कोहीलाई यतिसम्म पनि घृणा गर्न सकिने रहेछ, कोहीलाई यतिसम्म पनि घृणा गर्न सकिने रहेछ, लाग्छ उसलाई देख्नुभन्दा मलाई मर्न परोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। जस्तै अभागी कर्म परेका दिदी बहिनीहरूमा पनि, जस्तै अभागी कर्म परेका दिदी बहिनीहरूमा पनि ऊ जस्तो मान्छे र उसको जस्तो घर नपरोस्, कर्म कर्मकै अनुसार भाग्य पर्न परोस्। हावाले भरिएको बेलन जसरी माथि माथि छ ऊ, हावाले भरिएको बेलुन जसरी माथि माथि छ ऊ, एक दिन हावै नचलोस् र उसलाई भुइँमै झर्न नपरोस्। जस्तो फल चाहियो उस्तै कर्म गर्न नपरोस्, कर्म कर्म अनुसारकै भाग्य पर्न नपरोस्। बागचौर नगरपालिका सल्यान आफ्नो कार्यस्थल बताउनु भएको छ सुशीला शाहीले। सुशीला शाहीको यो गजल वाचन गरे मैले। अब अर्को गजल छ रामपुर रानीवास घर भई अहिले पाल्पा बस्दै आउनुभएका सन्तोष श्रेष्ठको, उहाँको गजल यस्तो छ। हरेक दिन बिहानी पल शुभ संकेतको शुरू होस्, हरेक दिन बिहानी पल शुभ संकेतको शुरू होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्, बरू जगत चकित हुन् डाहा गरून् राधा कृष्ण, बरू जगत चकित हुन् डाहा गरून् राधा कृष्ण, तिम्रो मेरो यो सम्बन्ध युगौंसम्म सुमधुर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। प्रिया को होलान् र अजम्बरी मै मरेर गए पनि, प्रिया को होलान् र अजम्बरी मै मरेर गए पनि, तिम्रो शिरमा मेरो नामको एक घरको सिन्दूर होस्, एक कप चिया मिठो बोली उठ्नुस् ए हजुर होस्। जसले यो जिन्दगीलाई मूल्यहीन बनाई छाड्यो, जसले यो जिन्दगीलाई मूल्यहीन बनाई छाड्यो, हे भगवान उसकै जीवन अमूल्य कोहिनूर होस्, एक कप चिया मिठो बोली उठ्नुस् ए हजुर होस्। जिन्दगीका सपनाले साहु भन्छ मालिक भन्छ, जिन्दगीका सपनाले साहु भन्छ मालिक ठान्छ, वास्तविकताले बताइदिन्छ मामूली मजदूर होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। व्यवहारमा हुन् भ्रष्टाचारी बोलीमा ठिक छन् नेता, व्यवहारमा हुन् भ्रष्टाचारी बोलीमा ठिक छन् नेता, भनिदिन्छन् मेरो देश जापान होस् सिंगापुर होस्। हरेक दिन बिहानी पल शुभ संकेतको शुरू होस्, एक कप चिया मिठो बोली उठ्नु से हजुर होस्। रामपुर रानीवास पाल्पाका सन्तोष श्रेष्ठको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब अर्को पनि मसँग रात्रि गन्थन छ, सम्भवतः यो पनि अलि लामो छ। अर्घाखाँची सन्धिखर्क नगरपालिका 12 अर्घाखाँचीबाट प्रवासी नाम राखेर पठाइएको छ। प्रवासीजीको रात्रि गन्थन शुरू हुन्छ यसरी। रात निकै शान्त थियो, गाउँका सबै घरहरू निदाइसकेका थिए, तर दिपूको आँखामा निद्रा थिएन। आँगनको डिलमा बसेर उसले आकाशभरि छरिएका ताराहरू हेरिरहेको थियो। मनमा एउटै नाम घुमिरहेको थियो, अनु, गाउँकै सम्पन्न र उच्च जातको परिवारमा जन्मेकी छोरी, शिक्षित सरल र सुन्दर। दिपू भने गरीब परिवारको मेहनती युवक थियो। उनीहरू एकअर्कालाई मनदेखि प्रेम गर्थे। उनीहरूको भेट विद्यालयको कार्यक्रममा भएको थियो। सामान्य चिन्जानबाट शुरू भएको सम्बन्ध विस्तारै गहिरो हुँदै बदलिँदै गयो। जब घर परिवारलाई उनीहरूको सम्बन्धको कुरा थाहा भयो, विरोधको आँधी चल्यो। अनुका बाबुआमाले स्पष्ट शब्दमा भने, मायाले पेट भरिँदैन अनि हाम्री छोरी तल्लो जातमा दिन सकिँदैन। यी शब्दहरूले दिपकको मन चिरा चिरा भयो। उसले आफूले कुनै अपराध गरेको जस्तो महसुस भयो। अनुले परिवारलाई धेरै सम्झाइन्, मानिसको मूल्य उसको जातले होइन, उसको चरित्रले निर्धारण गर्छ, तर समाजमा पुराना सोचहरू यति सजिलै बदलिन कहाँ सक्ने रहेछन् र। दिनहरू बित्दै गए, दबाव बढ्दै गयो, अन्ततः अनु परिवारको इच्छा विरूद्ध जान सकिनन्, बिछोड़को दिन आयो। गाउँको चौतारीमा अन्तिम पटक भेट्दा दुवै मौन थिए। अनुको आँखाबाट आँसु बगिरहेका थिए। दिपूले काँपेको स्वरमा भन्यो, सायद मेरो भाग्यमा तिमी थियो तर मेरो जीवनमा होइन। अनु झन रोइन्। उनले दिपूको हात समाउँदै भनिन्, माया हार्दैन दिपू, कहिलेकाहीँ समाजसँग लड्न नसकेर मानिसहरू हार्छन्। त्यो उनीहरूको अन्तिम भेट थियो। आज धेरै वर्ष बितिसकेको थियो। जीवनले दुवैलाई फरक बाटोमा पुर्याएको थियो, तर पूर्णिमाको रात आउँदा उनीहरू अझै एकअर्कालाई सम्झिन्थे। दिपूले आकाशतिर हेरेर सोच्यो, यदि मानिसलाई जातले होइन मनले चिन्ने समाज भएको भए आज अनु मेरो साथमा हुन्थे, उता अनुले पनि चन्द्रमातिर हेर्दै मनमनै भनिन्, हामीलाई छुट्याएको दूरीले होइन जातको पर्खालले हो। एक्कासी झस्किन्छ दिपू अनि हेर्छ अनुको इन्स्टाग्राम, भर्खर मात्र राखिएको उसँगै उसको श्रीमानको तस्विर अनि मनमनै मुस्कुराउँछ र भन्छ प्रेम परिवर्तनशील छ। रातको निस्तब्धतामा उनीहरूको प्रेम कथा अझै बाँचेको थियो, एउटा यस्तो कथा जहाँ प्रेम साँचो थियो तर समाजको संकीर्ण सोच त्यसभन्दा बलियो भयो, जहाँ दिपूले जातकै कारण प्रेम गुमाउने छैन अनि हजारौं अनुले खोक्रो मुस्कान सहितको तस्विर इन्स्टाग्राममा राख्नुपर्ने छैन। यही सोच्दै दिपू निदाउन खोज्छ सात समुद्र पारी मरूभूमिको केन्द्रबिन्दुमा उही हँसिरो मुहारलाई सम्झिँदै हर रात। प्रवासी सन्धिखर्क नगरपालिका 12 अर्घाखाँची। प्रवासीजीको यो रात्रिगन्थन प्रस्तुत गरे मैले। बुलबुलमा अर्को एउटा पनि रात्रिगन्थन नै छ आज मसँग। पश्चिमेली डोटेली लोकेन्द्र कठायतले पठाउनु भएको छ। उहाँ प्राय गजल पठाउनुहुन्थ्यो, आज उहाँको गन्थन प्रस्तुत गर्दैछु। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको रात्रिगन्थन यस्तो छ। कुनै दिन म पनि सोच्थे विदेश भनेको पैसाको खानी हो, भिसा लाग्न मात्र गाह्रो हो, एकपटक जहाज चढ़ेर पुगेपछि त पैसा आफ्नै खल्तीमा आएर बस्छ। आज पनि विदेश नगएकाहरूलाई त्यस्तै लाग्दो हो, मलाई पनि नेपालमा हुँदा त्यस्तै लाग्थ्यो। एक दिन विदेशमा ड्यूटी जान तयार हुँदै थिएँ, मोबाइलमा मेसेज आयो, चिनेकी तर कहिले खासै कुरा नभएकी एक बहिनीको मेसेज थियो। के छ दाई, बिजी हो र? मैले पनि पुरानै बानी अनुसार जवाब दिएँ, भन्नुहोस् प्रभु के सेवा गरौं। जवाब पुग्न नपुग्दै उताबाट मेसेज आयो, दाई 40-50 हजार पठाइदिनु न। शुरूमा त मलाई लाग्यो कसैले अर्कैको आईडी चलाएर मजाक गरिरहेको होला। मैले भने अरूको आईडी चलाएर पैसा माग्ने काम बन्द गर, मलाई पागल बनाउने। उताबाट आयो, होइन दाई म नै हुँ। मैले विश्वास गरिन भने हो भने भिडियो कल गर नत्र पत्याउँदिन। केही दिनपछि भिडियो कल आयो अनि उनी साँच्चै उही थिइन्। फोन उठाउन साथ भने दाई प्लिज 40-50 हजार पठाइदिनु न। मैले सोधे किन चाहियो? स्कूलको फीस तिर्न। मसँग त्यति पैसा थिएन, भए पनि कसरी दिनु किनभने उनी कुनै गरीब परिवारकी छोरी थिएनन्। उनी त त्यस्तो घरकी छोरी थिइन् जहाँ म जस्ता दुई तीनजना कामदारको तलब दिने हैसियत थियो। त्यो दिन मैले एउटा कुरा बुझे, पैसा चाहिने बेला मानिसले तपाईँको अवस्था होइन तपाईँको नम्बर सम्झन्छ। साउदीमा हुँदा अर्को घटना भयो। एकजना साथीले फोन गरेर भने दुई दिन भयो खान नपाएको 500 रियाल पठाइदेऊ न। मेरो तलब 800 रियाल थियो, खातामा जम्मा 400 रियाल बाँकी थियो। खानै पाएन भने अन्तत दया लाग्यो, चिनेकै साथी हुनाले मैले 300 रियाल पठाइदिएँ। त्यसपछि साथीले एक वर्षसम्म मलाई ब्लक हाल्यो, अहिले केही महिना अघि मात्र ब्लक खोलेछ। धन्य छ पैसाको तागत, पैसा फिर्ता गर्न नसक्ने मान्छेले ब्लक हान्ने शक्ति भने कहिल्यै गुमाउँदैन रहेछ। अर्को कुनै दिन धनगढ़ीमा श्रीमतीलाई अस्पताल देखाएर रिक्सा खोज्दै थिए, त्यतिकै बेला एकजना साथीको फोन आयो। त्यो साथीलाई मेरो नम्बर आपत पर्दा मात्र सम्झना आउँथ्यो। उसले सोध्यो, के छ लोकेन्द्र सन्चै छौ? मैले भने बुढी बिरामी छ, अस्पताल आएको, के भन्नु भनेर ठिकै छु भने। मेरो कुरा सकिन नपाउँदै ऊ भन्यो, प्लिज 5-7 हजार हालिदेऊ न, दुई दिनमै फिर्ता गर्छु। मेरो खातामा जम्मा 5,200 थियो। मैले बैंकको स्क्रिनसट पठाइदिएँ र लेखे, यो पैसा तपाईँलाई पठाऊ कि यही पैसाले टिकट काटेर म धनगढ़ीबाट दिपाल घर फर्कौं। त्यसपछि आजसम्म उसको फोन आएको छैन। सायद ऊ अझै दुई दिनमै फिर्ता गर्छु भन्ने वाक्यको तयारीमै होला। आजकल मानिसहरूलाई तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ भन्ने चासो कम छ। चासो छ भने एउटै कुरा, पैसा छ कि छैन। कोही भन्छ 500 को रिचार्ज गरिदेऊ, कोही भन्छन् केही पार्टी हुँदैछ पैसा हालिदिनु, कोही भन्छ एक हप्ता मात्र पैसा पठाइदेऊ, तर त्यो एक हप्ता कहिलेकाहीँ एक दशकभन्दा लामो हुँदो रहेछ। व्यङ्ग्य नै सही, 1,000 रूपियाँ माग्दा आफ्नो इज्जत जान्छ जस्तो लाग्छ, तर त्यही 1,000 रूपियाँ 100 जनाले लिएर फिर्ता नगर्दा 1,00,000 रूपियाँ बन्छ। 1,00,000 कुनै बिरामीको उपचार हुन सक्छ, कुनै अपरेशन हुन सक्छ, सायद एउटा ज्यान बच्न सक्छ, तर हामीलाई 1,000-2,000 पैसा माग्न लाज लाग्छ। नमाग्दा पैसा जान्छ, माग्दा सम्बन्ध बिग्रिन्छ। मेरो गाउँ अमृत खोलीमा एउटा रोलिया आँपको ठूलो रूख छ। दुई तीन वर्षमा एकचोटि यति धेरै आँप फल्छ कि गाउँभरि बाँड्दा पनि सकिँदैन। समस्या आँपमा थिएन, समस्या रूख चढ़न सक्ने मान्छेमा थियो। जो रूखमा चढ़ेर हल्लाउँथ्यो उसले महिनौ आँप खान्थ्यो। मलाई लाग्थ्यो विदेश पनि त्यस्तै होला, भिसा लाग्न मात्र गाह्रो त हो, त्यसपछि त पैसाको रूख भेटिन्छ। हल्लायो कि युरो झर्छ, डलर झर्छ, हल्लायो कि रूपियाँ झर्छ, रियाल झर्छ, र आफूले चाहेका सबैलाई बाँड्न पाइन्छ। तर यत्रो वर्ष बित्यो, खाड़ी देखियो, युरोप देखियो, धेरै देश देखिए, त्यो पैसाको रूख कहिले देखिएन। आज पनि खोजिरहेकै छु, खै कुन देशमा होला, कुन जंगलमा होला, कुन डाँडाको कुनापट्टि होला। यदि कसैले त्यो पैसा फल्ने रूख भेट्नुभयो भने मलाई खबर गरिदिनु होला, म एक्लै खान्न। मसँग पैसा माग्ने दाजुभाइ साथीभाइ सबैलाई बोलाउँछु र भन्छु, आउनुहोस् आज उधार होइन, आज त रूखबाटै टिपेर लैजानुहोस्। तर त्यो दिन नआउन्जेल म पैसा फल्ने रूख खोज्दैछु। दिपाल सिलगढ़ी नगरपालिका चार राजपुर कुमालीको डोटी घर भई हाल प्रत्युगल ताबिरा लेख्नु भएको छ आफ्नो ठेगाना। पश्चिमेली डोटेली लोकेन्द्र कठायतको यो निकै मिठो राम्रो रात्रिगन्थन मैले सुनाए। अब यसभन्दा पछिको सामग्री छ गजलको। श्री जंगा चार ताप्लेजुङका गजलकार थापा राजनको गजल अब वाचन गर्छु। झर्नु थियो एउटा फूल झर्यो सकियो, झर्नु थियो एउटा फूल झर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, बाँचुन्जेल हो वाहवाही गर्ने दुनियाँले, बाँचुन्जेल हो वाहवाही गर्ने दुनियाँले, फूल जस्तै मान्छे पनि मर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, अन्धो जब आँखा देख्छ लौरो बिर्सन्छ, अन्धो जब आँखा देख्छ लौरो बिर्सन्छ, अन्धकारमा जति साथी गर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, यही नै हो जीवन भन्नु छैन सातौं जन्म, यही नै हो जीवन भन्नु छैन सातौं जन्म, सुख दुःख जे जे भागमा पर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो, पाप कर्मले उभो गति कहिल्यै लाउँदैन, पाप कर्मले उभो गति कहिल्यै लाउँदैन, रावणले नि जब सीता हर्यो सकियो, झर्नु थियो एउटा फूल झर्यो सकियो, बोटमा हुन्जेल सुगन्ध छर्यो सकियो। ताप्लेजुङको श्रीजंगा चारका थापा राजनको यो गजल वाचन गरे मैले। यो सँगै तपाईँले पठाउनुभएका अरू सामग्री पनि मसँग बाँकी नै छन्, केही बेरमा लिएर आउँछु। बुलबुलको बाँकी अंशहरू बाँकी छन्, एकैछिन यी सन्देशहरू सुनौ।
1: बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छड़ी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छड़ी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छड़ी दृष्टिविहीनको पहिचान हो। सेतो छड़ी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छड़ी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
2: bulbulcommunication.com
0: भाविको लेखा यस्तो भनौं या छल भएको, भाविको लेखा यस्तै भनौं वा छल भएको, यसरी थियो मेरो खुशीको कत्तल भएको। बाघ कमाउन काला पहाड़ गए उतै अस्ताए, बाघ कमाउन काला पहाड़ गए उतै अस्ताए, वर्षौं भइसक्यो म टुहुरो आमा एकल भएको, यसरी थियो मेरो खुशीको कत्तल भएको। नाडीका चुरा फुट्दा आमाको सिउँदो पुछियो, नाडीका चुरा फुट्दा आमाको सिउँदो पुछिँदा, छाएन घरमा खुशी देखिन चहल पहल भएको, यसरी थियो मेरो खुशीको कत्तल भएको। मेरो आफन्तले जब मेरो पिठ्यौमा छुरा रोप्यो, मेरो आफन्तले जब मेरो पिठ्यौमा छुरा रोप्यो, त्यही दिनबाट हो म खत्तममा पागल भएको, यसरी थियो मेरो खुशीको कत्तल भएको। हुँदा रिस नहुँदा खिस गरी रहन्छन् मेरा आफन्त, हुँदा रिस नहुँदा खिस गरी रहन्छन् मेरा आफन्त, खोइ किन देख्न सक्दैनन् मलाई सफल भएको। भावीको लेखा यस्तै भनौं या छल भएको यसरी थियो मेरो खुशीको कत्तल भएको। चौरपाटी गाउँपालिका वडा नम्बर एक सिउँडी अछाम गर्नुभएका खड़क बहादुर साउदको गजल थियो यो। यो गजल वाचन गर्दै तपाईलाई बुलबुलमा फेरि स्वागत गरे। बुलबुल तपाई युट्युब च्यानल नेपाली छाप्रोसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट सुन्न सक्नुहुन्छ। रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डू, बाँकेको रेडियो कोहलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवाल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि यो कार्यक्रम अहिले प्रसारण भइरहेको छ। बुलबुलको आज 92 अंक। हामी दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कारको तेस्रो सिजनकामा उत्कृष्ट गजलहरू छनौट पनि गरिरहेका छौं वाचन गर्दै, र त्यसै गरी रात्रिगन्थन शैलीका पत्रहरू पनि वाचन गरिरहेका छौं। यी पत्रहरू पनि पुरस्कार स्वर्गीय प्रकाश उपति, स्वर्गीय स्वीकृति उपति स्मृति पुरस्कारका लागि अचेल प्रतियोगिताकै रूपमा प्रस्तुत भइरहेका छन्, र लेख्ने क्रमलाई प्रोत्साहन गर्नलाई यो पुरस्कार फ्रान्समा बस्नुहुने बुलबुलियन प्रशान्त उप्रेती भुइँमान्छेले सौजन्य गर्नुभएको छ। अब फेरि रात्रिगन्थनको पालो भएको छ। पालुङटार चार गोर्खा घर भई अहिले पोल्याण्डमा बस्दै आउनुभएका सबिन श्रेष्ठले पठाउनु भएको रात्रिगन्थन यस्तो छ।

सबै बुलबुलियन मनहरूलाई नमस्कार। केही समय भएको थियो, कार्यव्यस्तताका कारण कुनै रात्रिगन्थन देख्ने समय मिलेको थिएन। आज सोशियल मीडिया फेसबुक चलाउँदै गर्दा अचानक एउटा समाचार देखे। नेपालीहरूले आफ्नै भाषा, संस्कृति र परम्पराहरू बिर्सिँदै गइरहेका छन्। त्यो समाचारले मनलाई यति गहिरोसँग छोयो कि कामबाट फर्किएपछि पनि त्यसको प्रभाव मनबाट हटेन। रात गहिरिँदै गयो, दिनभरिको कामले थकित शरीरले निन्द्रा देवीसँग सजिलै नाता जोड्न सकेन। अनि अन्ततः मनका केही भावना शब्दमा उतारेर बुलबुलमा लेख्न मन लाग्यो। मैले संसारका धेरै देशहरूबारे पढेको छु र केही देश देखेको पनि छु। त्यहाँ आधुनिकता आयो, प्रविधि आयो, जीवनशैली फेरियो, तर उनीहरूले आफ्ना भाषा, संस्कृति र परम्परालाई सँगै लिएर अघि बढे। उनीहरूका नयाँ पुस्ताले विश्वका अनेकन भाषा सिके तर मातृभाषा बिर्सिएनन्। उनीहरूले आधुनिक पोशाक लगाए तर आफ्नो राष्ट्रिय तथा सांस्कृतिक पोशाकप्रति गर्व गर्न छोडेनन्। उनीहरूले विकासलाई अँगाले तर आफ्नो पहिचानलाई कहिले बोझ ठानेनन्। हाम्रो समाजमा भने कहिलेकाहीँ उल्टो दृश्य देखिन्छ। जति आधुनिकताको चर्चा बढ़दै गयो, उति नै आफ्ना मौलिक परम्परा पुराना र अनावश्यक जस्ता ठानिन थाले। आफ्नै भाषा बोल्न लाज मान्ने, आफ्नै वेशभूषा लगाउन संकोच गर्ने, आफ्नै संस्कृतिलाई पिछड़िएको सोच्ने प्रवृत्ति बढ़दै गएको जस्तो लाग्छ। आधुनिक बन्नु नराम्रो होइन, तर आधुनिकताको नाममा ज्वरो काट्नु नै कस्तो प्रगति हो? साँच्चै हामीले विकासको दौड़मा आफ्ना मातृभाषा र परम्परालाई कतै बिर्सिँदै गएका त होइन? नेपाल अनेक भाषा, संस्कृति र पहिचानको सुन्दर फूलबारी हो। नेवार, मगर, गुरूङ, लिम्बू, तामाङ, थारू र अन्य थुप्रै समुदायका आफ्नै भाषा, वेशभूषा, संस्कार छन्। आज धेरै ठाउँमा आफ्नै मातृभाषा बोल्न हिचकिचाउने र आफ्नै संस्कृतिलाई पुरानो ठान्ने प्रवृत्ति बढ़दै गएको जस्तो लाग्छ। यो कुरा सोच्दा म आफै पनि अलि लज्जित हुन्छु। म नेवार हुँ, तर आफ्नै नेवारी भाषा राम्रोसँग बोल्न सक्दिन। त्यसरी यो प्रश्न अरूलाई मात्र होइन, मलाई पनि उस्तै गरी लागू हुन्छ। हामीले नयाँ पुस्तालाई संसार चिनाउन खोज्यौं, तर आफ्नै जरा चिनाउन कतै कम गर्यौं कि? मातृभाषा केवल बोल्ने माध्यम होइन, त्यो त हाम्रो इतिहास, भावना, स्मृति र पहिचानको घर हो। भाषा हराउँदा शब्द मात्र हराउँदैनन्, पुस्तौंदेखि जोगिएका कथा, संस्कार र जीवनका अनुभूतिहरू पनि विस्तारै हराउँदै जान्छन्। सायद अब समय आएको छ आधुनिक बन्ने तर आफ्नो पहिचान नबिर्सिने, नयाँ भाषा सिक्ने तर मातृभाषालाई माया गर्न नछाड्ने, संसारसँग जोडिने तर आफ्नो जरासँग सम्बन्ध पनि जोगाइराख्ने। किनकि विकासले हामीलाई अगाडि लैजान्छ तर पहिचानले हामी को हौं भन्ने कुरा बचाइराख्छ। सबिन श्रेष्ठ, पालुङटार 4, गोर्खा, हाल पोल्याण्ड। सबिन श्रेष्ठको रात्रिगन्थनपछि अब पालो नेपाल घर मुगु भई दक्षिण कोरिया हाल लेख्नु भएको छ अमृत कार्की। उहाँले एउटा गजल पठाउनु भएको छ, त्यसलाई वाचन गर्छु। झुपडीमा हिराको बास कहाँ हुन्छ र झुपडीमा हिराको बास कहाँ हुन्छ र औंसीलाई जूनको आस कहाँ हुन्छ र कहिले झर्नुपर्छ कहिले पलाउनुपर्छ, कहिले झर्नुपर्छ कहिले पलाउनुपर्छ, वसन्त नै बाह्रै मास कहाँ हुन्छ र औंसीलाई जूनको आस कहाँ हुन्छ र चोखो माया गर्नेहरू मनलाई मनले बुझ्ने गर्छन्, चोखो माया गर्नेहरू मनले मनलाई बुझ्ने गर्छन्, रूप मात्रै सधैँ खास कहाँ हुन्छ र औंसीलाई जूनको आस कहाँ हुन्छ र जिउँदै बाँचेर पनि पल पल मर्नुपर्छ, जिउँदै बाँचेर पनि पल पल मर्नुपर्छ, मरेपछि मात्रै लास कहाँ हुन्छ र औंसीलाई जूनको आस कहाँ हुन्छ र सिस्नु खोले पकाउँदैछिन् आज घरमा आमा, सिस्नु खोले पकाउँदैछिन् आज घरमा आमा, गरिबीमा मिठो गाँस कहाँ हुन्छ र औंसीलाई जूनको आस कहाँ हुन्छ र झुपडीमा हिराको बास कहाँ हुन्छ र। मुगु घर भई अहिले दक्षिण कोरिया बस्दै आउनुभएका अमृत कार्कीको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब अर्को गजल छ दीपक लामिछानेको, दुर्दी दुई लमजुङबाट पठाउनु भएको छ। म घाउ तिमी मलम हुनु स्वाभाविक हो, म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो, मेरो रित्तो गोजीमा मान्छेहरूको अचेल, मेरो रित्तो गोजीमा मान्छेहरूको अचेल, आवत जावत कम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो, छोराले आमा बिरामी पर्दा यसो भन्यो, छोराले आमा बिरामी पर्दा यसो भन्यो, बुढो शरीरमा दम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो, साँझ पख यी दुःखका गिलासमा पनि, साँझ पख यी दुःखका गिलासमा पनि यसो थोरै थोरै रम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो, हिजो बेलुन हुन्थ्यो बच्चाको हातमा, हिजो बेलुन हुन्थ्यो बच्चाको हातमा, आज भोलि बम हुनु स्वाभाविक हो, म घाउ तिमी मलम हुनु स्वाभाविक हो, मायामा यस्तो भ्रम हुनु स्वाभाविक हो।

0: दीपक लामिछानेको गजल मैले वाचन गरे, उहाँले पठाउनु भएको थियो दुर्दी दुई लमजुङबाट। अब एउटा सामग्री छ मसँग, चुलाचुली तीन पेल्टीमारी इलाम घर भई अहिले दुबईबाट विनोद अधिकारीले पठाउनु भएको छ। बुलबुल नियमित सुन्छु, नमस्कार। सबै मनहरूको भावना सुन्न पाउँदा आनन्द लाग्छ। आज मैले फेरि एउटा गजल पठाएको छु, आशा छ वाचन हुनेछ भनेर लेख्नु भएको छ। उहाँको गजल यस्तो छ। हामीले साइनो गाँसेको वर्षौं भएछ सानो, हामीले साइनो गाँसेको वर्षौं भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौं भएछ सानो। पुतली झैं चञ्चल बानी याद आउँछ अझै, पुतली झैं चञ्चल बानी याद आउँछ अझै, यी आँखा अघि नाचेको वर्षौं भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौं भएछ सानो। पुरानो छ तिम्रो याद मेटाउने तस्विर पनि, पुरानो छ तिम्रो याद मेटाउने तस्विर पनि, मैले अंगालोमा टाँसेको वर्षौं भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौं भएछ सानो। खरानी झैं भएको छ कसलाई सुनाउ खै, खरानी झैं भएको छ कसलाई सुनाउ खै, एक धरको सिन्दूर साँचेको वर्षौं भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौं भएछ सानो। पराईको हात समाई छोडी गयो मलाई आखिर, पराईको हात समाई छोडी गयो मलाई आखिर, एक्लै तडपिएर म बाँचेको वर्षौं भएछ सानो, हामीले साइनो गाँसेको वर्षौं भएछ सानो, दिल खोलेर तिमी हाँसेको वर्षौं भएछ सानो। चुलाचुली तीन पेटीमारी इलाम घर भई अहिले दुबईबाट विनोद अधिकारीले पठाउनु भएको गजल थियो यो, यसलाई मैले वाचन गरे। अब आजका लागि मैले ल्याएका सामग्रीहरू सकिएका छन्। साउनको पहिलो हप्ताको यो बुलबुल आजदेखि हामीले फेरि पनि दिल गुरूङ तुल गुरूङ उत्कृष्ट गजल पुरस्कारका लागि गजलहरूलाई वाचन गर्ने क्रम शुरू गरेका छौं। हामीले वैशाख र जेठमा यो क्रम राखेका थियौं, असार महिना रोकेका थियौं भने साउन लागेपछि फेरि शुरू गर्छु भनेका थियौं। यो महिनाभरि यो प्रतियोगिता रहि नै रहन्छ, भदौको 10 गते मात्र यसको नतिजा, अन्तिम नतिजा हामी सुनाउनेछौं, तर साउनको अन्तिम हप्तामा चाहिँ कुन कुन गजल साउनभरिमा छनौट भयो भन्ने जानकारी अवश्य गराउनेछौं। त्यसै गरी अर्को पुरस्कार स्वर्गीय प्रकाश उप्रेति स्वर्गीय स्वीकृति उप्रेति स्मृति पुरस्कार छ, यसमा हामीले मासिक रूपमा तीनजनालाई जनही 5,000 नगद पुरस्कार लेखनमा प्रोत्साहन गर्नको लागि प्रदान गर्दै आएका छौं। 2083 वैशाखदेखि यो तरिकाले भइरहेको छ, त्यसो त यो पुरस्कार 2082 शुरूआतदेखि नै भइरहेको छ, तपाईँलाई सबैलाई जानकारी पनि छ। तपाईँले लेख्नुभएका उत्कृष्ट रात्रि गन्थनहरूमध्ये यो महिनाभरिमा पर्न सक्छ, किनभने तीनजना सम्बन्ध दिइने पुरस्कार छ। त्यसैले आफ्नो कलमलाई निखार्नुहोस्, प्रतिभा पनि निखार्नुहोस् र पुरस्कार पनि जित्नुहोस् भनेर बुलबुल शुभेच्छा प्रकट गर्दछ। असार महिना कोमा पनि यो प्रतियोगिता रहन सकेन, दुवै प्रतियोगिता रहन सकेन, वैशाख र जेठमा रहेको थियो। जेठको प्रतियोगिता हामीले जेठको अन्तिम साता निर्णय सुनाएर जेठमा पुरस्कार पाउनुहुने तीनैजनालाई जेठको अन्तिम साता नै सो रकम हस्तान्तरण गरिसकेका छौं। त्यति जानकारी गराए। तपाईँले बुलबुलमा गजल र पत्र पठाउनको लागि हाम्रो इमेल ठेगाना chhaproenews chaproenews@gmail.com पठाइदिनुहोला। हवस् त, आजको बुलबुलबाट प्राविधिक साथी र म प्रस्तुता अच्युत घिमिरे बुलबुल विदा हुँदैछौ। जाँदा जाँदै दैलेख घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका काजी प्रवासीको यो गजल वाचन गर्दै शुभरात्री भन्छु। के पाइस के गुमाइस भनी नसोध्नुहोला, के पाइस के गुमाइस भनी नसोध्नुहोला, के खाइस के लाइस भनी नसोध्नुहोला। कैयौं चोट खाइयो फलामबाट खुकुरी भन्न, कैयौं चोट खाइयो फलामबाट खुकुरी भन्न, कहाँ थिस कहाँ आइस भनी नसोध्नुहोला, के खाइस के लाइस भनी नसोध्नुहोला। झारीभित्र ओझेल परेको सूर्यमुखी हुँ म, झारीभित्र ओझेल परेको सूर्यमुखी हुँ म, आजसम्म कहाँ हराइस भनी नसोध्नुहोला, के खाइस के लाइस भनी नसोध्नुहोला। गाउँ समाजले लखेट्नु लखेटेको हो मलाई, गाउँ समाजले लखेट्नु लखेटेको हो मलाई, धरतीमा कसरी अट्टाइस भनी नसोध्नुहोला, के खाइस के लगाइस भनी नसोध्नुहोला। आउलान बाडुल्कीहरू बेला बेलामा त्यहाँ, आउलान बाडुल्कीहरू बेला बेलामा त्यहाँ, फेरि के कोसेरी पठाइस भनी नसोध्नुहोला, के पाइस के गुमाइस भनी नसोध्नुहोला, के खाइस के लाइस भनी नसोध्नुहोला।
1: बुलबुल बुलबुल बुलबुल बुलबुल बुल एउटा इरानी चरा। बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति। गजलको कार्यक्रम बुलबुल बुलबुल बुलबुल बुलबुल बुलबुल बुल।

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज को प्रसारण में तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरंजन अनि सूचना को लागि सुन्दै गर्नुस् रेडियो भेरी एफएम

ब्रह्म सदा शिव जिला इस प्रकार चिंतन करी सकेगा ब्रह्मार विष्णु ने भगवान परमात्मा बड़ो दिव्य रूप में आगे करी दिन भो प्रभु हजूर नबचाई को भाई हमी के आगे कर दिन भो ध्यान बख्शिश कहीं कहीं पुराण कहीं कहीं हमारा शास्त्रीय ग्रंथ देवताहरु आपस में लड़े अलि हामीले कथामा सुन्न अप्ठ्यारो मानेको जस्ता व्यवहार सुनिएको पाइन्छ। यिनलाई हामीले अन्यथा लिनु हुँदैन। देवताहरूले ऋषिहरूले नयाँ कार्यहरू गर्दैछन्, हामीले सामान्य लौकिक जीवनमा सुन्न अप्ठ्यारा लागेका जस्ता कोही विषय छन् भने तिनीहरूलाई नयाँ कार्य हुनको लागि यो गरेका हुन् यिनीहरूले भनेर हामीले बुझ्नुपर्छ कि ब्रह्मा विष्णु वास्तविक लड़ेका होइनन्, भोले बाबाको मायाद्वारा नयाँ कार्य गर्नको लागि यो लडाई गरेको जस्तो देखाएको हो त भनेर बडो दिव्य रूपमा तत्व निरूपण पनि गराइदिनु बोल्लौ त परमात्मा ब्रह्मा र विष्णुका उपमा शिवजी भगवान आएर आज्ञा गरिदिनु भयो। हे बाबु तिमीहरूले अत्यन्त राम्रो गरिसकेका छौ, अब तिमीहरू मिल्यौ, तिमीहरूलाई मैले अत्यन्त राम्रो तरिका बताउँछु। कस्तो छ भने आज यो मेरो ज्योतिर्लिङ्ग स्वरूप हो, आजको दिनबाट मेरो मूर्तिमा भन्दा शिवलिङ्गमा पूजा गर्दा धेरै पुण्य मिल्ने छ। गन्ध अक्षत किरीट कुण्डल माल आदि लगाइएका मणिले कुण्डलाइएको पवित्र उत्तरीय वस्त्र माला रेशमी वस्त्र पुष्पमाला औटी चन्दन फूल तामूल कपूर अगर धूप दीप सेत छाता ध्वजा पतका चामर अन्य दिव्य उपचारहरूद्वारा पूजा गरे अत्यन्त प्रसन्न हुन्छु। तिसी मध्येमा पनि यो जुन दिन शिवलिङ्गको प्रादुर्भाव भएर तिमीहरूलाई मिलाउनु कला लागे म प्रकट भए।

0: हे बालक हो भनेर भन्नुहुन्छ शिवजी भगवान। हे बालक हो, अत्यन्त राम्रो दिनमा जुन प्रकट भएको थियो त्यो चतुर्दशी तिथि, त्यसमा पनि मार्ग शीर्ष महिनाको आद्रा नक्षत्रमा भएको कारणले गर्दा यसलाई शिव रात्रि भन्ने महाप्रख्यात बनाउनु, यस दिनमा जसले मेरो पूजन गर्छ, कीर्तन गर्छ, मनन गर्छ, त्यसलाई चार प्रकारका मुक्तिहरूलाई पनि मैले मिलाइदिन्छु। सालोक्य, सामिप्यम, सारूप्यम, शास्त्रीय पर्छ। सालोक्य भनेको शिवजीको लोकमा नै गएर बस्न पाउनु, यो सालोक्य मुक्ति हो। त्यस्तै प्रकारले सामिप्य भनेको शिवजीको नजिकै भएर पार्षद भएर रहन पाउनु। सारूप्य भनेको शिवजीमा नै अन्तर विलिप्त भएर शिवजीको शरीरमा नै लिप्त हुनु मुक्ति। त्यस प्रकारले शास्त्रीय आदि गरिएका सृष्टिहरू मतलब मुक्तिहरूलाई पनि सर्व सुलभ तरिकाले मैले प्रादुर्भाव गराइदिन्छु। कृष्ण कृष्ण लालको
1: जय जय हो।
0: आमेव परम ब्रह्म मत्स्वरूपम कला कलम ब्रह्मत्वादीश्वरश्चाहम कृतम मेनुग्रहाधिकम। मैले परम ब्रह्म स्वरूप भएर काम गरिरहेको छु, कला र अकला भएर, त्यस्तै सम्पूर्ण कलाहरूबाट अकरण स्वरूपबाट भएर मैले काम गरिरहेको छु। ब्रह्म हुनाले म ईश्वर पनि हुँ, अनुग्रह आदि मेरो कृत्य हो। हे बाबु, ब्रह्म र विष्णु ठूलो हुनाले र व्यापक समेत हुनाले म ब्रह्म हुँ, समत्व र व्यापकताले गर्दा आत्मस्वरूप पनि हुँ भनेर भोले बाबाले आज ब्रह्म र विष्णुका उपम तत्व निरूपण गर्दै हुनुहुन्छ भने समयको चरित्र सिद्धबाट भोले बाबाका उपमा ब्रह्म र विष्णुले बडो दिव्य रूपमा आज्ञा गरिदिनु। हे प्रभु, परमात्मा हजुरको पूजन गर्ने तरिका त सामग्री त बताउनु भो, तर अब कुन कुन कस्तो मन्त्रद्वारा हजुरको चिन्तन गर्ने मनन गर्ने त्यसको बारेमा पनि निरूपण गर्नुहोस् भनेर आज्ञा गर्दा सामस शिवजीले आज्ञा गर्नुभयो। सृष्टि स्थिति सम्हार स्थिरो भावक्यनुग्रह पञ्चैवमे जगत कृतम नित सिद्ध अजाच्युतम। सृष्टिको सृष्टि गर्ने, स्थिति गर्ने, सम्हार गर्ने, तिरोभाव र अनुग्रह यो संसार सम्बन्धी मेरा पाँच कार्य हुन्, नित्य सिद्ध छन्। त्यस मध्येमा पनि विष्णुलाई मैले पालनको जिम्मा दिन्छु, तिमीले काम गर्ने। ब्रह्माजीले सृष्टिको काम गर्ने, तिरोभाव र सम्हार भनेको मैले रुद्र स्वरूपमा भएर जानेछु। अनुग्रह केवल म परम तत्व पर ब्रह्म परमात्माले मात्र राख्नेछु। मेरा भक्तले चिन्तन गरे, मनन गरे भने मात्रै त्यो अनुग्रह भनेको मैले मात्र दिनेछु। वास्तवमा हामीले यो संसारमा हेर्ने हो भने हामी पनि ब्रह्म विष्णु महेश्वर स्वरूप छौं भन्न सकिन्छ। असारको दिनमा धानको बिया राखियो, धानको बिउ राखियो, त्यति बेला धानको बिया राख्नेवाला हामी ब्रह्माजीको काम गर्यौं। त्यही व्यक्तिले अब त्यो असारमा राखेको धानलाई अब श्रावणको महिनामा बडो दिव्य रूपमा धान रोप्छ। यति बेला विष्णुको काम भयो, विकास पनि हाल्छ, मल अनेक प्रकारका मलहरू पनि त्यसमा राख्छ, सिँचाइ गर्छ। कोही किराले काट्यो भने पालन पोषण गर्नको लागि अनेक प्रकारका औषधिहरू विषादीहरू पनि प्रयोग गर्छ। त्यो पालन गर्ने काम विष्णुजीको हो। त्यति मायाले विषादी छर्केर राखेको धानलाई अब हैंसाहरू लिएर गएर एकदम तरिकाले माया नमानिकन सम्पूर्ण काट्ने काम कसले गर्छ? हाम्रै हातले गर्छन् मंसिरमा। त्यसै कारणले ब्रह्मा विष्णु र महेश्वर भएका आत्मस्वरूप हामी पनि हौ भनेर आज्ञा गरिदिनु भयो। सम्पूर्ण प्राणीहरूको तत्वलाई पनि आफ्नै शरीरमा घटाउन सकिन्छ भनेर मेरो प्रभु परमात्मा आज आज्ञा गरिदिनु भयो। मेरा पञ्च मोक्षन तिनी मध्येमा पनि अ उ म बिन्दु र नादले बनेको ओमकार स्वरूप मेरो तत्व स्वरूप हो। त्यसै कारणले अकार उकार र मकार बिन्दु र नादलाई मेरै स्वरूप सम्झ भनेर आज्ञा गर्नुभयो। उत्तर मुखलाई अकार, पश्चिम मुखलाई उकार, दक्षिण मुखलाई मकार, पूर्व मुखलाई बिन्दु, मध्यमलाई नाद भनेर आज्ञा गरिदिनु भयो। ओमकार निस्क्यो, अ उ म र बिन्दुबाट म सम्पूर्ण प्रकट भए जस्तै माने पनि हुन्छ भनेर आज्ञा गरिदिनु भयो। त्यसै बेलामा बडो दिव्य रूपमा ब्रह्मा र अच्युत भगवान भनेका विष्णुजीले हे भगवान, हजुर जगतको मालिक पनि हुनुहुन्छ। नमो निष्कल रूपाय, नमो निष्कल तेजसे, नमो सकल नाथाय, नमस्ते सकल आत्मने। हे निष्कल स्वरूप हजुरलाई नमो नमस्कार छ। हे कला रहित हजुरलाई नमो नमस्कार छ। हे निराकार हजुरलाई नमो नमस्कार छ। हामीलाई बचाउनको लागि साकार हुने हजुरलाई नमो नमस्कार छ। तेजोमय हुने हजुरलाई नमो नमस्कार छ। हजुरले हामीलाई ओम नमः शिवाय नाम गरेको परम तत्व मन्त्र दिइबक्सु प्रभु।

मेरो परमात्मा सामस राशि जी को जसले चिंतन करते त्यसलाई अत्यन्त राम्रो हुन्छ। अनेक प्रकार का मोती माणिक्यहरुले मेरो चिंतन करे भो सामग्री छ भने है छैन भने चिंता गर्नु पर्दैन बाबू। लिंग दुई प्रकार का हुन्छन् स्थावर र जंगम। रुख वृक्ष आदि गरेका स्थावर लिंग भनेको छ, जंगम भनेको किरा पटेङ्ग्रा आदि।

आकाश लाई लिंग मानी, पृथ्वी लाई त्यू पानी भग्नि भाग पेटिका मानी, संपूर्ण देवता शिवलिंग मन आएर विराजमान होने हुनाले लिंगले यो संसारलाई प्रलय गर्ने वाला पनि छ भने धाके गरेको परिगणित छ। लौ त परमात्मा नम शिवाय मन्त्रलाई वैदिक वेदान्तले हाम्रो शिव पुराणको क्षेत्रले आमाहरूको लागि स्त्री जातिहरूको लागि ओम नम शिवाय भन्न हुँदैन भन्ने मन्त्र छ। यो शास्त्रीय विधान हो। कसरी भन्ने भने शिवाय नमः भन्ने आमाहरूले ओम नम शिवाय भन्ने शुद्ध नैतिक गायत्री उपासक शिवका परम भक्तले ओम नम शिवाय भन्ने मात्रै विधान छ। सर्वसाधारणले पनि नम शिवाय भन्ने मात्रै पुग्छ है त। त्यसलाई धेरै फल मिल्छ भनेर सम्पूर्ण तत्वहरू निरूपण गरिदिनु भए प्रभु। अब कस्तो प्रकारको विधान छ भने शिवलिङ्गको क्षेत्रलाई मनुष्यले बनाएको शिवलिङ्गको 100 हात भन्दा पर सम्मान पुण्य क्षेत्र मानिन्छ। आप ऋषिहरूले स्थापना गरेको, हाम्रा ऋषि पूर्वजहरूले स्थापना गरेको शिवलिङ्ग 1000 हात भन्दा परको क्षेत्रलाई पुण्य क्षेत्र मानिन्छ। देवताहरूले स्थापना गरिएको शिवलिङ्गको क्षेत्रलाई 1000 हात भन्दा पर त्यसभन्दा अझै 4000 हात सम्मान परकोलाई पुण्य क्षेत्र मानेको छ। पुण्य क्षेत्रमा पोखरी सरोवर कुवा शिव गंगा नै हुन् भनेर सम्झनु पर्छ। शिवजीको वचन पनि यस्तो भएको कारणले गर्दा दान स्नान जप तप गर्नु दाह संस्कार आदि क्रियाकलाप गर्दा पनि शिवको क्षेत्रमा राम्रो मानिन्छ। यसै प्रकारले शिवको क्षेत्र महत्वपूर्ण तत्व हो भनेर निरूपण गर्दै हुनुहुन्छ भनेर भन्दा 11 अध्यायका कथा प्रवचनलाई नमो नमस्कार गर्नुभयो। लौ त प्रभु 12 अध्यायका कथामा प्रतिमा भएका पवित्र क्षेत्रहरूको वर्णन गर्नुहोस् भनेर

मा आएका सरस्वती मा काली मा लक्ष्मी मा सरस्वतीहरू गंगा जमुना र सरस्वती भगवान नारायणको श्रापको कारण आएको देवी भागवतको प्रकरण छ। त्यसै कारण यिनीहरूको चिन्तन गर्नु, देवघाटमा गएर स्नान गर्नु, पशुपतिनाथको दर्शन गर्नु, महाकालीका स्थानहरूको दर्शन गर्नु, त्यस्तै प्रकारले चितवन भएको दिव्य महाकालेश्वरको दर्शन गर्नु श्रावणको महिनामा, त्यसलाई जति पुण्य त कसलाई होला। त्यसै कारणले बडो दिव्य रूपमा त्यो क्षेत्रमा आएर दान गर्ने अझ महत्वपूर्ण पुण्य क्षेत्र कृतम पुण्यम बहुध रीति मृक्षति पुण्य क्षेत्र कृतम पापम महदण्ड विजायते भनेको छ। पुण्य क्षेत्रमा आएर दान गर्नु, कथा प्रवचनमा आएर दान गर्नु, चिन्तन गर्नु, मनन गर्नु सबैभन्दा राम्रो। पुण्य क्षेत्रमा आएर पाप गरियो, पुण्य क्षेत्रमा आएर मन्दिरमा आएर धुवा धुलो बनायो भने अत्यन्त वज्र लेपम भविष्यति भनेर भन्नुहुन्थ्यो हाम्रो गुरुहरू। पुण्य क्षेत्र कृतम पापम वज्र लेपम भविष्यति। मन्दिरमा आयो, पूजा सामग्री ल्यायो, विभिन्न कागजका प्लास्टिकहरू, गिलासका चिजहरू, अनेक प्रकारका प्लास्टिकका सामग्रीहरू फ्याल्दा शिवजीको अपमान हुन्छ। यो जान्नु पर्ने नियम छ। हामीले पूजा गर्छौँ, ती टपरीहरू, तुनाहरू, त्यहाँका अबिरहरू झाडू लगाउने सफा गर्ने काम गर्दैनौ, यो बिल्कुल गलत छ। त्यसै कारणले यो शिवको निन्दा समान हुन्छ। मन्दिरलाई सफा गर्नु, पाटी पौवाको राम्रो व्यवस्थापन गर्नु, भगवान भोले बाबाको पूजा नै हो भनेर तत्व निरूपण गर्दै हुनुहुन्छ भने श्रमणको चरित्र बाह्रौं अध्यायका कथा प्रवचनबाट लौत परमात्मा ब्राह्मण हुनको लागि के लक्षण हुनुपर्छ, कस्तालाई ब्राह्मण भन्ने, दानको महत्वको छ, सदाचारको वर्णन के छ भने राज्ञा गरिदिनु भयो। दिनभरि ऋषि मुनि, रातभरि ऋषि ऋषि मुनि, यो ब्राह्मणको लक्षण होइन। दिनभरि कथा प्रवचन।

कस्तो प्रकारको विधान छ भने वेदले के भनेको छ भने सदाचारमा रहने वेदले भने जस्तै गर्नेवालालाई ब्राह्मण भनिन्छ। वेदको आचरण मात्र भएको वेदाध्यायलाई वेदको पाठ गर्ने ब्राह्मणलाई विद्व भनिन्छ। वेदको पाठ पनि गर्ने वेदको आचरण पनि गर्ने विद्वताले पनि युक्त भएको व्यक्तिलाई द्विज भनिन्छ। त्यस्तै प्रकारले यिनीहरूमा मध्ये सदाचारहरूको पालन गर्नेहरूलाई वेदले छोरै पढेकोलाई राजा सेवक ब्राह्मण क्षेत्रीय क्षेत्रीय ब्राह्मण भनेको छ। त्यस्तै प्रकारले खेतीपाती तथा व्यापारमा राखेर केही आचरण मात्र गरेको छ भने त्यो ब्राह्मण वैश्य ब्राह्मण भनेको छ। त्यस्तै कारणले ब्राह्मण भयो भन्दैमा दान लिनु है अनेक प्रकारका क्रियाकलाप गर्नु नचाहिने व्यवहार गर्नु हार त चोखो छ नि भनेर भनेमा अब त्यस्तो हुने छैन भनेर शिव ब्राह्मणले व्यक्त गर्दैछ। ब्राह्मणका छ कर्म छ, दान दिनु यज्ञ गर्नु यज्ञ गराउनु त्यस्तै प्रकारले पढ्नु पढाउनु यी छ प्रकारका ब्राह्मणका कर्म हुनु भनेर आज्ञा गरिदिनु भयो प्रभु। दानको महिमा त कस्तो प्रकारले व्याख्या गर्नु, धर्म दुई प्रकारको भनेको छ शिव पुराणले। कस्तो प्रकारको भने एउटा धनले धर्म गर्नु, किनभने बजारमा बसेका छौं हामी, फूल चाहियो भोले बाबालाई, जौ चाहियो, तिल चाहियो, कुस चाहियो भने अब कहाँबाट ल्याउने, कहाँ आफै उब्जाउने, भन्दा पैसा दिने खरिदेर ल्याउने, सामग्री किनेर ल्याएर पूजा गरेपछि त्यो सामग्री आफ्नै भइहाल्यो। यो धर्म धनले गरेको धर्म, अर्को शरीरले गर्ने धर्म, तीर्थ स्नान गर्नु, मनन गर्नु, चिन्तन गर्नु, भोले बाबाको कीर्तन गर्नु, भोले बाबाको कैलाश श्रेणी

0: लागि खानपिन गर्नको लागि आफ्नो व्यवस्था बनाउनको लागि छोरा छोरी पढाउनको लागि आफ्ना जान केटा केटी पाल्नको लागि यो आफ्नो लागि धर्म मतलब धन छुट्याएर राख्ने अरूको धन वृद्धि गर्नको लागि फेरि अरू पनि त कमाउनु पर्यो नि त्यसैबाट त्यसै कारणले त्यसको लागि धन वृद्धि गर्नको लागि पनि राख्ने अरूको धर्म गर्नको लागि कथा भो प्रवचन भो अनेक प्रकारका विधान भो खानु पनि पर्ने लगाउनु पनि पर्ने भएको कारणले त्यही क्षेत्रमा गएर गुरुहरूको लागि भोजनको व्यवस्था गर्नु सक्दो दान गर्नु यो परम धर्मको लक्षण हो। मेरो परमात्मा यस्तो प्रकारले आज्ञा गरिदिनु भयो नित्य नैमित्तिक र काम्य कर्मलाई पनि धर्मपूर्वक गर्नुपर्छ भनेर आज्ञा गरेको परिक्रमा शिव पुराणको पावन चरित्रको क्षेत्रमा आज 13 कथालाई छोट गरी म यथा समय अनुसार नमो नमस्कार गर्दै हुनुहुन्छ भने सुन्नको चरित्र क्षेत्रबाट लौ त परमात्मा यज्ञ कस्ता कस्ता हुन्छन् तिनी सम्पूर्ण बारहरूमा कुन कुन देवताहरूको कुन कुन चिन्तन गर्नु मनन गर्नु यसको बारेमा निरूपण गरी बक्सेस भनेर आज्ञा गर्दा 14 अध्यायको कथा प्रवचन शुरू भइसकेको प्रकरण छ। यज्ञ अनेक प्रकारका हुन्छन् त्यसमा पनि अग्नि यज्ञ देव यज्ञ ब्रह्म यज्ञ आदि यज्ञहरू बताइएको छ। गुरु पूजा गर्नु अग्नि यज्ञ देव यज्ञ ब्रह्म यज्ञ गुरु पूजा ब्रह्मस्तिरका बारेमा क्रमैसँग हामीलाई भन्नुहोस् भनेर आज्ञा गरेको कारणले बाबु हो ध्यान दिएर सुन्नु भनेर आज्ञा गर्नुभयो। लौ त परमात्मा ब्रह्मचारीले ब्रह्मचारीको प्रत्यक्ष पालना गर्नु अग्निमा नित्य समाधि होम गर्नु यो ब्रह्मचारी आश्रमको नित्य विधान ब्रह्मचारीको हवन हो। वानप्रस्थ आश्रम र सन्यास आश्रममा रहेका वानप्रस्थ तथा सन्यासीहरूले समारोपणको विधि अनुसार आफूमा अग्निरोपण गरेर शास्त्रोक्त समाजमा हितकार एवं परिमिति मात्रामा पवित्र अन्न भोजन गर्नु नै हवन हो भनेर आज्ञा गरेको छ। यज्ञ स्वाहार आहार दुई प्रकारका हुन्छन् भनेर वृन्दावनका गुरुहरूले भने आहार आहार भनेको के भने खिर पकाउने दुध किनेर लिएर आएर शुद्ध तरिकाले एकदम मसिनो किसिमका चामल पकाउने दुधमा हालेर पकाउने सब्जी बनाउने बाहुनलाई बोलाउने अलि राम्रा किसिमका बाहुना वेदज्ञ मर्मज्ञ शास्त्रोक्त जानेकालाई बोलाएर लो ब्राह्मणजी भगवान सम्म सदाशिवजीलाई भोग लगाएको प्रसाद लिई बस्छुस् भनेर ब्राह्मणलाई खुवाउनु अब आहा आहा गर्छन् गर्दैन। त्यसै कारणले आहा गराउनु ओम नम शिवाय भनेर स्वाहा गर्नु एउटै हो। किन त भन्दा ब्राह्मण समुखमासेत बाहो राजन्य मतलब विराट नारायणको मुखबाट ब्राह्मणको प्रादुर्भाव भयो विराट नारायणको मुखैबाट अग्नि प्रादुर्भाव भएको कारणले अग्नि र ब्राह्मणको मुखमा पार्नु एउटै हो। यसै कारणले यिनी प्रकारका ब्रह्म यज्ञ अग्नि यज्ञ ब्रह्म देव यज्ञ आदिको बारेमा व्याख्या गर्नुभयो। सात बारहरू मध्येमा आइतबार सोमबार मंगल बुध बी शुक्र र शनिबारहरूमा आइतबारमा पाप नाशको लागि सूर्यनारायणको पूजा गर्नु सूर्यनारायण जगतको मालिक हुनुहुन्छ कर्मसाची पनि हुनुहुन्छ त्यसै कारणले जगतलाई संसारलाई उज्यालो देखाउने आज उहाँलाई नमो नमस्कार गर्नुपर्छ भनेर आज्ञा गर्नुभयो। सोमबारको दिनमा पार्वती या लक्ष्मीको पूजा गर्नु साम सदाशिवजीको चिन्तन गर्नु मनन गर्नु कीर्तन गर्नु मंगलबारको दिनमा काली भगवती जगत जननी शान्ति प्राप्त गर्नको लागि पूजा गर्नु बुधबारको दिनमा नारायण स्वरूप विष्णु भगवानको पूजन गर्नु बिहिबारमा आयु बढाउनको लागि पूजन गर्नु शुक्रबारमा भोग बढाउनको लागि पूजा गर्नु शनिबारमा आयु बढाउनको लागि साम्म सदाशिवजीको हंसाति हंस स्वरूप रुद्र संहिता रुद्र एकादश रुद्रलाई चिन्तन गर्नु मनन गर्नु कीर्तन गर्नु अनेक बारहरूमा अनेक प्रकारका देव चीजहरू पनि चढाएर भोले बाबाको चिन्तन गर्नु मनन गर्नु भनेर आज्ञा गरेको कारणले शिव पुराणको पावन चरित्र 14 अध्यायको कथा प्रवचनलाई छोट गरीमा नमो नमस्कार गर्दै हुनुहुन्छ भने समनको चरित्र सिद्धबाट लौ त परमात्मा होम जप दान आदि देव यज्ञको लागि कुन कुन क्षेत्रमा गर्नु सबैभन्दा राम्रो भनेर आज्ञा गरिदिनु भयो। प्रभु शुद्धम गृहम समफलम देव यज्ञादि कर्मसु ततो दश गुणम गोष्ठम जल तीरम ततो दश भनेको छ। होम जप दान गर्नको लागि महाकालेश्वरमा एक महिनासम्म कथा हुँदैछ तयार गर्नु अब घरमा गरेको भन्दा गौशालामा गरेको 10 गुणा फल बढी फल मिल्छ गौशालामा गरेको भन्दा जलको क्षेत्रमा गरेको 10 गुणा फल बढी फल बेल र तुलसीमा गरेको जुन होम जप दान हो जलको क्षेत्रमा भने गरेको भन्दा 10 गुणा बढी फल वृक्षको नीचे गएर तल गएर गरेको दान फल भन्दा देवालयमा मतलब शिवजीको मन्दिरमा गएर दान गर्नु सबैभन्दा पुण्य मानिन्छ। त्यसभन्दा पनि पुण्य सप्तगंगामा गएर गरेको राम्रो हो। त्यसभन्दा पनि अझै राम्रो समुद्रमा, समुद्र भन्दा पनि अझै राम्रो दस गुणा बढी फल पर्वतको क्षेत्रमा गएर चिन्तन गर्नु, मनन गर्नु। सबैभन्दा यिनी भन्दा बढी फल फेरि जहाँ गरे पनि आत्मा पवित्र नभइकन फल मिल्दैन। आत्मा पवित्र मनले निश्चलता गरिसकेपछि जहाँ पनि राम्रो। त्यसै कारणले इच्छावत प्रधान सम्पूर्ण फलदम विदुः यत् प्रश्नानन्तरं दत्तं तदर्थं तदर्थ फलदम विदुः भनेको छ। जानेर अब यो चिज दान गर्नुपर्छ, यो चिज खोजेका छन् भगवानले भनेर जानेर दान गर्यो भने त्यसबाट पूर्ण फल मिल्छ। मागेर दान गरेको आधा मिल्छ, जबरजस्त खोसेर लिएर आएको मानौ त्यो त रगत लिए बराबरको हुन्छ भनेर शास्त्रको प्रमाण भएको कारणले दान दिँदा जानेर आफैले दिनुपर्छ भनेर आज्ञा गरिदिनु भयो। लौ त प्रभु, अब दान गरेको केवल शिवजीलाई हो, हामीलाई त नाम संकीर्तनमा हो भनेर आज्ञा गरिदिनु भयो। लौ त परमात्मा, अब भगवानको परमात्माको पावन चरित्र सम्पूर्ण क्षेत्रबाट व्यक्त गर्दै गर्दै गर्दै गर्दै जाँदा अब शिवको पावन चरित्र सोह्रौं अध्यायको कथा प्रवचन शुरू गर्दै हुनुहुन्छ भने श्रमणको चरित्र यसैबाट
1: भर्ना खुल्यो।
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनएल सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
1: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
3: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पाँचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै
5: कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर एक चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अंगहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अंगको आवश्यकता भएकाहरू।
5: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर एक चनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20935, 98-682-29-133 र 98-655-56।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि भएको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
7: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
6: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
8: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
9: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
10: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सही वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्गभङ्ग पनि हुन सक्छ।
9: यो सोलर बलियो र भरपर्दछ।